0: छ, प्लानिङ बनाएको छु, मैले दिन्छु गर्छु भन्दा
1: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ,
0: मैले गर्नु छ त्यहाँ, धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्त व्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको होइन। त्यसपछि आएर यो रुबेरियादेखि नाक्चेनाङ्लासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ त्यहाँ हजुरको। शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनपर्ने छ होइन हजुरको। त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ, मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोज, मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नपर्ने छ। धेरै चिजहरू छ दैलेखमा,
1: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ, महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि।
0: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन, त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ। गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हाम्रो शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको, धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ, त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निम्ताइरहेछ होइन, जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि। अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नपर्छ। प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नु भएको छैन भन्नु हुँदैन, प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नु भएको छ होइन।
1: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ,
0: स्वास्थ्यमा पनि
1: मैले पहिले त अब झाडा पखालाको कारण कति धेरै जनजनको क्षति
0: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केले हो, त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा नि अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलेप्स जुन छ, यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले मेन चाहिँ।
1: त्यसमा के गर्नुहुन्छ तपाईँबाट, के अपेक्षा गर्नुहुन्छ?
0: अब यस्तो छ, यो चाहिँ अब
1: पाठ्यघरको
0: हजुर, अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्त व्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अलपत्र छ, त्यो भवन बनिरहेको छैन, यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने।
1: अब त्यो सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला, सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ?
0: हजुर यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेछ, हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ, अब कर्णाली भन्ना छ दैलेख परिहाल्छ त्यो होइन, हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछ, सबैजना बसेर हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने।
1: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष होस् चाहे समानुपातिक सम्वाद राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
0: होइन, जुनसुकै पार्टीको होस् भइरहेछ,
1: संघमा प्रदेशमा
0: एकदमै
1: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ,
0: उहाँहरूसँग पनि कोअर्डिनेसन भइरहेछ,
1: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ?
0: कति चिजहरू छ भ्युअर्स मिल्दैन रहेछ
1: जस्तै
0: होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँले यो तरिकाले जाउँ भन्ने हामीले यो तरिकाले जाउँ कति भ्युअर्स चाहिँ मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ, तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गरेका छौँ, समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोडम्याप चाहिँ निकाल्छौँ
1: यहाँका सांसद र सरकारवालाले। अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले, अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढी हुने, तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले, जस्तो टेलिफोन होला सामाजिक सञ्जाल कसरी तपाईँलाई जनताले भेट्ने कुरा?
0: सामाजिक सञ्जाल त कमै युज हुन्छ, फोन चाहिँ मेरो उठ्छ जति बेला गरे पनि, फोन उठेन भने

0: मिटिङहरूमा भएर नउठ्न सक्छ, अब अहिले नउठ्न सक्छ होइन, तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु।
1: फोन चाहिँ कस्तो आउँछ नि, के भनेर आउने गर्छ?
0: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ, त्यही हो, सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ, यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ, यस्तो भयो भन्नुहुन्छ। केही चाहिँ मेरो सचिवालयले नै गर्छ, है, दैलेखमा मैले सचिवालय राखेको छु, उहाँ कन्ट्याक्ट गर्नुहोस्, उहाँबाट नै भएन भने म भनिदिन्छु, म गरिदिन्छु भन्छु। अरू धेरै कामहरू चाहिँ उतैबाट हुन्छ, अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैन है भनिदिन्छु म सिधै, अब रिसाउनुहुन्छ नरिसाउनु, यस्तो हो भन्छु, सम्झाउन गाह्रो छ, गाह्रै छ।
1: सचिवालयको कुरा गर्नुभयो, कसरी चलाउनु भएको छ त्यहाँ?
0: दैलेखमा
1: आफ्नै खर्च,
0: हजुर, आफ्नै खर्च,
1: त्यसले पुग्छ, भ्याउँछ,
0: यस्तो छ, भ्याउँछ, म आफै यस्तो छ, मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ, जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन, त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ।
1: कतिजना मान्छे राख्नुभयो?
0: एकजना मात्रै हुनुहुन्छ त्यहाँ, अब फोनहरू उठाउने
1: सम्पर्क कार्यालय जस्तो खोलेर,
0: हजुर, अफिस जस्तो खोलेको छ। यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु।
1: उहाँहरूको
0: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर, अब काठमाडौँ आएर नबसी पनि हुँदैन, यहाँ कानुन बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ, यहाँ नबसी पनि हुँदैन, जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन, उहाँहरूको समस्याहरू राखिदिने ठाउँ भएन, त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर
1: चाहिँ
0: गरेको छु। त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ होइन, मेरो फ्यामिली भाइ हुनुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनु।
1: त्यहाँबाट के दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ताको रूपमा के आयो हप्ताभरि भन्ने हो कि?
0: म त्यस्तो के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ, अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ, केही थियो र त्यस्तो केही आएको थियो र भन्नुहुन्छ, यस्तो यस्तो गरेँ मैले, यस्तो यस्तो गर्दै भन्नुहुन्छ उहाँ, अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन, अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ, अनि जे होस् अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ।
1: यो अहिले सांसदलाई सोकिए दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेको छैन, यो बहस पनि चलिरहेको छ, तपाईँको र काँग्रेसको धारणा के हो सांसदहरूको लागि?
0: अब यस्तो हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो होइन, अब सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू, सरकारहरूको कुरा हो यो हामीलाई त्यति त्यो सोक्यो चाहिन्छ चाहिँदैन भन्ने
1: मान्ने नमान्ने भन्ने विषयमा काँग्रेसको धारणा के हो?
0: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन, किन सरकारले हटाउनु भयो, सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई यो त्यति चासोको विषय भएन।
1: कतिपय सांसदले चाहिँ सोकिए भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो, तपाईँलाई कस्तो लाग्छ?
0: खै उहाँहरूको त होला, हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ,
1: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई
0: टिम छ, सबै सांसदहरूको सबै
1: काँग्रेसको टिम छ कि बासना थापा सांसद?
0: हाम्रो कंग्रेसकै टिम छ,
1: त्यो पार्टीले नै सबै व्यवस्था गरेको,
0: किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन, ऊ गर्नु हुँदैन, हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ।
1: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
0: त्यस्तो त छैन, हामीलाई जुनको आवश्यक पर्यो, जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञ कोटिङसँग कुरा गर्छौँ
1: पार्टीभित्र,
0: हजुर, हाम्रो पार्टीमा छ अहिले
1: नयाँ हो कि
0: अहिले सबै नयाँ टिम गरेछ,
1: यसले तपाईँहरूलाई फाइदा के भयो?
0: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले भर आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि चाहिँ एकदम सहजता भएको छ।
1: यो त अब सांसद र सुकिएको कुरा भयो, अलिकति पार्टीको कुरा गरौँ। काँग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला, विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ किनेर भनेर भइरहेछ। हामीले पछिल्लो समयमा सुन्यौं कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो, जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन, त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो, यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा काँग्रेसको नेता?
0: यो यस्तो यसमा चाहिँ म धेरै गहिरन चाहन्न, किनभने यो पार्टीभित्रको कुरा हो, त्यहाँ हाम्रो सभापति हुनुहुन्छ, महामन्त्रीज्यूहरू, उपसभापतिज्यूहरू हुनुहुन्छ, यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो, त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन होइन, यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ, यसको यहाँनिर मैले
1: सल्टिँदाखेरिको राम्रो के हुन्छ, नसल्टिँदाखेरिको चिन्ता चासो चाहिँ के हुन्छ?
0: त्यो चाहिँ अब महाधिवेशन नजिकैछ, एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो, भोलि पनि हुन्छ। यो विचार समूह हो, भोलि महाधिवेशनमा गइराख्दाखेरि त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि, थिएन त, थियो नि हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो, कोही बुढालिङ कण्ठ जानुहुन्थ्यो,
1: त्यो
0: सामान्य हो। अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिइरहेको छु। त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ।
1: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा लाज संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास चाहिँ कस्तो हुँदो रहेछ?
0: त्यो चाहिँ हुँदो रहेछ, कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नुहुँदो रहेछ। प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ।
1: प्रमुख सचेतक
0: हजुर पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन, तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
1: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो, तर आफूले भन्दाखेरि
0: आफूले पनि भन्न पाइयो, तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त होइन,
1: उहाँहरूले
0: 100% निजी विचार दिन सक्नुहुन्छ। हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने के आफै निजी दिनुपर्ने हुँदो रहेछ। त्यहाँ
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद समानजी, यहाँलाई
0: थ्याङ्क यू।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासुना थापासँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 12 गते मंगलबार, मे 26 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिदै किसान चिन्तित।
1: युए सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालेनले आज छलफल गर्दै डेढ़ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको फरार पुर्जे बदर, रेट नोटिस पनि फेरि अस्वीकार।
0: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हावी, सहकारीको व्यथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने, यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै।
1: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चिनिया राष्ट्रपति सी र पाकिस्तानका सेना प्रमुख बीच पश्चिम एसियाको द्वन्द अन्त्यबारे छलफल।
0: र सात महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत, भूटान एक गोलले पराजित, काभा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने, 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सँगै पारिश्रमिक निर्धारण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, ईयू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालेनले आज छलफलको आयोजना गरेको प्रसंग।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुक गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ। उहाँ 13 चैतमा प्रधानमन्त्री भएपछि 25 चैतमा नेपालमा रहेका 17 देशका राजदूतसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो र यो दोस्रो भेट हुनेछ। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन। काठमाण्डुमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ। परराष्ट्र स्रोतका अनुसार यसअघि झैं प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारेको छोटो लिखित भाषण पढ्ने पनि बताइएको छ। त्यस्तै राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनुहुनेछ। द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने दाहालले बताउनुभयो। कूटनीतिक अधिकारीहरूका अनुसार भेटमा नेपालका दुई प्रमुख कूटनीतिक चासो सम्बद्ध राजदूतहरूलाई ध्यानाकर्षण गराइनेछ, जसमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउन पहल गर्ने विषयहरू उल्लेख गरिने बताइएको छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको समर्थन मूल्य हिज निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारसँग जानकारी दिनुभयो।
3: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने, अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने, नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन योजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने,
0: मन्त्री परिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशक मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जानकारी दिनुभयो। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर लेटर अफ रिप्लाइड स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको पनि बताउनुभयो। आर्थिक वर्ष 2083-84 का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले समय आएपछि भारत वा अन्य देशको पनि भ्रमण गर्ने बताउनुभयो। प्रधानमन्त्री शाहको विदेश भ्रमणको सन्दर्भ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणको बीचमा कुनै सम्बन्ध नरहेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भारतमा जाने समय अथवा जुनसुकै देश जाने समय जति बेला पनि आउन सक्ने उहाँले उल्लेख गर्नुभयो। भारत मात्र नजानु भएको होइन, अहिले कुनै पनि देश जानु भएको छैन। मन्त्री पोखरेलले भन्नुभयो, अहिले पहिलो 100 दिनको कार्यव्यस्तताको चाप रहेको उल्लेख गर्नुभयो। शुरूमा काममा अलि बढ़ी सबैजना तल्लीन रहेको उल्लेख गर्नुभयो भने यसले गर्दा अहिले सभापति आफ्नै ढंगले भारत जान लागेको पनि बताउनुभयो। गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नगर्ने सन्दर्भमा सोधिएको प्रश्नमा मन्त्री पोखरेलले मन्त्री परिषद बैठकमा छलफल नभएको पनि बताउनुभयो। सिंहदरबार प्रवेशका सन्दर्भमा कार्यविधि बनाउने बारे सोधिएको पत्रकारको प्रश्नमा भने भित्र आउन जानका लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो।
1: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट एक्जेटमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिएको अनुमति स्वत निष्क्रिय हुने देखिएको सर्वोच्चले भनेको हो। विशेष अदालतबाट अनुमति लिनुपर्नेमा त्यो भएको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गर्न बनेको 18 वैशाखको नेपाल राजपत्रमा प्रकाशित अध्यादेशले सो ऐनले ऐनको दफा 22 को उपदफा 9(2) प्रतिबन्धात्मक वाक्यांश थप गरी विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको आदेशमा भनिएको छ। हाल विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले भनेको छ। निवेदनलाई विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न आधार र कारण खोली सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट माग भएको र विशेष अदालतबाट तदनुरूप अनुमति प्रदान भएको पनि अवलोकन गरिएको अनुसन्धानमा मिसिलबाट देखिन्छ। सर्वोच्चले पक्राउ पूर्जीको विधि र ढाँचा नै नमिलेको भनेको छ।
0: यसैबीच सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायर रिटलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधान न्यायाधीश सिफारिशको विषय रहेका 2 रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरूद्ध 3 निवेदन पेश भएकोमा 2 दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश दिनुभएको हो। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमा पठाइएको छ। थापाले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 वैशाखमा दरफिट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश भएको हो। निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा 137 बमोजिम संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत प्रस्तुत दरपेटको आदेश बदरको मागबारे निवेदन उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा नियमावलीको नियम 10(1) बमोजिम संवैधानिक इजलासमा पेश गर्नु आदेशमा भनिएको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले सिंहदरबारमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी आयोजना विषयक छलफलमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया सरकारले अगाडि बढ़ाइरहेको बताउनुभयो। बैठकले पछिल्लो समयमा सुकुम्बासी क्षेत्रबाट उठाइएका बालबालिका र उनीहरूको पठन पाठनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दस बास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाए पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने दुई सुकुम्बासी तथा अव्यवस्थित बस्यवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
0: यसैबीच प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस विषयमा छलफल हुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानलाई बिचौलियाको आवश्यकता र अन्त्यको उपाय।
5: जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिँदा हुन्छ। त्यो ठाउँै नभए त बिचौलिया जहाँबाट आए पनि त हामी सामान त पठाउनु पर्यो नि त।
0: 1.5 दर्जन करको मारमा सर्वसाधारण नागरिक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फेरिँदै सिंहदरबार बदलिँदै कार्यशैली शीर्षकमा सुभाष भट्टले नयाँ पत्रिकामा लेख्नु भएको छ। उही र उस्तै राजनैतिक पात्र घुमी फेरि आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको छ। त्यस्तै आजको भित्री पृष्ठमा एमाले पार्टी पुनर्गठनको बहस, बादल मार्फत नेतृत्व रक्षा गर्ने ओली रणनीति, तहसम्मै छलफल चलाउने इतर समूहको तयारी शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ भने स्थानीय जनप्रतिनिधि र कर्मचारी बीचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन शीर्षकमा अर्को खबर छ। सरकारी स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिकाका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको हो। त्यस्तै बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै थाकथलो छाड्दै किसान शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै अध्यादेशमाथिका प्रश्न संवैधानिक इजलासमा शीर्षकमा खबर प्रकाशित छ भने भारत भ्रमणमा जाँदै राजसभा सभापति लामिछाने शीर्षकमा पनि खबर प्रकाशित छ।
3: नागरिक दैनिकमा आकर्षक नीति तथा कार्यक्रम फितलो कार्यान्वयन शीर्षकमा प्रदेश सरकारका नीति तथा कार्यक्रमको बारेमा खबर छापिएको छ। विनोद सुविदीले लेख्नु भएको खबर हो। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयनको अवस्था भने अत्यन्त फितलो देखिँदै आएको छ। यसबीच कोशी प्रदेश र लुम्बिनी प्रदेशले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। अन्य प्रदेशहरू पनि सोही ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका जनता अन्तत निराश हुन बाध्य रहेको उल्लेख गरिएको छ। तराईमा उखर माउलो गर्मीले जनजीवन प्रभावित भएको बारेमा सुभद्रा धिताल लेख्नुहुन्छ। केही दिन यता पश्चिम तराई सहित देशका अधिकांश स्थानमा गर्मी बढ़ेको छ। गर्मीसँगै तराईका जिल्लामा तातो हावा, लू चल्दा बिरामी हुनेको संख्या पनि बढ़दै गएको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ भने जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ। जल तथा मौसम पूर्वानुमान विभागले सोमबार बिहान 8 बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलमा 38 देखि 40, धनगढ़ीमा 39 देखि 41, वीरेन्द्रनगरमा 37 देखि 39, गोराहीमा 36 देखि 38, भैरहवामा 38 देखि 40 डिग्री सेल्सियस तापक्रम पुगेको उल्लेख गरिएको छ। 30,000 भन्दा बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक दलका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन दायरामा रहेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ, किन क्रूर बन्दैछ नेपाली समाज शीर्षकमा देशभर जघन्य हत्याका श्रृंखलाहरू बढ़ेको बारेमा अजबी पौड्यालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा डेढ़ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। 39% आयकर र अन्य डेढ़ दर्जन भन्दा बढ़ी कर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून छ। सार्वजनिक ऋण बढ़ेछ, सरकारी ढुकुटी पनि हरेक वर्ष घाटामा गएको उल्लेख गरिएको छ। भित्रीपन्नामा 35 दिने म्याद सकियो तर फिर्ता भएन त्रिवीको अतिक्रमित जग्गा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। त्रिवी जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर किर्तिपुरमा मात्रै 21 संस्थाले करिब 1,000 रोपनी जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएको औल्याइएको छ। फेरि पनि नेपाल आउँदै अमेरिकी उच्च अधिकारी शीर्षकमा खबर छ। सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उप विदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने उच्च गर्मी छैन पानी शीर्षकमा अविनाश चौधरी र भवानी दत्त भट्टले धनगढ़ीबाट लेख्नु भएको खबर छापिएको छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दै शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको छ। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै बसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण क्षेत्रको जनजीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीयमा चिन्ता पनि थपिएको छ। भित्री पन्नामा सार्वजनिक सवारी दर्ता रोकिँदा व्यापार श्रृंखलामा असर परेको बारेमा रंगेलीबाट लेखिएको विराटनगरको यो खबर पनि छापिएको छ। किसानलाई दैनिक 1 करोड़ भुक्तानी शीर्षकमा अर्को खबर छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी गइरहेको जानकारी दिनुभयो। लिखु 4 को खर्च विवरणमाथि प्रश्न शीर्षकमा ओखलढुंगाबाट लेखिएको खबर छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। द्वन्द्वग्रस्त कंगोमा इबोला संकट थप गहिरिँदै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाका 900 भन्दा धेरै शंकास्पद केसहरू भेटिएको बताइएको छ। त्यस्तै 177 मृत्युका घटनाहरू भएको पनि डब्ल्यूएचओले बताएको छ। अहिले फैलिएको इबोलाको बुन्डीविग्यु भेरिएन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध नभएको पनि स्वास्थ्यकर्मीहरूले बताएका छन्। यसैबीच पूर्वी कंगोमा वर्षौंदेखि दर्जनौ विद्रोही र लड़ाकू समूहको अस्तित्व रहेको छ भने यसमध्ये केही समूहको सम्बन्ध विदेशीसँग पनि रहेको बताइएको छ। कट्टरपन्थी इस्लामिक स्टेट समूहमा आबद्ध समूह सशस्त्र समूह पनि त्यहाँ सक्रिय रहेको छ, जसले गर्दा हिंसा र स्रोतको अभावमा कंगो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एशिया द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनिया राष्ट्रपति सी जिनफिङले हिजो बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्चस्तरीय भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसैबीच अमेरिका र इरान बीचको सम्वाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेलामा सहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ। चीनले तुलनात्मक रूपमा समयमित भएर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ भने बीजिङले टेलिफोन सम्वाद तथा खाड़ी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठक मार्फत क्षेत्रीय तनाव कम गर्ने बारेमा पनि प्रयास भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छनृ
3: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले हिजो सन् 2026 को लागि राष्ट्रिय क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरूष र महिला खेलाड़ीमा एकैपटक वर्गीकरण सहितको पारिश्रमिक तोकेको हो, जस अनुसार पुरूष 38 र महिलामा 25 खेलाड़ी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार वर्गीकरण भएका खेलाड़ीहरूको मासिक तलब निर्धारण गरिएको छ। पुरूष खेलाड़ीले एक दिवसीय तथा अन्तर्राष्ट्रिय टी20 आई खेल्दा प्रति म्याच फी पनि पाउनेछन्। सिनियर पुरूष टोलीले एक दिवसीय खेल्दा प्रतिदिन 15,000 र अन्तर्राष्ट्रिय टी20 आई खेल्ने क्रममा प्रति म्याच फी 10,000 रूपियाँ पाउने क्यानले जनाएको छ। महिला टोलीले टी20 आई खेल्दा प्रति खेल 10,000 रूपियाँ पाउने पनि प्रवक्ता लामाले बताउनुभयो। महिलातर्फ भने डेभलपमेन्ट श्रेणी समावेश गरी यसमा समावेश भएका खेलाड़ीलाई प्रति महिना 25,000 रूपियाँ प्रदान गर्ने क्यानले जनाएको छ। पुरूषको तुलनामा महिलातर्फ भने प्रति महिना पारिश्रमिक कम छ। खेलाड़ीहरूलाई 4 समूहमा विभाजन गरी मासिक 25,000 देखि 55,000 रूपियाँसम्म पारिश्रमिक महिला खेलाड़ीको लागि निर्धारण गरिएको छ। पुरूष खेलाड़ी 38 छन्। ए प्लसमा प्रति महिना पारिश्रमिक 1,20,000 हुनेछ। यो श्रेणीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने हुनुहुन्छ भने ए श्रेणीमा प्रति महिना पारिश्रमिक 1,00,000 रूपियाँ दिइनेछ। सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी यो श्रेणीमा पर्नु भएको छ। गीता राणाको एकमात्र गोलको सहयोगमा हिजो नेपालले भूटानलाई 1-0 हराउँदै साफ महिला च्याम्पियनशीपमा जित निकालेको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपालले समूह एमा पनि 3 अंक प्राप्त गरेको छ। यसले समूह एबाट नेपालको सेमी फाइनल सम्भावना बलियो बनेको छ। र नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल प्रतिद्वन्दी बलियो राष्ट्र इरान पाएको छ। लीग चरणको हिजो अन्तिम खेलसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुंगो लागेको हो। समूह एबाट सबै खेल जितेको भारतले तीन खेलमा आठ अंक जोड्यो। उपविजेता नेपालले सात अंक बनाएको छ। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भएको थियो।
4: किसानका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने सेवा र समन्वय के हुन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब किसानको उत्पादनको बजार र बिचौलिया हटाउने कुरा। स्थानीय सरकारले खेती किसानीबाट उत्पादन बढाउने र बजारको खोजीमा सघाउने भनेका छन्, तर किसानले पाएका छैनन्। युवा किसान तथा युवा अभियन्ता कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
7: पाँच वर्ष पछाडि वास्तवमै छहराको त्यो अम्लवास अथवा छहरा सेरोफेर भनौँ, समग्र छहरा हेर्न लायक, पर्यटकहरू जान लायक, अनि केही खेती किसानी गरौं भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। हामी जस्तै म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछि मै बोल्न पर्यो होइन, म जस्तै जुन पौरोही किसानहरू हुनुहुन्छ केही गर्नपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
3: आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दावी हो?
7: पालिकाले के कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
3: के विचार पुर्याउनु पर्यो तपाईँले?
7: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँ एउटा सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन ज्ञान केन्द्र छ, होइन दुईटा छ नि त, पहिलाको कृषि विकास केन्द्र त अहिले त्यतातिर डिभाइड भएको छ, दुईतिर वर्गीकृत भएको, अनि उहाँहरूले सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ, हेर्नुहुन्छ। खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनले नै हेरिरहेको छ। के विवेक पुर्याउन पर्यो भने जस्तो असारको बेलामा के हुन्छ भने त्यहीँ पनि चलखेल हुन्छ। कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएछ, उनीहरूले माटी पाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले,
3: स्थानीय सरकारले।
7: तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है, सल्यानबाट सुन्तला ल्याउनुहुन्छ बेर्ना, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि। कपुरकोटमा गोडेको सुन्तला अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भए त अब अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेको हुन्छ कि सर। त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए, उसले किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने, अगाडि बढ्ने, ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ।
3: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारे बगैँचाबाट उत्पादन उठाएर
7: मरिसकेको हुन्छ।
3: उहाँ जसम्म पुर्याइराखेका पनि छन्। यो बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ।
7: यदि तिनी बिचौलियाले हाम्रो सामान उठाएनन् भने त्यो सबै चाहिँ सड्ने अवस्था आउँछ।
3: बिचौलिया आवश्यक छ केही हदसम्म नेपालको
7: आवश्यक छ भने मैले भनिसकेँ त हजुरलाई, जस्तो अहिले के अरे यो स्थानीय तहले तपाईँहरूकोले उत्पादन गरेको जुन जति पनि कृषि सामग्री छ, उत्पादन छ, त्यो चाहिँ ल्याएर राख्ने यहाँ हो है भनेर नभन्दासम्म त तपाईँको चाहिँ कसरी बेच्नु त ल भन्नु त, अब सबै किसानले आफै त बेच्न जान मिल्दैन नि त, मिल्छ र मिल्दैन। अनि त्यहाँ के गर्न सकिन्छ भने रोजगारी दिने हो भने त स्थानीय तहले विभिन्न तपाईँको के अरे कृषि उत्पादनको डिपो केन्द्र बनाएर धेरै मान्छेलाई रोजगार दिन सक्छ नि त, त्यहाँ सक्दैन। अनि त्यस्तो गरेर त बिचौलिए आफै आउँदै हुन्न नि, अनि हामीले पनि बिचौलिएलाई धेरै दिन्नौँ। तपाईँले एउटा कुरा, तपाईँको सामान स्थानीय तहले त्यहाँ किनिदिन्छ भने तपाईँले यहाँ ल्याएर राख्नुहोस्, अनि यो सामान चाहिँ तपाईँको हामीले लिइदिन्छौँ भन्ने अवस्था भयो भने त बिचौलियाको केही काम हुन्छ? हाम्रा पनि के छ भन्दा हाम्रो पालिका बने हुन्थ्यो, हाम्रो पालिका राम्रो भए हुन्थ्यो, हाम्रो पालिका विकास भए हुन्थ्यो, होइन? मैले दुई रुपियाँ कमाएको छु भने त्यही पालिकालाई दुई पैसा कर तिर्न पाए हुन्थ्यो। जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्न हुन्छ। त्यो ठाउँै नभए बेस्त बिचौलिया जहाँबाट आए पनि त हाल सामान त पठाउनु पर्यो नि त।
8: पाल्पाका युवा किसान कमल घिमिरेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै किसान चिन्तित।
8: यू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालनले आज छलफल गर्दै डेढ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार।
4: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हाबी, सरकारी बेथिती जाँचबुझ, सहकारी बेथिती जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने, यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै,
8: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चिनिया राष्ट्रपति सी र पाकिस्तानका प्रधानमन्त्री बीच एसियाको द्वन्द्व अन्त्यबारे छलफल,
4: र साफ महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत, भूटान एक गोलले पराजित, काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने, 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरणसँगै पारिश्रमिक निर्धारण।
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद र सरकारमा अहिलेको सहभागिता भूमिकाको प्रसंग, प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके नसकेको बारेमा विभिन्न बहस टिप्पणीहरू भइरहेको छ। यहाँ नेपाली कांग्रेसको पार्टी कार्यालय जस्तो देखिन्छ, माथिपट्टि ढोकामा झण्डा छ भने एउटा ढोका छ, ढोकाबा भित्रबाट एकजना व्यक्ति बाहिर आधा शरीर निकालेर केही भन्दैछन्, त्यहाँ नजिकै रहेका अर्को व्यक्तिले सोधेको केही प्रश्नको जवाफमा तल यस्तै लेखिएको छ, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्र छन् त, को हो त्यो प्रतिपक्ष भने?
4: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।
9: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
2: हाम्रो वन, हाम्रो धन, डोरेलोबाट जोगाउन गरौँ जतन। वनमा डोरेलो लगाउने कानूनी अपराध हो। डोरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बोल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौं। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइलाहार रहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
4: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
5: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
6: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
5: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
5: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुरुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न।

0: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धूप चापाचाप जस्तै व्यस्तता अलि बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित हो।
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने, बढी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासीय अधिवेशन शुरू भइरहेको छ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नु पर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेको छ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: तर सभामुखले त समय त दिइराख्नु
1: भएको छैन, तर भन्छन् हजुरको के त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट नै हेरिरहेको छ,
1: त्यो चाहिँ हेरिरहेको छ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन नरसिंह केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन, हजुरको अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन

0: त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न. अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो.
1: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि अथवा
0: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन. हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको, कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन. केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै.
1: सरकारसँग चाहिँ के के मिलेको छ?
0: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ. किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै कितिगुरको डाँडामा बसेर
1: आइटी
0: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि. उहाँहरूले नि राख्नु, सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि. अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ. जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ.
1: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ. अनि अहिले संसदमा, अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म?
0: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु. हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रश्न पारि पनि सकेको छु. अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ. त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
1: सरकारले गरेको काम.
0: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ. सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन? त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छ. र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ
1: कि,
0: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन. सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन. महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन. त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु. यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु.
1: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
0: हाम्रो हुन्छ.
1: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
0: त्यस्तो चाहिँ हुँदैन. तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने, होइन, मिलाउने कुराहरूमा चाहिँ हुन्छ.
1: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली काँग्रेसले पनि राम्रै ठानिरहेछ?
0: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने, भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ, होइन, भन्नलाई चाहिँ. तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ. जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानपर्छ, होइन. हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा, होइन, हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेका छौ नि त. तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो. अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन, होइन. फेरि त्यो 37 के पनि भनिएको छ भने, यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ. फेरि
1: त्यसलाई टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
0: त्यहाँ लेखिएको पनि प्रष्ट लेखिएको छ. अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला. गिर्जाप्रसाद गरेर हस्पिटलबाट उठेर आएर जब त्यो केपी ओली सरकारले, उहाँ प्रधानमन्त्री न, उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि, त्यो हामीले देखि नै रहेछौँ. तर यसले के चाहिँ बुझाउँछ भने, जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री,
1: भनेको प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलको
0: मान्छ। अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त। अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौँ उठेर बसेर।
1: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको,
0: अब समितिहरू त्यही त कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन, त्यहाँ पूर्ण रूपमा दुईटा समिति बसेर दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन सुरु भएको छ, समितिहरूमा सबै कुराहरू उठाएर राखेको छैन। र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेछ समितिहरूमा चाहिँ यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन्, पास गर्न खोजिरहेछन्। अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो। यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी एक्सपेक्ट ऊ चाहिँ गर्दैनौँ।
1: यसलाई सच्याउनको लागि काङ्ग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
0: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ।
1: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलिक सुनाउन तपाईँको?
0: चुनाव
1: यसको आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
0: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठूलो हुन्छ, सबैलाई समेटेर लिएर जानुपर्ने, सबैलाई मिलाएर लिएर जानुपर्ने, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ। तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठूलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, र सबैभन्दा ठूलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू। जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपालि त हामीले रूखमा भोट हाल्न पाउँछौ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो।
1: आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउँदा काङ्ग्रेस समर्थक,
0: काङ्ग्रेस समर्थनले रूखमै भोट हाल्न पाइन्छ, आफ्नै पार्टीको रूखमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो। त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो। गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको यङ जेनेरेसन पनि छ, छोरी मान्छे मेन त मलाई महिला दिदी बहिनीहरूको धेरै सपोर्ट भयो, छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कङ्ग्रेस पार्टीबाट भन्ने एउटा उहाँहरूमा क्युरियोसिटी के त्यो थियो, जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीलाई नबिर्सिनु होला, हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला, तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो।
1: चुनावको बेलामा सांसदले विकास निर्माणको कुरा अलिक बढी गर्नुपरिरहेको छ, सिद्धान्त त त्यो होइन फेरि, तपाईँले चाहिँ कतिको विकास निर्माण दिन्छु भन्नुभएको छ, तपाईँले कानून बनाउँछु भन्नुभयो भने त सायद भोट फेरि नपाउनु।
0: होइन, मैले त्यो चाहिँ भन्दै गएँ, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ म, किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठुलो आमसभा गरेन, म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ, छिट्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ मलाई हामीलाई सानो सानो काम, मैले सबैलाई नै म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो होइन, यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु, र उहाँहरूले बुझ्नु पनि भएको छ।
1: अहिले चाहिँ कतिको पुलुपलेसाको कतिको फोन आइरहेछ त?
0: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर, मैले हरेक गाउँ गाउँ डुलिराख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनिखेरि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि।
1: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने यो चाहिँ पारदिनु पर्यो भन्ने,
0: यस्तो पारदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु होइन बुझाएको छु, सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु, जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
1: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो,
0: मैले उठाएन, मैले भाषणमा
1: पेट्रोलियमको कुरै गर्नु भएन,
0: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ। मैले यसलाई
1: अहिले चाहिँ सरकारले प्राथमिकता दिन्छु
0: भनेर मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँगको हाम्रो हजुरले सुन्नुभयो होला, एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ।
1: सुनाउनु पनि भयो?
0: सुनाउन कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर। दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला। अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि डोजर पछाडि गाडी अनि अझै त्यो कुनै पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्षदर्शी छु। सबैभन्दा पहिला त्यो बाटो नबनाएको किन त्यो उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन होइन, त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकासम्मको बाटो ठुलो बनाउनु पर्ने छ, त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको। तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त, भनेरै म यो बाटो बनाइदिन्छु भनेर नभन्ने त छैन नि, ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा
1: चाहिँ।
0: म योचोटि विश्वस्त छु आउँछ भने, किनभने मैले उहाँहरूलाई राम्रोसँग गरेर सम्झाएको छु, मैले राम्रोसँग गर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु यो यस्तो छ हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ। आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै हो।
1: विगतको कस्तो हामीले अनुभव अथवा हामीले सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो, प्रधानमन्त्रीदेखि मन्त्री भएको अझ त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा। अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति, अहिलेको राजनीति?
0: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु।
1: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै?
0: उहाँहरूसँग हाम्रो कम्युनिकेसनै छैन, उहाँहरूले हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ
1: मन्त्रालयको तर्फबाट
0: छैन।
1: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो त्यतिखेर
0: पनि? त्यति बेलामा पनि सुन्नु मात्रै भयो,
1: सुन्नु।
0: हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो, हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै, तर समस्त किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको हो, हामी त समग्र कर्णालीको राख्यौँ अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौँ हामीले त्यति बेलामा।
1: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पुरा गर्नु?
0: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु, मैले दिन्छु गर्छु भन्दा
1: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
0: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्तव्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको होइन। त्यसपछि आएर यो रुबेरियादेखि नक्चेनाङ्लासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ, त्यहाँ हजुरको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ होइन हजुरको। त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ, मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोजे, मैले यहाँ सङ्घबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ दैलेखमा।
1: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ, महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि?
0: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन, त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ। गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको, धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निम्ताइरहेछ होइन, जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि। अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौँ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नुपर्छ। प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नु भएको छैन भन्नु हुँदैन, प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो एनजिओ एनजिओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नु भएको छ होइन।
1: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ?
0: स्वास्थ्यमा पनि
1: मैले पहिले त अब झाडा पखालाको कारण कति धेरै जङ्गलको क्षति,
0: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केहीले हो, त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा पनि अहिले चाहिँ महिला दिदी बहिनीहरूको मेन चाहिँ युट्रस कोलाप्स जुन छ यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले।
1: त्यसमा के गर्नुहुन्छ तपाईँबाट के अपेक्षा गर्नु?
0: अब यस्तो छ, यो चाहिँ अब
1: घरको
0: हजुर अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्त व्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अल्पत्र छ, त्यो भवन बनिरहेको छैन, यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने।
1: अब त्यो सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला, सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ?
0: हजुर यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेछ, हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ, अब कर्णाली भन्ना छ दैलेख परिहाल्छ त्यो होइन, हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछौँ सबैजना बसेर, हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने।
1: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष होस् चाहे समानुपातिक राम्रै संवाद राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
0: होइन, जुनसुकै पार्टीको होस् भइरहेछ
1: संघमा प्रदेशमा
0: एकदमै
1: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ
0: उहाँहरूसँग कोअर्डिनेसन भइरहेछ,
1: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ?
0: कति चिजहरू चाहिँ भ्युअर्स मिल्दैन रहेछ
1: जस्तै
0: होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँहरूले यो तरिकाले जाउँ भन्ने हामीले यो तरिकाले जाउँ कति भ्युअर्स चाहिँ मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ, तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएको छ, समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोडम्याप चाहिँ निकाल्छौँ
1: यहाँका सांसद र सरकारवालाले। अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले, अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढी हुने, तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले, जस्तो टेलिफोन होला सामाजिक सञ्जाल कसरी तपाईँलाई जनताले भेट्ने कुरा?
0: सामाजिक सञ्जाल त कमै युज हुन्छ, फोन चाहिँ मेरो उठ्छ जति बेला गरे पनि, फोन उठेन भने कुनै मिटिङहरूमाबाट नउठ्न सक्छ, अब अहिले नउठ्न सक्छ होइन, तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु।
1: फोन चाहिँ कस्तो आउँछ नि के भनेर आउने गर्छ?
0: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ त्यही हो, सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ, यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ, यस्तो भयो भन्नुहुन्छ, केही चाहिँ मेरो सचिवालयले नै गर्छ, होइन दैलेखमा मैले सचिवालय राखेको छु, उहाँ कन्ट्याक्ट गर्नुहोस्, उहाँबाट नै भएन भने म भनिदिन्छु म गरिदिन्छु भन्छु, अरू धेरै कामहरू चाहिँ उतैबाट हुन्छ, अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैन है भनिदिन्छु म सिधै, अब रिसाउनुहुन्छ नरिसाउनु यस्तो हो भन्छु, सम्झाउन गाह्रो छ गाह्रै छ।
1: सचिवालयको कुरा गर्नुभयो, कसरी चलाउनु भएको छ त्यो
0: दैलेखमा?
1: आफ्नै खर्च
0: हजुर आफ्नै खर्च
1: त्यसले पुग्छ भ्याउँछ?
0: यस्तो छ भ्याउँछ, म आफै यस्तो छ, मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन, त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ।
1: कतिजना मान्छे राख्नुभयो?
0: एकजना मात्रै हुनुहुन्छ त्यहाँ, अब फोनहरू
1: उठाउनु खोलेर
0: हजुर अफिस जस्तो खोलेको छ, यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु,
1: उहाँहरूको
0: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर, अब काठमाडौँ आएर नबसी पनि हुँदैन, यहाँ कानुन बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ, यहाँ नबसी पनि हुँदैन, जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन, उहाँहरूको समस्याहरू राख्दिन ठाउँ भएन, त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर चाहिँ
1: सचिवालय जस्तो सम्पर्क केन्द्रले खोल्नु
0: गरेछु। त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ, होइन मेरो फ्यामिली वहीँ हुनुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गर्छ।
1: त्यहाँबाट के दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ताको रूपमा के आयो त यो हप्ताभरि भन्ने हो कि?
0: म त्यस्तो के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ। अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ, केही थियो र त्यस्तो केही आएको थिएँ र भन्नुहुन्छ यस्तो यस्तो गरेँ मैले यस्तो यस्तो गर्दै भन्नुहुन्छ उहाँ। अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ। अनि जे होस् अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ।
1: यो अहिले सांसदलाई स्वकीय दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेको छैन, यो बहस पनि चलिरहेको छ, तपाईँको र काँग्रेसको धारणा के हो सांसदहरूको लागि?
0: अब यस्तो हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो, होइन सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू सरकारहरूको कुरा हो यो हामीलाई त्यति त्यस्तो के चाहिन्छ चाहिँदैन भन्ने
1: मान्ने नमान्ने भन्ने विषयमा काँग्रेसको धारणा के हो?
0: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन किन सरकारले हटाउनु भयो, सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई त्यति चासोको विषय भएन।
1: कतिपय सांसदले चाहिँ स्वकीय भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो, तपाईँलाई कस्तो लाग्छ?
0: खै उहाँहरूको त होला, हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ।
1: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई
0: नै सहयोग गर्ने हाम्रो टिम छ, सबै सांसदहरूको सबैको हाम्रो
1: काँग्रेसको टिम छ कि बासना थापा सांसद
0: हाम्रो कंग्रेसकै टिम छ,
1: त्यो पार्टीले नै सबै व्यवस्था गरेको
0: किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन, ऊ गर्नु हुँदैन, हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ।
1: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
0: त्यस्तो त छैन, हामीलाई जुन आवश्यक पर्यो जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञको टिमसँग कुरा गर्छौँ।
1: पार्टीभित्र
0: हाम्रो पार्टीमा छ अहिले
1: नयाँ हो कि
0: अहिले सबै नयाँ टिम गरेछ
1: यसले तपाईँहरूलाई फाइदा के भयो?
0: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले भर आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि चाहिँ एकदम सहजता भएको छ।
1: यो त अब सांसद र स्वकीयको कुरा भयो, अलिकति पार्टीको कुरा गरौँ। काँग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला, विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ किनेर भन्ने भइरहेछ। हामीले पछिल्लो समयमा सुन्यौं कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो, जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो, यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा काँग्रेसको नेता?
0: यो यस्तो यसमा चाहिँ म धेरै गइरहन चाहने किनभने यो पार्टीभित्रको कुरा हो, त्यहाँ हाम्रो सभापति हुनुहुन्छ, महामन्त्रीज्यूहरू उपसभापतिज्यूहरू हुनुहुन्छ, यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो, त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन, होइन यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ यसको यहाँनिर
1: सल्टिँदाखेरिको राम्रो के हुन्छ नसल्टिँदाखेरिको चिन्ता चासो
0: त्यो चाहिँ अब महाधिवेशन नजिकै छ, एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो भोलि पनि हुन्छ, यो विचार समूह हो भोलि महाधिवेशनमा गइराख्दाखेरि त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि, थिएन त थियो नि हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो, कोही बुढालिङ कण्ठ जानुहुन्थ्यो,
1: भनेको
0: सामान्य हो। अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिइरहेको छु, त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ।
1: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा लाज संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास चाहिँ कस्तो हुँदो रहेछ?
0: त्यो चाहिँ हुँदो रहेछ कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नु हुँदो रहेछ, प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ
1: प्रमुख सचेतक
0: हजुर, पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
1: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो तर आफैले भन्दाखेरि
0: आफूले पनि भन्न पाइयो तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त, होइन उहाँहरूले 100% निजी विचार दिन सक्नुहुन्छ। हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने कि आफै निजी दिनुपर्ने हुँदो रहेछ
1: त्यहाँ।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444 543

0: Mania Extreme Energy Drink.
1: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
1: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौ। लैंगिक हिंसा अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ। लैंगिक समानताका लागि पाइला रहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौ, कुरा हैन काम गरौ। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
5: जसको नाम नै पर्याप्त छ
6: दिदी बहिनी
5: दिदी बहिनी
6: दिदी बहिनी
5: रेडियो दिदी बहिनी
6: हामी
5: गर्न सक्छौ
6: हामी
5: गर्न सक्छौ
6: गर्न सक्छौ।

0: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
1: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
2: नमस्कार। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
3: कार्यक्रम समुन्नत गण्डकीमा आज हामी कुरा गर्दैछौ। गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास महाशाखाका वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द पाण्डेजीसँग आज हामी कुराकानी गर्दैछौ। सरलाई स्वागत छ हाम्रो कार्यक्रममा।
4: धन्यवाद।
3: कृषि मन्त्रालय अन्तर्गतका महाशाखाहरू रहेछ, यहाँकै महाशाखामा केन्द्रित रहेर कुराकानी गर्दा अहिले के कामहरू अगाडि बढ़िरहेको छ, भइरहेको छ?
4: विशेष गरी मन्त्रालय र मन्त्रालय मार्फतमा चाहिँ हाम्रो सातवटा महाशाखा छन्, जसमध्येमा चाहिँ यो कृषि विकास महाशाखा चाहिँ यो समग्र कृषि क्षेत्रको यता पशुपन्छी सहकारी र भूमि बाहेकमा चाहिँ बिउ विषादी मल किसानको अनुदानका कार्यक्रमहरू, मलको कोटा बाँडफाँडका क्रियाकलापहरू, किसानहरूलाई चाहिँ यो अर्को हप्तामा चाहिँ कस्तो मौसम हुन्छ, त्यो मौसम अनुसारले कुन बाली लगाउने, रोगिराहरू आउन सक्ने सम्भावना के कति छ, त्यसको आधारमा पनि हामीले यो कृषि मौसम सल्लाह बुलेटिन भनेर प्रत्येक हप्ता शुक्रबार चाहिँ हामीले जारी गर्छौँ। फेसबुक पेज मार्फतबाट हामीले जारी गर्छौँ। त्यसलाई अलिकति धेरै किसानहरूसम्म चाहिँ पुर्याउनु भनेर हामीले त्यसलाई बुस्टिङ गरेका छौँ। त्यो बुस्टिङ गरेपछि धेरैजनासम्म पुग्छ भन्ने र हामीले सबैले आफ्नो सामाजिक सञ्जालबाट सेयर पनि गरेका छौँ र त्यसलाई हामीले त्यसको जिस्ट जुन आउँछ नि त्यसलाई चाहिँ हामीले भिडियो बनाएर पनि फेसबुकमा हालेर गरेका छौँ। किन भन्दा लेखिएको कुरा धेरैले नपढ्ने हुँदाखेरि एउटा भिडियोको माध्यमबाट चाहिँ भयो भने हाम्रो त्यो दुईटै सामग्री पनि भयो अनि के रहेछ के बोले रहेछ भनेर हेर्ने हुँदा पनि अलिक पछिल्लो समय हामीले हाम्रै स्टाफहरूबाट चाहिँ त्यसरी प्रचार प्रसारणको कामहरू पनि गरिरहेछौँ। अब हामीलाई चाहिँ रासायनिक मल व्यवस्थापनको जिम्मेवारी प्रदेशको जिम्मेवारी कृषि मन्त्रालयलाई छ, त्यसमा पनि कृषि विकास महाशाखाले विशेष गरी रासायनिक मल व्यवस्थापनको कुरा, त्यसपछि अब त फेरि रासायनिक मलको पनि हाहाकार हुने अवस्था सिर्जना भइसकेको, मूल्य बढ्ने हुँदाखेरि हामीले चाहिँ अलिकति प्राङ्गारिक कृषितिर प्राङ्गारिक मलहरू जैविक मलहरूलाई पनि त्यस्ता कम्पनीहरू उद्योगहरूलाई दर्ता गरेर तिनीहरूलाई पनि अगाडि बढाउने हुँदा तिनीहरूको दर्ता प्रक्रिया जसले दैनिक 2 टन भनेको 2000 केजी भन्दा बढी जसले उत्पादन गर्छन् उनीहरूलाई चाहिँ हामीले प्रदेशमा दर्ता गराएर अनि उहाँहरूको मललाई चाहिँ हाम्रो प्रयोगशाला छ, प्रयोगशालामा चाहिँ परीक्षण गरेर निर्देशिकाले तोकेको मापदण्ड बमोजिम उसले चाहिँ त्यो मापदण्ड पुर्यायो भने उसलाई चाहिँ हामीले नियमअनुसार दर्ता गरेर चाहिँ त्यो उत्पादन प्रवर्धन गर्ने काम र उनीहरूलाई उत्पादनमा पनि सहजीकरण होस् भनेर केही मेसिनहरूमा हामीले अहिले चाहिँ एउटा कार्यक्रम पनि सञ्चालन गरिरहेछौँ। 15-20 लाखसम्म चाहिँ हामीले उनीहरूलाई सहजीकरण गर्न सक्छौँ 50-50% अनुदानको केसमा। र त्यो सँगसँगै कतिपय किसानहरू जो चाहिँ हामीले अब कतिपय क्षेत्रहरू चाहिँ यो क्षेत्रहरूमा चाहिँ रासायनिक मल धेरै बिक्री नगरौँ, यसलाई प्राङ्गारिक क्षेत्रै बनाऊ भनेर मनाङ, मुस्ताङ, मेघदी केही क्षेत्रहरू छन् हाम्रो अलिकति उच्च हिमाली भेगका क्षेत्रहरू, तिनीहरूमा पनि रासायनिक मलको कोटा कम गरेर तिनीहरूमा चाहिँ प्राङ्गारिक मलमा अनुदान कार्यक्रम, जस्तो मैले प्राङ्गारिक मल प्रयोग गर्न चाहे मेरो सेउमा आलुमा भने मैले मेरो चाहिँ 2 लाख लगानी हुन्थ्यो भने 1 लाख रुपियाँ चाहिँ हामीले कृषि कार्यालय भनेको यो हाम्रो मन्त्रालय मार्फत कृषि हेर्ने 11 वटा कार्यालयहरू छन् तिनीहरू मध्येको मनाङ र मुस्ताङले चाहिँ त्यस्तो प्रकृतिको कार्यक्रमहरू चाहिँ उहाँहरूले माथिबाट चाहिँ सञ्चालन गरिरहनु भएको छ।
3: धेरै कुरा यहाँले सरस्वती बताउनु भएको छ होइन, बुलेटिनकै कुरा पहिलो कुरामा जाउँ, यसमा चाहिँ कति धेरै कृषकहरू समक्ष पुगेको जस्तो लाग्छ, हेर्नुभएको जस्तो लाग्छ?
4: हामीले यसको 10,000 जनासम्म रिच छ भने त्यसमा पनि 50%सम्म पनि किसान हुनुभयो भने त्यसले चाहिँ 5,000 जना किसानहरूलाई चाहिँ जीवन लाभान्वित गर्यो। मौसम सल्लाह बुलेटिनमा हामीले पहिला पनि जस्तो किसानहरूले भोगेको समस्या के छ भन्दा यो विगत 2-1 वर्ष अगाडि धान काटेर सुकायो पानीले भोगाउने त्यो समस्या धेरै, त्यति बेला एसएमएस सिस्टमबाट गर्थ्यौं, 1600 जना जतिकोमा एसएमएस अनि जनप्रतिनिधिहरूदेखि अगुवा कृषकहरू कृषि प्राविधिकहरूमा चाहिँ एसएमएस जाने सर्टकटमा पानी पर्दैछ धान नकाट्नुहोला त्यस्तो प्रकृतिले एसएमएस गर्छ, त्यो प्रकृतिले एसएमएस गर्दा धेरै नै पुगेन भन्ने भयो, फेरि त्यसको संख्या बढाउँदाखेरि फेरि बजेट पनि बढ्न जाने, त्यही भएर अहिले हामीले चाहिँ यो सामाजिक सञ्जाललाई नै प्रयोग गरेर, अब त सामाजिक सञ्जाल प्रयोग नगर्ने किसान पनि सायद हुनुहुन्न होला, सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या पनि बढ्दो र त्यसमा पनि गण्डकी प्रदेश अझ अगाडि अरू गण्डकी गण्डकी लुम्बिनी बागमती यी प्रदेशहरू चाहिँ किसानहरू पनि सामाजिक सञ्जाल प्रयोग गर्ने किसानहरूको संख्या पनि बढ्दो हुँदा हामीले त्यसको माध्यमबाट चाहिँ अगाडि लड्छौँ। त्यसमा हाम्रो एउटा टिम हुन्छ, किटसँग रिलेट किट भनेको किराहरूसँग सम्बन्धित विज्ञ, रोगसँग सम्बन्धित विज्ञ, माटोसँग, बाली, तरकारी, फलफूल, मौसम सल्लाहसँग अनि प्रसारहरूसँग रिलेटेड चाहिँ एउटा विज्ञहरूको बैठक रेगुलर रूपमा बसेर नेपाल कृषि अनुसन्धान परिषद लिबर अनि त्यसपछि यो जल तथा मौसम विज्ञान विभागको मातहतको यहाँ कार्यालय र कृषि मन्त्रालय हजुर यो टिमहरू बसेर हामीले फेरि यहाँको मौसमले अन्त फेरि ठ्याक्कै लागू नहुन पनि सक्नुहुन्छ। किन भन्दा यो अब अलिकति बढी पानी पर्ने सेक्टर पनि छ, हामीले पानी पर्छ नगर्नुहोस् भन्दै गर्दा कर्णालीमा नपर्न पनि सक्छ। त्यो हुनाले हामीले चाहिँ अझ यसलाई चाहिँ यो गण्डकी स्पेसिफिक भएर चाहिँ यसलाई प्रचार प्रसारहरूको क्रममा लगेका छौँ। यो पछिल्लो यसमा चाहिँ 4-5 वर्षसम्म गइसकेको छ, अझै पनि दायरा बढाउनु पर्यो भन्ने चाहिँ छ।
3: अर्को कुरा मल बिउको कुरा आएको छ नि, प्राङ्गारिक मलको कुरा एउटा कुरा भयो, मल बिउ चाहिँ जो यो अब त धानको ब्याडहरू राख्ने बेला भयो तयारी गर्ने, यो बेलामा चाहिँ अलिक कम पाइने हाहाकार हुने, तर त्यो भनिरहँदाखेरि पनि गण्डकी प्रदेशलाई खासै मलको त्यस्तो अभाव हुँदैन भन्ने कुराहरू पनि सुनिन्छ नि होइन, त्यसबारे पनि
4: मल वितरण सरकारले चाहिँ दुईटा कम्पनीहरू मार्फत ल्याउँछ, एउटा कृषि सामग्री एउटा साल ट्रेडिङ, दुईटा मार्फतबाट चाहिँ मलहरू ग्लोबल टेन्डर गरेर ल्याइरहेको हुन्छ यिनीहरू दुईटा मार्फतबाट। अब त्यसमा पनि रासायनिक मलको पहिला गण्डकी प्रदेशलाई 4% कोटा निर्धारण थियो देशभरिकोमा, सङ्घको कृषि मन्त्रालयबाट यति कोटा चाहिँ गण्डकी प्रदेशलाई निर्धारण थियो। किन गण्डकी प्रदेशमा 4% मात्रै थियो भन्दा थोरै थियो, किन भन्दा तराईको जिल्ला कम, एउटा नवलपुरको तल्लो बेल्ट बाहेक अरू पहाड़ी जिल्ला थियो, पहाड़ी जिल्लामा धेरै हाहाकार नहुने, तराईमा चाहिँ एकदमै हाहाकार हुने त, र खेतीको क्षेत्रफलको तुलना गर्दा पनि गण्डकी प्रदेश अलिकति पछाडि परेको हुनाले पनि त्यही अनुसारको कोटा निर्धारणमा चाहिँ थोरै थियो। 4.4% जति कोटा निर्धारण हुँदा हामीलाई अलिकति कुनै कुनै बेला त्यो धानको अगाडिको बेलामा अलिकति तरकारीको मेन सिजन भएको बेलामा चाहिँ अलिकति हाहाकार हुने समस्या देखिएको थियो, त्यसलाई चाहिँ हामीले यहाँ मन्त्रालयबाट चाहिँ हाम्रो कोटामा अलिकति पुनरावलोकन गर्नु पर्यो भनेर यहाँ हाम्रो प्रदेश मल वितरण व्यवस्थापन समिति मार्फतबाट हामीले माथि चाहिँ मल वितरण व्यवस्थापन समितिलाई चाहिँ पत्रचार गरेपछि हाम्रो कोटा 4.9% पुग्यो। त्यो पुग्दाखेरि चाहिँ हाम्रो अहिले धेरै ठाउँबाट हाकार भनेर चाहिँ आएको छैन, कोटा चाहिँ पुगेको छ। एउटा कुरा के हुन्छ भन्दाखेरि चाहिँ यहाँ हामीले अनुदानको मल चाहिँ युरिया र डिएपीमा गर्छौँ, दुईटा मल, एउटा युरियाले नाइट्रोजन दिने र डिएपीले नाइट्रोजन र फस्फोरस दिने। किसानहरूमा चाहिँ अझै पनि हामीले जनचेतना के दिन सकिरहेको छैन भन्दा उहाँहरूले जति बेला पनि युरिया युरिया भनेर खोजिरहने छ क्या, फस्फोरस पोटास अरू पनि प्रयोग गर्नुपर्छ, हामीले खाना खाँदा भात मात्रै खाएर त भएन नि त, हामी त किन ब्यालेन्स डाइट भन्छ, माटोलाई बिरुवालाई पनि त एक किसिमको ब्यालेन्स डाइट त चाहियो। त्यो कुरा बुझाउनु नसक्दाखेरि चाहिँ फस्फोरसको मात्रा स्टक हुने, युरिया चाहिँ बढी माग्ने, त्यही भएर अहिले चाहिँ हामीले यो मल सम्बन्धी चाहिँ जनचेतनामूलक कार्यक्रम राम्रोसँग गरौं र किसानलाई चाहिँ यो पनि प्रयोग गर्नुपर्छ है भनेर प्रयोग गर्न लगाऊ, अथवा यति युरिया लाँदा यति डिएपी चाहिँ लैजाऊ है भनेर चाहिँ भनौँ। फेरि डिलरहरूले के भन्छ, हाम्रो चाहिँ बिक्री नै हुन लान्नौ भन्नुहुन्छ, फेरि आउँछ कहाँ ठोकिन्छ किसानमा, त्यही भएर सिधै किसानलाई नै होइन यो डिएपी युरिया पोटास चाहिँ हाम्रो यो ब्यालेन्स रूपमा चाहिँ प्रयोग गर्नुपर्छ भनेर हामीले चाहिँ एउटा जनचेतनामूलक मल बिउ विषादी प्रयोगमा चाहिँ कार्यक्रमहरू प्रत्येक जिल्लामा राखेर चाहिँ सञ्चालन गरिरहेछौँ, सहजीकरण गरिरहेछौँ। आशा गरौँ यो चाहिँ अब सबैले बिस्तारै एकैचोटि परिवर्तन त हुँदैन, बिस्तारै बुझेर सबै प्रयोग गर्नुपर्छ भन्नुभयो भने त यो यहाँ मात्र होइन धेरै ठाउँमा नै समस्या हल हुन्छ।
3: कृषि मन्त्रालयले अर्थात प्रदेश सरकारले नै धेरै लगानी चाहिँ गरिरहेको छ नि त होइन, किसानलाई मार्फत चाहिँ कृषिमा लगानी चाहिँ भइरहेको छ। यसले हामी के कुरामा चाहिँ आत्मनिर्भर हुन पुगेका छौँ, होइन हामीले आयात गर्नु नपर्ने कुराहरू के छन्?
4: यसमा चाहिँ हामी विशेष गरी पशुपक्षीतिर अन्डा र कुखुरा चाहिँ हामी आत्मनिर्भरमा छौँ, अनि यता बालीतर्फ चाहिँ हामी सिजनल रूपमा हाम्रो फलफुलहरू स्याउको सिजनमा यहाँको स्याउ फलेको सिजनमा बोर्डरबाट इम्पोर्ट नै नहुने अवस्था पनि छ। सुन्तलाको सिजनमा इन्डियाको सुन्तला यहाँ कहिल्यै आउँदैन, किन भन्दा त्यो यहाँको सुन्तलाले इन्डियाको सुन्तलालाई पुरै रिप्लेस गर्छ। हाम्रो असोज कार्तिक मक्सिर पुष माघ लगभग माघसम्म भनौँ, कतिपय ठाउँमा फागुनसम्म पनि गरेको हुन्छ समेट्छ, र हाम्रो यहीँको उत्पादन फेरि निर्यात पनि हुन्छ, यो बुटोल हुँदै इन्डियातिर जाने, काठमाडौँ र अहिले पछिल्लो समय गल्फ कन्ट्रीहरूमा पनि कतिपयले चाहिँ पठाइरहनु पनि भएको छ थोर थोरै परिमा। त्यसपछि हामी गण्डकी प्रदेश दलहन तेलनमा चाहिँ हाम्रो अरू खाद्यान्न बालीको तुलनामा आवश्यकताभन्दा धेरै कम उत्पादन छ। तसर्थ पनि हामीले अब यी बालीहरूलाई टार्गेट गरेर अब यो वर्ष पनि अलिकति दलहन र तेलनमा हामी धेरै पछाडि पर्यौं र कतिपय दलहनको कुराहरूमा त हामीले यो रैथाने बाली प्रवर्धनबाट पनि सपोर्ट गरिरहेछौँ। जति पनि हाम्रो यता माथि पहाड़मा हुने रैथाने बालीहरू छन् नि हाम्रो स्थानीय बालीहरू, ती बालीहरूलाई प्रवर्धन गर्न भनेर हामीले प्रत्येक वर्ष बजेट एलोकेशन पनि गरेका छौँ र ती बालीहरू फेरि यहाँबाट चाहिँ एक्सपोर्ट हुन्छ निर्यात हुन्छ। के भन्दा यहाँ मेग्रीको सिमी, मुस्ताङको सिमी, अनि त्यसपछि बागलुङको कोदो, पेन्जाको कोदो, कतिपय कुराहरू चाहिँ यहाँबाट बाहिर पनि गएको हुन्छ। यही केही कुरामा हजुरलाई थाहा छ, जेठो बुढो धान भनेको गण्डकी प्रदेशकै हाम्रो यो कास्की पर्वत यही मेघद्वीप यही एरियामा मात्रै विशेष गरी जेठो बुढो हुन्छ र यही जेठो बुढो हाम्रो बाहिर देश पनि निर्यात भएको छ यहाँबाट। फेरि यही ठाउँले चामल पनि आयात पनि गरेर आएको हुन्छ। अब यो कस्तो खाने कस्तो गर्ने भन्ने मान्छेको प्रिफरेन्स पनि हुन्छ। अब हामीलाई मसिनो लामो चामल मनपर्छ भने हामीले आयात गर्नु पर्यो। यदि हामीले मोटो जातकै खान्छौँ भन्यो भने हामीलाई यही भित्र गोले पनि पुग्न सक्ने सम्भावना पनि हुन्छ। र अहिले हामीले यो हिसाबहरू गर्दा सबै जनसङ्ख्या यही छ भन्ने तरिकाले हिसाब गर्छौँ, तर हाम्रो त यहाँको सबै जनसङ्ख्या त छैन। अहिले त गण्डकी प्रदेश त सबै बाहिर छ, किनभने कोही लुम्बिनी प्रदेश, बागमती प्रदेश, कोही नेपालभन्दा बाहिर पनि छ। भनेपछि अब यी विषयहरू मध्येमा हामीले फलफुलमा सिजनल रूपमा हामी आत्मनिर्भर छौँ। हामीले यसलाई वर्षभरि पुर्याउनको लागि चाहिँ हामीले त्यही किसिमको संरचना, त्यही किसिमको जातहरू चाहिन्छ। किन भन्दा अब वर्षाको बेलामा पनि त सुन्तला फलाउनु पर्ने, त्यति बेला खाना, किन भन्दा कोल्ड स्टोरले त सधैँभरि त त्यसले त पुर्याउँदैन, महँगो पनि हुन्छ। किन भन्दा एक किलो सुन्तलाको मूल्य 350 पुगेपछि त फेरि मान्छेले खाँदैन नि त। हामीले जबसम्म 150 रुपियाँको भित्र पाउँछौँ तबसम्म हाम्रो चाहिँ खपत चाहिँ बढ्छ। किनभने त्यही पिरियडमा फेरि हाम्रो 350 हुँदा उताबाट आएको सुन्तला चाहिँ फेरि 80-90-100 भइदियो भने त हामीले त्यसलाई पनि किन्न पनि सक्दैनौ र त्यही अलिक कम मूल्य भयो भने त्यही बाहिरको पनि त खान्छौ कन्ज्युमरको हिसाबले हेर्दा। र हामी अब अहिले कफीमा अलिकति गण्डकी प्रदेश अरू प्रदेशहरूभन्दा कफीका कुरामा अगाडि छ। अहिले हामीले मह भनेर यो मेलिफेरा र सेरेना दुई प्रकृतिको हुन्छ, त्यसमा पनि हामीले अब सेरेनाकै मह घट्ने भने हामी जो चाहिँ अब सफिसियन्ट छ अलिकति पहाडी मह। त्यसपछि हामी अलैँचीमा पनि गण्डकी प्रदेश अगाडि पनि छ। त्यसमध्येको पनि लमजुङ कास्की चाहिँ विशेष गरी अझ अलैँची बढी उत्पादन गर्ने जिल्लाहरू छन्। हामी यो अलैँची पनि बाहिर एक्सपोर्ट चाहिँ यहाँबाट गर्छौँ यी बालीमा। र अब कतिपय कुराहरू तरकारी बालीहरूमा अब यहाँ उत्पादन आलुमा चाहिँ हामी सफिसियन्ट छौँ, तर त्यो बाहेक अरू तरकारीहरू चाहिँ आयात निर्यात चाहिँ भइरहन्छ, यहाँको बाहिर पनि जान्छ, धेरै जसो बाहिरबाट चाहिँ यहाँ आउँछ। त्यही भएर हामीले तरकारीमा चाहिँ आलुमा हामीले विशेष गरी पछिल्लो 7 वर्षमा नियमित रूपमा कार्यक्रम सञ्चालन गरेका थियौँ आलुमा। हामी त्यही भएर हामी आत्मनिर्भर छौँ। तरकारीमा चाहिँ हामीले अझै पनि कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। व्यवसाय किसानहरूलाई चाहिँ प्रवर्धन सहयोग गर्नलाई तरकारी खेती गर्छु कोही भनेर आउनुहुन्छ भने उहाँहरूले चाहिँ सेवा हामीले एउटा पाउनुपर्ने सेवा चाहिँ छ, एउटा टोकीको समयमा चाहिँ उपस्थित हुनु पर्छ। किन भन्दा पाउने त फेरि जहिले आए पनि पाउनुपर्ने हो, प्राविधिक सेवा जहिले आए पनि पाउनुहुन्छ। तर अनुदानको कुरा चाहिँ कस्तो छ, बजेट रहेछ नि त। गण्डकी प्रदेशमा कृषिलाई 9% चाहिँ बजेट छुट्टिया छ कृषि क्षेत्रमा, यो अलिक धेरै पनि मान्नु पर्यो 9%। तर माथि सङ्घको तुलनामा त 3-7% सीमित छ। बजेट थोरै भएपछि त पहिला जो आउँछ तोकिएको 35% भित्रमा जो आउँछ त्यसैलाई प्रायोरिटी दिन्छौँ हामीले। बजेट बच्यो भने त फेरि त्यो सुरुको महिना मात्र होइन, हामी सबै महिना चाहिँ त्यो कार्यक्रम चाहिँ सञ्चालन चाहिँ गर्छौँ। तर हामी त्यही बजेट कन्सटेन्टले गर्दा रेगुलर रूपमा चाहिँ सबैलाई समावेश गराउन सकिरहेका चाहिँ छैनौँ। र त्यही भएर एकचोटि पाएकोलाई अर्कोचोटि चाहिँ अलिकति वेटिङमा गरेर अर्कोलाई चाहिँ प्राथमिकता हाम्रो त्यही किसिमको मापदण्डहरू पनि सञ्चालनमा छ।
3: यसमा धेरै कुराहरू छ होइन, अब अनुदानहरूमा पनि अब कति सन्तुष्ट छैन, कतिले अलिकति पहुँच भएकाले पाए भन्ने कुराहरू पनि छ। त्यो सबै कुराहरू आफ्नो ठाउँमा होला होइन, अलिकति मेहनत पनि छ, कागज पत्रका कुराहरू पनि अलिकति झन्झटिलो होला, यसलाई सरल बनाउने कुरामा पनि के होला होइन। अहिले चाहिँ कस्तो भने, हामी जुन तरकारीमा यहाँले निर्भर हुन सकेका छैनौँ भन्नुभएको छ, तर हामी आवश्यक चाहिँ त्यही नै हो, किनभने दैनिकै चाहिने। जस्तो चामल त हामी एकचोटि लग्यौँ भने एक महिना पुग्ने लान सक्छौँ होइन, अब तरकारी दलहनको कुरा पनि भइरहेको छ, तरकारी चाहिँ हामीलाई अझै बढी चाहिने हो जस्तो छ। यसमा चाहिँ अर्को कुरा समस्या के छ भने, अलिक किसानहरूले विषादी बढी प्रयोग गरिदियो भन्ने कुराहरू पनि छ, त्यसकारणले यसमा धेरै कुरा हुँदाहुँदै पनि अब यहाँहरूको कार्यक्षेत्रमा पर्छ पर्दैन त्यो त मलाई थाहा भएन, होइन स्थानीय तहकोमा पर्छ कि जस्तो लाग्छ मलाई चाहिँ। जस्तो मान्छेले एउटै घर परिवारले आफूलाई पुग्ने तरकारी त फलाएर खान सक्दो रहेछ नि त, अहिले धेरै उदाहरणहरू पनि देखिया छ नि त। त्यही भएर अब यो विषादी कम गर्न पनि लाग्ने हो कि यसमा के गर्न पर्ला?
4: होइन, विषादी कम गर्ने विषादी नियमनको कुरा, अब क्वारेन्टाइनका कुरा गर्ने भने संघको एकल अधिकार पर्छ अन्तर्राष्ट्रिय क्वारेन्टाइनको कुरामा। विषादीको जति पनि बाहिरबाट विषादी देशभित्र आयात हुन्छ त्यो कुरा संघको एकल अधिकारको कुरा हो। त्यसपछि अर्को कुरा हुन्छ अब प्रदेशभित्र छिर्न कसरी कम गर्ने, कसरी नियमन गर्ने, यही कुरा बुझेर हामीले दुईटा नाका, एउटा लुम्बिनी र गण्डकीको मालुङ्गा, एउटा सेन्जाको मालुङ्गा, एउटा चाहिँ बागमती र गण्डकीको सिमाना आबुखैरेनी, त्यहाँ दुईटामा चाहिँ हामीले चेकपोस्ट निर्माण गऱ्यौँ, हाम्रो एउटा संरचना निर्माण गऱ्यौँ, अनि त्यहाँ हाम्रो कृषि र पशुपन्छीको कर्मचारीहरूलाई पनि खटाछौँ। कृषिको कर्मचारीले गाडी रोकेर त रोकिँदैन, कस्तो हजुरलाई पनि थाहा छ गाडीको स्पिड कति हुन्छ, फेरि धेरैजसो तरकारीहरू चाहिँ रातिमा आउँछ। अब हाम्रो त कृषिको संरचनामा रातिमा पर्दैन, रातिमा काम गर्ने भन्ने छैन, तर पनि हामीले केही रूपमा त्यहाँ खटिएको प्रहरीलाई, हाम्रो प्राविधिकलाई इन्सेन्टिभ दैनिक खाजा खर्च मात्रै दिन्छौँ भनेर पनि त्यसरी त्यहाँ अडाइरहेको छौँ। उहाँहरूले कति आयात भयो भन्ने कुराहरू एउटा तथ्याङ्क चाहिँ राख्नुहुन्छ, र त्यहाँ त्यो विषादी परीक्षणको लागि प्रयोगशाला सुदृढ गर्ने कार्यक्रम अब बल्ल हामीले प्रस्ताव गर्दैछौँ। बीचमा थियो, प्राविधिक भएन, त्यसपछि कतिपय सामग्रीहरू त डेट हुन्छ नि त, त्यो डेट चाहिँ एक्सपायर पनि भएको अवस्था पनि भयो। अब हामीले प्राविधिकलाई पनि त्यहाँ कृषि र पशुपन्छीको प्राविधिकहरूलाई पनि त्यहाँ हटाएका छौँ। उहाँहरूले चाहिँ प्रहरीसँगको समन्वयमा केही नमुनाहरू पनि गाडी रोकेर कति सम्भव हुन्छ, कति बजेसम्म सम्भव हुन्छ, किनभन्दा अब मान्छे रात बिहान राति 9 बजेदेखि बिहान 4 बजेसम्म त त्यहाँ त दुईजना कर्मचारी आलो फालो त बस्न गाह्रो छ। त्यो बोर्डर त अरू सेक्टरको लागि पनि त बोर्डर हुन्छ, कपडा आवला, त्यहाँबाट टुरिस्ट आवला, सबै सेक्टरको मान्छेहरू चाहिँ चाहिने हो त्यो ठाउँमा। अहिलेलाई पनि कृषि र पशुपन्छीको प्राविधिक हुनुहुन्छ, उहाँले केही स्याम्पल लिएर नमुना टेस्ट पनि गर्नुहुन्छ, त्यसको आधारमा यो गाडीले यसरी रिपोर्ट भनेर कहिलेकाहीँ रिपोर्ट पनि गर्नुहुन्छ। र विशेष गरी यो यहाँको पोखराको यो होलसेल मार्केट सम्भव हुन्छ, कति बजेसम्म सम्भव हुन्छ, किनभन्दा अब मान्छे रात बिहान राति 9 बजेदेखि बिहान 4 बजेसम्म त त्यहाँ त दुईजना कर्मचारी आलो फालो त बस्न गाह्रो छ। त्यो बोर्डर त अरू सेक्टरको लागि पनि त बोर्डर हुन्छ, कपडा आवला, त्यहाँबाट

0: अहिले विषादी परीक्षणको एउटा युनिट पनि स्थापना गरेको छ. यो अहिले संघीय सरकारले हेर्छ यो बजार, यो हस्तान्तरण भइसकेको छैन, प्रदेशलाई गर्ने कि स्थानीयलाई गर्ने भन्ने कुरामा चाहिँ माथिबाट त्यो अझै पनि कन्फर्म नहुनाले हस्तान्तरण भएको छैन. उहाँहरूले चाहिँ कतिपय कुरामा विषादीको परीक्षण चाहिँ त्यही कतिपय कुरामा गर्नुहुने, नष्ट गर्नुहुने पनि गर्नुहुन्छ. र अर्को कुरा आयो, हामीले यो विषादीको त्यो प्रयोग गर्नुभन्दा अगाडि बिक्री विक्रेतालाई नै नियमन गर्ने भनेर यो विषादीको ऐन र नियमावली पनि हामीले चाहिँ अहिले चाहिँ जारी गरेका छौँ. त्यसले पनि यसलाई नियमन गर्न चाहिँ सहजीकरण गर्छ. र हामीले यो विषादी विष हो, औषधि होइन भन्ने तरिकाले हामीले किसानहरूमा हामीले नै खाने हो भनेर प्रत्येक क्षेत्रमा यो विषादी प्रयोग सम्बन्धी जनचेतना चाहिँ हामीले त्रैमासिक रूपमा प्रत्येक जिल्ला प्रत्येक ठाउँमा चाहिँ सञ्चालन चाहिँ गरिरहेछौँ. यसको लागि चाहिँ कम उपयोग गर्न. अर्को कुरा रह्यो उत्पादनको कुरा. त्यो सबैजना सबै उत्पादन गरेर पनि नहुने, सबैको घर बजारमा पनि नहुने, आफूलाई चाहिने उत्पादन गर्नलाई त हो जग्गा जमिन हुनेले त अलिअलि हुनेले गर्नुहुन्छ, तर हुँदैन भने कोठा भाडामा बस्ने मानिसहरूले त्यस्तो सम्भव छैन, उहाँहरूले किनेरै खानु पर्यो. ती कुराहरूमा पनि हामीले यसलाई बिस्तारै अलिकति कडाई गर्दै लग्यो भने ती कुरा पनि पछि जसले प्रयोग गर्छ उसलाई चाहिँ यो विष हो, यो आफैले खाने हो, मेरै मान्छेले बजारमा खाने हो भन्ने चाहिँ हुँदैन. जबसम्म हामीले त्यो पुर्याउन सक्दैनौँ तबसम्म प्रयोग चाहिँ भइरहन्छ. र विषादी प्रयोग गर्नलाई केही होइन, नराम्रो होइन. त्यो विषादी प्रयोग गरिसकेपछि पर्खाउनु पर्ने अवधि मान्यौँ भने, जस्तो कुनैलाई 14 दिन होला, कुनैलाई 7 दिन होला, कुनैको 3 दिन होला, त्यति मात्रै ज्ञान किसानमा भयो भने धेरै समस्याको चाहिँ हल गर्छ.
1: उत्पादनले पनि हामीलाई भ्याउँदैन भन्दा त उत्पादन बढाउनतर्फ पनि लाग्नु पर्यो. यसको लागि उहाँहरूलाई दिने बिउ होइन सिँचाइका कुरा होला, सिँचाई यहाँहरूको मन्त्रालय अन्तर्गत नपरे पनि यहाँहरूको पहल चाहिँ होला.
0: हजुर, अब सिँचाई हाम्रोमा केही साना सिँचाईहरू छन्, तर अलिकति ठूला सिँचाईहरू फाट सिँचाई गर्नु पर्यो, 15-20 रुपियाँभन्दा माथि जानु पर्यो भने हामीले चाहिँ अहिले नीति कार्यक्रममा पनि सिँचाईसित समन्वय गरेर अगाडि बढ्ने भनेर हामीले सिँचाई मन्त्रालयलाई पनि हाम्रा यो ठाउँमा चाहिँ सिँचाईका कार्यक्रमहरू गर्न उपयुक्त छन्, उहाँहरूले पनि सम्भावना हेरेर इस्टिमेट नापजाँचका कुराहरू त उहाँबाट हुने भयो. हामीले चाहिँ यो ठाउँ व्यवसायिक कृषि हो, यो ठाउँमा चाहिँ सिँचाई गर्न सकिन्छ, आवश्यक छ, यो चाहिँ हाम्रो बजेटले पुग्दैन, हजुरहरूबाट गर्न पर्यो भनेर उहाँहरूसित चाहिँ फोन कन्ट्याक्टमा पनि बसेर सहजीकरण चाहिँ अहिले चाहिँ गरिरहेछौँ. हजुर, योपालि केही ठाउँमा सम्बोधन हुन्छ भन्ने
1: कृषि चाहिँ सबैभन्दा ठूलो कुरा नै रहेछ होइन. जस्तो हावा पानी घाम होइन, प्राकृतिक कुराहरू पछि चाहिँ मानिसलाई चाहिने बाँच्नको लागि खानपिनै भयो, यो चाहिँ कृषिमा नै आधारित भयो. यसलाई स्वच्छ बनाउनको लागि, यसलाई विषादी रहित बनाउनको लागि यो त धेरै पहलहरू यहाँहरूको तर्फबाट पनि भइरहेको होला, जनचेतना पनि हुने कुरा पनि यहाँले बताउनु भएको छ होइन. गण्डकी प्रदेशलाई चाहिने उत्पादनहरूबाट यो जस्तो दलनको कमीको कुरा छ होइन, तेलनको कमीको कुरा छ, तेलन कतिको सम्भावना छ त्यो थाहा भएन मलाई. तर दलन चाहिँ कस्तो भने, हामी सानो सानो हुँदाखेरि पनि हाम्रो पाखाहरूमा मास छरेर होइन कति राम्रो भएको कुराहरू अर्डरहरू पनि त्यस्तो हुने गर्थ्यो. त्यसको सम्भावना चाहिँ गरियो भने हुने खालको हो वातावरण.
0: गण्डकी प्रदेशको हावापानी हजुरको तराईमा समुद्र सतहको केही नजिकदेखि, तराईको भेगदेखि माथिको भेगसम्म छ, जसले गर्दा हामीलाई रहर, मसुरो तल हुने, विशेष गरी व्यवसाय यो हाम्रो नवलपुर क्षेत्र अलिकति फाँटहरूमा हुनेदेखि लिएर हामी माथि जाँदाखेरि मस्याङ हुने, हाम्रो मास हुने, अनि त्यसपछि विभिन्न प्रकारका रैथाने सिमीहरू, रैथाने प्लस स्थानीय र उन्नत जात पनि भनौँ न सिमीहरू लगायतलाई चाहिँ हाम्रो यहाँको हावापानी, पहाड़ी हावापानी र उच्च पहाड़ी भेगको हावापानीले गर्दा पनि यी भनेका बाली वस्तुहरूलाई चाहिँ मिल्ने हावापानी, राम्रो हावापानी चाहिँ छ. र हामीले त्यसलाई प्रवर्धन गर्नको लागि पनि हामीले विभिन्न कार्यक्रमहरू चाहिँ माथि पहाड़ी जिल्लाहरूमा सञ्चालन पनि गरिरहेका छौँ, र कतिपय उपजहरू चाहिँ बाहिर निर्यात भइरहने पनि छ फेरि यहाँबाट. अब त्यो आयात र निर्यातलाई एक्जा डाटा राख्ने अफिस चाहिँ अहिलेसम्म यहाँ चाहिँ स्थापना भएको छैन, कति गयो कति आयो भन्ने, किन भन्दा मान्छेले 10 किलो लिएर जान्छ त्यसको त लेखाजोखा हुने कुरा भएन, त्यही किसिमको भन्सार पनि यहाँ छैन. खास एक्ज्याक्ट कति डाटा आयो भन्नलाई त त्यस भन्सार जस्ता प्रकृतिका जुन चाहिँ इन्ट्री नै गरेर जानुपर्ने त्यस्तोमा मात्रै सम्भव हुन्छ. अब प्रदेश टु प्रदेशमा कति गयो भन्ने कुरा चाहिँ त्यस ती कुराहरूमा चाहिँ हामीले चाहिँ यकिन यथार्थ यकिन गर्न चाहिँ सक्दैनौँ. र अर्को कुरा तेलनको कुरामा चाहिँ हाम्रो जति पनि फाँटहरू छन् तलको तराईदेखि लिएर माथिसम्म जति पनि फाँट छन् तिनीहरूमा तेलनको कार्यक्रम प्लस सँगसँगै मौरीको कार्यक्रम, यसलाई पनि मौरी प्रवर्धनको कार्यक्रम पनि हाम्रो सञ्चालित छ. किन भन्दा मौरी र तेलन भनेको दुइटै एकअर्काले चाहिँ आफ्नो बढाउने
1: कार्यक्रमको समय सकिनु सकिनु लागेको छ, तर केही कुराहरू यहाँको पनि भनाइ छ होला. तर त्योभन्दा अगाडि एउटा जिज्ञासा चाहिँ मलाई के लाग्छ भने, हामी यो बिउका कुरा गर्छौ नि होइन, बिउको कुरा गर्दाखेरि पहिला बिउहरू आफै राख्नुहुन्थ्यो, क्या अहिलेसम्म सबै बिउहरू पनि हामी आयात गर्छौँ नि, त्यो कारण

0: हाम्रो रैथाने बाली रैथाने जुन स्थानीय तहमा हुने खेतीपातीहरूलाई यसले हराउँदै लगेको कि यसको संरक्षणमा पनि ध्यान दिनु के छ?
1: यसलाई प्रवर्धन गर्नलाई हामीले एउटा जीव उद्यान जहाँ चाहिँ हाम्रो बालीहरूलाई संरक्षित गरिन्छ, त्यसको खेती गरिन्छ, फेरि बिउ त्यहीँ राखिन्छ, त्यसलाई चाहिँ हाम्रो जीव उद्यान भन्छ। जीव उद्यान काठमाडौँसँग समन्वय गरेर यहाँ भएका रैथाने बालीहरूको स्याम्पलहरू हामीले उहाँहरूलाई प्रदान गरेर त्यहाँ पनि हाम्रा धेरै जसो जातहरू त्यहाँ पनि सुरक्षित छन्।
0: अब जाँदा जाँदै वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द पाण्डेजीसँग कुराकानी गरिरहेका छौँ। अन्तिममा हाम्रा कृषकहरूलाई केही सन्देशहरू प्रभाव गर्नु छ?
1: किसानहरूलाई मैले के भन्न चाहन्छु भन्दा, हजुरहरू व्यावसायिक रूपमा केही गर्न चाहनुहुन्छ, प्रयोगशालाको सेवा लिन चाहनुहुन्छ, अथवा कुनै पनि कुनै विषयसँग सम्बन्धित तालिमहरू हजुरहरूलाई आवश्यक पर्छ भने हजुरहरूले आफ्नो नजिकको रहेको सम्बन्धित जिल्ला कृषि विकास कार्यालय जिल्ला स्थित र जिल्ला स्थित नै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कृषि र पशुपन्छीको दुईटा कार्यालय छ, त्यहाँ आएर हजुरहरूले एउटा निवेदन दिने अथवा नियमित रूपमा सम्पर्क गर्ने, केही पनि गर्न सकिन्न भने अफिसको इमेल एड्रेसमा इमेल पठाउन पनि सक्नुहुन्छ, पुग्नै पनि परेन, अथवा फोन कल गरेर पनि तपाईँले यो तालिम कहिले हुन्छ हामी इच्छुक छौँ अथवा स्थलगतै गर्नुपर्ने हुन सक्छ, कतिपय चाहिँ अर्को ठाउँमा गर्नुपर्ने हुन्छ, यस्तो कुरा क्षमता अभिवृद्धिको कुरा, प्रयोगशालाको सेवा आवश्यक छ, कहीँ माटो परीक्षण गर्नुपर्नेछ, समूह सहकारी मार्फतबाट नि त हजुरहरूले यो पोखरामा रहेको माटो तथा मल परीक्षण शाखा यो प्रदेश कृषि प्रयोगशालालाई सम्पर्क गरेर पनि त्यो त्यहाँ जानकारी दिन सक्नुहुने रहेछ, र अनुदान सम्बन्धी क्रियाकलापहरू गर्न सञ्चालन गर्न इच्छुक हुनुहुन्छ, केही योजना गरेर आउँदै हुनुहुन्छ भने पनि सम्बन्धित कार्यालयहरूमा चाहिँ सम्पर्क गर्न चाहिँ सक्नुहुन्छ।
0: हजुरलाई एकदम धेरै धेरै धन्यवाद छ।
1: हुन्छ हस् म्याडम, हजुरलाई पनि धेरै धेरै धन्यवाद। यो मलाई जुन यो मन्त्रालय मार्फतका महाशाखा र जिल्लाहरूले कसरी क्रियाकलापहरू गरिरहेछ सञ्चालन गरिरहेछ त्यो भन्ने मौका दिनुभएकोमा यो रेडियो नेपाल परिवार र हजुरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
0: आजको कार्यक्रम समुन्नत गण्डकीमा हामीले कुराकानी गर्यौं गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास महाशाखाका वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द पाण्डेज्यूसँग आजका अतिथिलाई धन्यवाद छ। फेरि अर्को हप्ता अर्को विषयको साथमा उपस्थित हुनेछ।
2: अब सुन्दै हुनुहुन्छ गण्डकी प्रदेश सरकारका गतिविधिहरू।
3: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनका असर न्यूनीकरणमा सबैको साझा प्रयास आवश्यक हुने बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा महानगरपालिका माछापुछ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा अन्नपूर्ण जलवायु सम्मेलन 2083 अन्तर्गत जलवायु परिवर्तन र हिमाल सम्बन्धी माछापुछ्रे सम्वादको हालै पोखरामा उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तन चुनौतीका रूपमा देखिएको बताउनुभयो। पछिल्ला लाई हाम्रा प्राकृतिक सम्पदाहरू सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुहुँदै उहाँले जलवायु परिवर्तनका कारणले बढ़दो असरको न्यूनीकरण गर्नका लागि सजग बन्दै अघि बढ़नुपर्ने बताउनुभयो। सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनले कृषि प्रणालीमा गम्भीर असर पारिरहेको बताउनुभयो। मनाङ मुस्ताङ लगायत जिल्ला अझै जलवायु परिवर्तनको जोखिममा परेको बताउनुहुँदै उहाँले बढ़दो तापमानले तराईका नवलपुर जस्ता जिल्लामा बाढ़ी लगायतको असर परिरहेको उल्लेख गर्नुभयो। वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले विश्वव्यापी रूपमा तापमान द्रुत रूपमा बढ़ेको बताउनुहुँदै यसबारे विलयमा सचेत नबने गम्भीर परिस्थितिको सामना गर्नुपर्ने बताउनुभयो। यसैगरी अन्नपूर्ण जलवायु सम्मेलन अन्तर्गत पोखरामा सम्पन्न जलवायु परिवर्तन र हिमाल सम्बन्धी दुई दिने माछापुछ्रे सम्वाद 15 बुधे माछापुछ्रे घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। जलवायु प्रकोप वन्यजन्तु प्रकोपको जोखिममा रहेको गण्डकी प्रदेशको पर्यावरण र समुदायको उत्थानशीलता अभिवृद्धि गर्न सबै क्षेत्रबाट पहल गर्ने उल्लेख गर्दै घोषणा पत्रमा वन क्षेत्रको कार्बन संचिति र उत्सर्जन न्यूनीकरणमा खेलेको भूमिकालाई स्वीकार गर्दै वन सम्वर्धन प्रणालीमा आधारित व्यवस्थापन मार्फत वातावरणीय सेवाको निरन्तरता सुनिश्चित गर्ने जनाइएको छ। कृषि र वन क्षेत्रमा रहेका अवशेष पात पतिंग र मिचाह प्रजातिलाई बायोचार र बायो कम्पोस्टमा उपयोग गर्दै वन डढेलो न्यूनीकरण र माटोको उर्वरा शक्ति शक्ति बढ़ाने कार्यक्रम प्रोत्साहन करने सहमति गरिएको छ। हिमालय पर्वत श्रृंखला में भइरहेका श्रृंखलाबद्ध प्रकोप का कारण हुने विपद जोखिम नियन्त्रण गर्न मौसम सूचना केन्द्र र पूर्व सूचना प्रणाली को विस्तार में जोड़ दिएको छ। घोषणा पत्र में 2059 साल वैशाख 13 गते सेती नदी में आएको वैशाख 23 गते सेती नदी में आएको विनाशकारी बाढ़ी को स्मरण गर्दै जलवायु परिवर्तनबाट उत्पन्न जोखिम को अध्ययन र अनुसन्धान का लागि अनुपूर्ण जलवायु विपद स्मृति केन्द्र एबीसीडी स्थापना गर्न आह्वान गरिएको छ। जलवायु परिवर्तन का संकट सन्नतालाई सम्बोधन गर्दै तीनै तहका सरकार को समन्वयमा शैक्षिक एवं अनुसन्धान संस्था संरक्षण साझेदार र निजी क्षेत्रबीच को सहकारलाई बढ़ावा दिन प्रतिबद्धता व्यक्त गरिएको छ। गण्डकी प्रदेश का 6 जिला का 8 स्थानीय तह में नव परिवर्तन साझेदारी कार्यक्रम मार्फत 8 परियोजना संचालन में ल्याइएको छ। नवलपुर को देवचुली नगरपालिका, स्याङ्जा को पुतली बजार नगरपालिका, गोर्खा को शहीद लखन गाउँपालिका र गोर्खा नगरपालिका, तनहुँ को म्याग्दे र रिसिङ गाउँपालिका, लमजुङ को बेसीसर नगरपालिका र मुस्ताङ को घरपझोङ गाउँपालिकासँग परियोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परियोजना सञ्चालनका लागि पहिलो किस्ता बापत 2,40,73,000 रूपियाँ रकम भुक्तानी भइसकेको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिनुभयो। देवचुली नगरपालिकामा कृषक पाठशाला, पुतली बजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्धन परियोजना र शहीद लखन गाउँपालिकामा मनोकामना फोहोर मैला व्यवस्थापन परियोजना सञ्चालन गरिएको हो। यसै गरी म्याग्दे गाउँपालिकामा बाल बालिकाको शैक्षिक विकास, घरपझोङ गाउँपालिकामा फोहोर संकलन तथा व्यवस्थापन केन्द्र, बेसीसर नगरपालिकामा मौरीजने उत्पादन प्रवर्धन, रिसिङ गाउँपालिकामा मौरी उद्योग र गोर्खा नगरपालिकामा मटका घरवास होमस्टे परियोजना अगाडि बढ़ाइएको हो। उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा संघीय सशस्त्र तर्फको 4,10,00,000 रूपियाँ बजेट विनियोजन भएको उपसचिव लामिछानेले बताउनुभयो। स्थानीय तहको लागत साझेदारीमा परियोजना सञ्चालन भइरहेको उहाँको भनाइ छ। नव परिवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि अनुसार स्थानीय तहले अनुदान पाएका हुन्। बहुवर्षीय कार्यक्रम भएकोले आगामी वर्षमा पनि बजेट विनियोजन हुने उहाँले बताउनुभयो। उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट 29 प्रस्ताव पेश भएकोमा प्रदेश छनौट तथा सिफारिश समितिले मूल्यांकन गरी 8 परियोजना प्रस्ताव स्वीकृत गरेको थियो। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ़दै गएको छ। अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तर वृद्धि गरी प्रादेशिक अस्पताल बनाएपछि बिरामीको संख्या समेत बढ़ेको हो। अस्पतालले 24 घण्टा आकस्मिक सहित साना तथा ठूला शल्यक्रिया र विशेषज्ञ सेवालाई प्रभावकारी बनाउन थालेको छ। 2 वर्ष अगाडिसम्म सामान्य शल्यक्रियाका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेकोमा अहिले जटिल किसिमका शल्यक्रिया गर्न पनि बिरामी आउने गरेका छन्। गत साउनदेखि हालसम्म सो अस्पतालमा 1,043 जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो।
2: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू।
4: केको हल्ला हल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि, अब त हाम्रो दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्छ भन्ने डर छ, रातभरि सुत्न सके होइन। होइन किन माइन भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्नु मात्र होइन, हाम्रो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टाढी खेतमा पहिलो जान थाले, पल्टिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश मानिन्थ्या।
2: रेडियो नेपाल पोखरा र गण्डकी प्रदेश सरकारद्वारा जनहितमा जारी सन्देश। हवस् त, यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने बाचाका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै विदा हुन्छौं। नमस्कार।
8: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: हाँस पनि पाल्नु हुँदो रहेछ, कुखुरा पनि थियो मर्यो भन्नुभयो, कुखुरा पनि पाल्नु भएको रहेछ, गाई पनि रहेछ, एउटा गाई छ, अनि बाख्राहरू पनि कति, बाख्रा चाहिँ कति भन्नु,
2: छ सातवटा,
1: तरकारी पनि छ, काँक्रा पनि लगाउनु भएको छ, टमाटर पनि छ, काउली पनि देखे, सबै मैले देखेका कुराहरू यिनीहरू, म नदेखेका अरू चाहिँ के छन्,
2: अरू नदेखेका त खै यही तिन हो, हाम्रो पसल पनि छ बालाजुमा, अहिले मित्र नगर चौकभित्र राखेको छ, भर्खर भर्खरै हो, 2 महिना चाहिँ हुँदा होला।
1: अनि यो व्यवसायतिर लाग्ने सोच चाहिँ कसरी बनाउनुभयो?
2: यो व्यवसाय चाहिँ खास गरी चाहिँ मेरो ससुरा बुवा र सासु मम्मीले हो, म चाहिँ पछि बिहे गरेपछि त्यहाँ आएपछि, अब म नि पहिला उता माइतमा हुने बेलामा चाहिँ पढ्ने जब गर्ने, मैले ह्यान्डग्राफ्ट सम्बन्धी काम गर्थेँ पहिला चाहिँ, मूर्तिहरू बनाउँथ्यो, अनि बिहे गरेपछि चाहिँ अब ससुरा बुवा सासु मम्मीहरू चाहिँ अब यही पेसामा म पनि आबद्ध भएर यही काम गरिरहेको छु।
1: कस्तो राम्रो, 30 वर्षको मान्छे तपाईँ होइन, पहिला ह्यान्डिक्राफ्ट पनि क्षेत्रमा पनि लाग्नुभयो, अनि उतापट्टिको रुचि भएको मान्छे अहिले चाहिँ बिहे गरिसकेपछि यतापट्टि लाउनु भएको छ, अनि सोचे अनुसार छ कि छैन, कस्तो छ
2: अहिले? ठिकै छ, सन्तुष्टि नै भइरहेको छ भनौँ न,
1: मिलिरहेछ।
2: अब आफूलाई अब खान लाउनलाई अब जे अब आइरहेको छ, अन्त अब दुःख गरेपछि त भइहाल्छ, त्यो ठिकै।
1: कति समय भयो यसमा लाउनु भएको चाहिँ?
2: यसमा समय म बिहे गरेर आएको 5 वर्ष भयो, म आउँदाखेरि नि यस्तै थियो, अहिले पनि यस्तै नै छ।
1: तपाईँ आफैले पनि चलाइरहनु भएको छ, निरन्तरता दिइरहनु भएको छ?
2: अहिले त सासू ससुराले छोडेकै 2 वर्ष जस्तो भइसक्यो, मेरो ससुरा बुवा चाहिँ गाउँ गएर उहाँ, अब उहाँको पनि अब आफ्नो बारीहरू बाजो राखेको थियो पहिला चाहिँ, सुन्तलालाई त्यत्तिकै छोडेको थियो, अहिले चाहिँ उहाँ गएर फेरि मान्छे राखेर अब तरकारी व्यवसायलाई बढाइरहेको छ, कामहरू गरिरहेको छ।
1: सन्तुष्टि कतिको छ आफ्नो व्यवसायप्रति?
2: एकदम, अरूको काम गर्न जाँदा कति दुःख हुन्छ, कति गाह्रो हुन्छ, समयमा जानु पर्यो, अब बच्चा भएको मान्छे त अब बिरामी भयो भने पनि अब जानु पाउँदैन, मान्छेले भनाइ खाने हुन्छ, अहिले म त धेरै सन्तुष्टि छ आफ्नो पेसामा,
1: चित्त बुझ्दो सबै कुरा छ।
2: अब पेसामा कहिले काहीँ घाटा नाफा त भइहाल्छ, तैपनि चित्त बुझ्दो चाहिँ छ।
1: अनि यतिकै धेरै कुराहरू गरिरहनु भएको छ, तरकारी छ, तरकारी चाहिँ नजिकै काठमाडौँतिरै पठाउनुहुन्छ कि के छ?
2: म आफै बेच्न जान्छु उहाँ साधो बाटो चापा गाउँ चोट के खुमलतार भन्ने ठाउँमा लगेर आफैले बेच्ने सस्तो मस्तोमा भए पनि, अब त्यहाँको मान्छेले ताजा ताजा भन्छ, हामी अनि एक छिमे जान्छ अनि खाएर बेचेर अनि आएर आउँछ, अनि बाबु स्कुल लानु बेला ठिक आइपुगिसके हुन्छ,
1: तरकारी आफै लानु हुँदो रहेछ। अनि बाख्राहरू चाहिँ मान्छेहरू लिन आउँछन् कि कस्तो?
2: बाख्राहरू चाहिँ यहीँ बेच्नेबाट, पहिला त बुङ्गुरहरू पनि सबै बेच्ने गर्थ्यो, अहिले चाहिँ हामीले पसल राखेको छ, मासु पसल, अहिले चाहिँ हामीले यहीँबाटै काटेर पठाउँछ।
1: बालाजु मासु पसल राख्नु भएको छ
2: मित्र नगर चोकभित्र, ठ्याक्क
1: बस पार्क नजिकै,
2: हजुर बस पार्क नजिकै भने नि।
1: अनि कस्तो छ नि व्यवसाय? अब अलिकति व्यवसाय गरिसकेपछि त खर्चको पनि कुराकानीहरू आउँछ होइन, तरकारीको, अनि तरकारी कति जग्गामा लगाउनु भएको छ, अनि अरू पनि जति पनि यो बङ्गुरदेखि लिएर गाई कुखुरा कति क्षेत्रमा गर्नु भएको छ?
2: हाम्रो चाहिँ खासमा यो हामीले अहिले व्यवसाय गरिराखेको चाहिँ 3 रुपिने जग्गामा, अब तरकारी सरकारी लाउने, बङ्गुरसँग पाल्ने, त्यसको चलिरहेको छ।
1: 3 रुपिने जग्गामा भाडामा कि आफ्नो कति?
2: महिना हाम्रो चाहिँ वर्षको 90-95 त्यस्तो पर जान्छ।
1: 3 रुपिने जग्गामा 90-95 हजार रुपियाँ वार्षिक भाडा तिरेर गरिरहनु भएको छ। अनि बुङ्गुरकोदेखि लिएर खसीको आफ्नै मासु पसलमा लगेर पठाउनुहुन्छ, अनि कुखुराहरू पनि पठाउनुहुन्छ होला भएको छ?
2: हामीले अहिलेसम्म चाहिँ आफ्नै पसलमा पठाएको, अब चाहिँ कुखुराको मासु पनि राखेको छ, त्यही भएर अब चाहिँ पठाउँछ होला।
1: गाई एउटा मात्रै रहेछ, गाईको चाहिँ दुध व्यवसाय गर्नु भएको छ कि आफ्नो लागि मात्रै हो?
2: होइन, यो गाई चाहिँ भर्खर भर्खरै पाले हो, बाबुलाई दुध खुवाउनको लागि भनेर, अब के हुन्छ।
1: व्यवसाय भनेपछि आफ्नो लागि मात्रै प्रयोग भइरहेछ अहिलेसम्म, व्यावसायिक तरिकाले गर्नु भएन गाईको चाहिँ?
2: व्यावसायिक रूपले चाहिँ गरेको छैन, अब यहीँ अब आफूले अब तरकारी सरकारी उब्जानेको अब त्यो घाँसपातहरू खुवाउनलाई मोलझोल गर्नको लागि अहिलेसम्म दुध पनि अब बच्चालाई नि खुवाउनु पर्यो, अब किनेर खानुभन्दा आफ्नै घरमा पालेर खाने भनेर पालेको छ।
1: यो हाम्रो समाजमा चाहिँ रोजगारी पाइएन अनि नेपालमा बसेर राम्रो कमाइ भएन भन्दै महिलाहरू पनि सबै महिला भएको भएर महिलाहरू पनि पछिल्लो समय विदेश जाने त्यो दर बढ्या छ कि आजभोलि, तपाईँलाई त्यस्तो सोच आयो कि आएन विदेश जानुपर्छ कि भन्ने खालको?
2: खै म त अस्ति नै त गएन, अब त झन् किन्जाला त्यस्तो त म त विदेश जान्छु त जस्तो त भएको छैन अहिलेसम्म।
1: अहिलेसम्म सोच्नु नै भएको छैन, जान पनि मन लागेको छैन?
2: छैन, अब अब मेरो बुवा पनि विदेश नै हुनुहुन्छ अनि अब छोरी मान्छेहरू विदेश जानु हुँदैन, अब यहीँ नेपालमै बसेर केही गर्नुपर्छ भन्नुहुन्छ।
1: तपाईँ त पैसा पनि कमाइरहनु भएको छ, आफ्नो व्यवसाय पनि गरिरहनु भएको छ, अर्काको भन्दा आफ्नै गर्नु ठिक भनेर पनि भन्नुभएको थियो।
2: जति अब 5-10 रुपियाँ भयो नि आफ्नै आफ्नो भने आफ्नै हुन्छ कि, जस्तो भए पनि अरूकोमा अब कति भनाइ खानुपर्छ, समयमा पुग्नु पर्यो, बच्चाको आमा अब अरूकोमा गर्नु धेरै गाह्रो हुन्छ, आफ्नो भनेको म यतिखेर गर्छु मेरो बच्चालाई यतिखेर टाइम दिन्छु भन्यो भने धेरै सकिन्छ कि।
1: समाजमा हुन त अब यो घर परिवारमा अझै पनि हाम्रोतिर त यो छोरा मान्छे नै माथि भन्ने बुझाइ छ अझै पनि होइन, छोरी मान्छेले पैसा कमाउँदा चाहिँ आफूलाई कस्तो लाग्दो रहेछ?
2: म त म आफै कमाउने, म आफै रमाउने, म आफै खर्च गर्ने भएर होला, पहिल्यैदेखि नै त्यस्तो। म त बिहे नगर्दाखेरि पनि म आफै अब पढ्दै काम गर्दै पढ्दै भएर मलाई त्यो उनी भएन त्यस्तो कमाउँथ्यो, अनि अहिले पनि अब मेरो अब कसैले दिने भन्ने आशा छैन, म आफै कमाउने, म त बिहान उठेदेखिको बेलुकासम्मै खटिहाल्छु, म एक्लैले गर्ने हो यो सबै एक्लै तरकारी पनि म आफै हेर्ने, बेच्न पनि म आफै जाने, बङ्गुरलाई अब बिहान बेलुका खानेकुरा खुवाउने, सफा गर्ने, कुखुरा हाँस बाख्रा सबैलाई म आफैले हेर्छु अहिलेसम्म। अहिले कहिले काहीँ अब अहिले त पहिला त सासू मम्मी पनि हुनुहुन्थ्यो, पहिला त ससुरा बुवा पनि हुनुहुन्थ्यो, ससुरा बुवा पनि अब गाउँमा अब आफूले आफ्नो जग्गाहरू बाजो हुन्छ भनेर गाउँ जानुभयो, अनि सासू मम्मी पनि अब के आफूले अब पालेको चिजलाई अब किन अरूलाई फेरि पठाउने होइन, अब सस्तो मस्तो भए पनि आफूले राखेर अब त्यही अलिअलि मुनाफा कमाएर बेच्ने भनेर मम्मी पनि पसल खुलाएर बस्नुभयो, अहिले चाहिँ म एक्लै छ।
1: गाह्रो भएको छ नि काम गर्दा?
2: त्यस्तो गाह्रो भने चाहिँ छैन, अब गाह्रो र सजिलो भनेको त आफ्नो आफ्नो आफूले आफूले सोचाइ मात्र हो कि त्यो चाहिँ त्यो चाहिँ अब काम अब खै मलाई चाहिँ त्यस्तो गाह्रो भएको छैन,
1: आफै कमायो आफै रमायो होइन, आफ्नै देशमा बस्यो
2: धेरै सन्तुष्टि
1: परिवारसँग बस्यो त्यो नै ठुलो कुरो।
2: अब आफ्नो काम भने अब बच्चालाई अब मैले यतिखेर मैले यति काम सकेपछि म यतिखेर बच्चालाई यति टाइम दिन्छु भन्ने हुन्छ, अब अरूको काम गरेपछि अब त्यो हुँदैन, अब म यस्तो ठाउँमा जाने छ है आज भनेपछि अब बिहान नै कामसाम अलि बरु छिटै उठ्ने काम गर्ने, अब दिनभरि त फेरि भइगयो त्यस्तो हुन्छ, अरूको काममा त्यस्तो हुँदैन फेरि, त्यही अनि म त धेरै सन्तुष्टि छ।
1: अनि आमाले भन्नुभयो भर्खर सानो छँदाखेरि पनि 43,000 महिनामा कमाउँथे, आज भन्छ छोरीले कति कमाउनुहुन्छ?
2: हाम्रो चाहिँ अब तरकारी बेच्न गयो भने अलिअलि अब आफूलाई खर्च भइहाल्छ, बुङ्गुरबाट भनेको अब वर्षमा आउने चिज हो, अब ठिकै आउँछ, आफूले परिश्रम गरेको अनुसार आइहाल्छ नि।
1: वर्षको 95,000 90,000 त लिजको भाडा तिर्नै पर्यो होइन, खाना खर्च गर्नु पर्यो, बाबुलाई स्कुल पढाउनु पठाउनु पर्छ होइन, पढाउनु पर्यो, लुगा कपडा चाडपर्व आउँछ गर्दाखेरि अन्दाजी नेपालमा बसेर भन्दाखेरि विदेशमा गएको जति आउँदो रहेछ कि हुन त विदेशमा कति आउँछ भन्ने कुरो त ठ्याक्कै थाहा नहुँदा
2: हामी गइरहेको होइन, अब त्यो त मलाई केही थाहा छैन, विदेश तर कति आउँछ कस्तो दुःख हुन्छ कि सुख हुन्छ त्यो त केही थाहा छैन, अब म त अब विदेशमा गएर नै अब गरेर खान सक्दैन होला, अहिले नेपालमै अब मेरो सासू ससुराले अब बाटो देखाइराखेको छ, अब यत्रो अब 4-5 वर्ष त यही बाटोमा लागिसके, अब किन अब त झन् यही पेसामै त आबद्ध हुने होला।
1: वर्षमा हिसाब गर्दाखेरि केही नभए पनि 12-15 लाख त आउँछ होला सबै गर्दाखेरि, तरकारीदेखि बङ्गुर कुखुरा अनि बाख्रा गर्दाखेरि
2: 10-15-8-10 लाख त त्यस्तो त हुँदैछ होला।
1: त्यो त राम्रै हो नि,
2: अब लगानी अब खर्च गरेको अनुसार नै अब ठिकै हुन्छ भनौँ न।
1: अनि जति पनि विशेष गरी महिलाहरू हुनुहुन्छ होइन, तपाईँ त एउटा उदाहरणीय पात्र, आफैले काम गर्नु भएको छ, आफैले त्यसको सदुपयोग गरिरहनु भएको छ, खुसी भएर बस्नु भएको छ, जसले अवसर छैन भन्नुहुन्छ, जो वैदेशिक रोजगारीमा जान खोज्नु भएको छ, उहाँहरूलाई चाहिँ एउटा महिला भएर भन्दाखेरि व्यावसायिक भने अझै व्यावसायिक महिला भएर भन्दाखेरि के भन्नुहुन्छ?
2: अब अरूको देशमा गएर अब पसिना बगाउनु भन्दा आफ्नै देशमा अब थोरै सानो भए पनि अब अलिअलि खाने, अब मिठो मसिनो भए पनि अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गऱ्यो भने आफू अब यहीँकै हावापानीमा घुलमिल हुन्छ। अब पछि आएर विदेश गएर पछि आएर के गर्ने भन्ने हुन्छ होइन। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, नकमाउने होइन कमाउने हुन्छ। अब त्यो फेरि पछि अब बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिल्यैदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त, यही देशमा गएर खानुपर्छ जस्तो लाग्छ।
1: जे गरे पनि आफ्नै देशमा बस्ने, आफ्नै देशमा बाँच्ने, यही गर्ने,
2: उहाँ गएर नि अब अरूको देशमा गएर अब कति पसिना बगाएर अब कति मान्छे मरिरहेछ भन्छ, कसैले कुटपिट गरेर मलाई यस्तो भयो भनेर मिडियामा अब टिकटकतिर फेरि युट्युबतिर हालिरहेको हुन्छ नि त भिडियो हेरेर। म त त्यस्तो देखेर नि कस्तो डर लाग्छ के, म त कहिले घर छोडेर नहिँडेको भएर होला एकदम डर लाग्छ। आफ्नो भने त धेरै आफ्नो हो नि, हरेक समयमा अब म यस्तो गर्छु म यस्तो गरेर जान्छु भन्यो भने पाइयो, अरूको काममा त अब धेरै गाह्रो हुन्छ। तर छोरी मान्छेले अब आफ्नो ठाउँमा बसेर काम गरे चाहिँ धेरै राम्रो हो।
3: उहाँ हुनुहुन्थ्यो ललितपुर बुङ्गमतीमा कृषि र पशुपालनमा रमाइरहेकी 30 वर्षीय रमिला पुन मगर। हामी कार्यक्रम देश परदेशमा छौ। कार्यक्रममा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। अब बुङ्गमतीमै 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसीको अनुभव सुनौ।
4: नमस्कार, म भर्खर सुरु मैले चाहिँ तपाईँको मसिना पाडाबाट सुरु गरेको, अनि पहिले तपाईँको लकडाउनमा अर्थ काम गर्थे, अर्थ काम नपाएको कारणले गर्दाखेरि लकडाउनमा चाहिँ पाडाबाट सुरु गरेको, दुईटा पाडाबाट सुरु गरेको, अहिले तपाईँको 18 वटा छन्।
3: अनि गाई फार्मतिर चाहिँ आकर्षण कसरी बढ्यो?
4: तपाईँको अब भन्दै पर्दा अब दुईटा पाडा तपाईँको चाहिँ 20,000 दुईटा पाडा ल्याएँ, त्यो पाडालाई बेच बढाई हुँदै बढाई गरेर बेचबिखन गर्दाखेरि तपाईँको 70,000 रुपियाँ आयो। त्यो 70,000 रुपियाँ चाहिँ अब होइन एउटा दुनु गाई पाल्नु पर्यो भनेर गाई किने, त्यो गाईबाट लगभग तपाईँको 1.5 लाख रुपियाँ जस्तो फाइदा भयो दुधबाट 5-6 महिनामा। अनि त्यहीँबाट चाहिँ मैले भैँसी पाल्न सुरु गरेँ, गाईको चाहिँ फ्याट कमाउने भैँसीको फ्याट बढाउने भनेपछि अब तपाईँको चाहिँ भैँसीबाट चाहिँ डबलै हुन्छ भन्ने लागेर दुईटा भैँसी हालेँ सुरुमा, अनि दुईटा भैँसीबाट अहिले गर्दै जाँदा अहिले 18 वटा छन्।
3: ए, भैँसी मात्रै 18 वटा?
4: गाई 5 वटा, अरू बाँकी भैँसी
3: 13 वटा
4: 13 वटा भैँसी
3: छन्। भनेपछि व्यवसाय कस्तो छ?
4: व्यवसायिक ठिकै छ है, अब अरू चाहिँ भैँसीबाट भैँसी पाल्नुबाट भएन, यसको यति डुबी उति डुबी भन्छन्, तर गर्ने तरिकाबाट पनि भर पर्ने कुराहरू।
3: जग्गा पनि लिएरै गर्नु?
4: हजुर, मेरो तपाईँको भाडाको जग्गा 5 रुपियाँ छ, अनि घाँस लगाउनको लागि 7 रुपियाँमा, पोहोरको बर्खा 7 रुपियाँमा जैसरा हिउँदको लागि, अब उहाँहरूले अब गर्नु हिउँदको बारे केही दिनु पर्दैन गर्नु भनेर, त्यो चाहिँ भाडा तिर्नु परेपछि अब धेरै सजिलो हुने क्या, भाडा तिर्नु पऱ्यो 7 रुपियाँको, तपाईँको 15 का दरले नै भाडा तिर्यो भने लगभग 1,00,000 रुपियाँ पर्छ होइन, त्यो 1,00,000 रुपियाँ भने नि अब अहिले अब ल गएर भनेर दिएको ठाउँमा त्यो चाहिँ
3: कति छ जग्गाको मतलब खर्च चाहिँ भाडा साडा तिर्दाखेरि?
4: भाडा त साडा तपाईँ तिर्दाखेरि खर्च तपाईँको महिनामा 1.5 लाखको आमदानी हुन्छ भने तपाईँको 1 लाख जति खर्च हुन्छ,
3: 1 लाख जति खर्च हुन्छ, बाँकी बचत भने
4: 50,000।
3: अनि अरू पनि केही गर्नुहुन्छ कि?
4: अरू बाहिरी अरू अरू काम पनि गर्छु।
3: पढ्नु मिल्छ?
4: मिल्छ। म च्याउमा काम गर्छु,
3: च्याउ खेती पनि गर्छु।
1: पछि गर्नुभएको थियो खेती कि यो पहिला गर्नुभयो?
4: पहिले यो गरेको चाहिँ आफ्नो भर्खर टहरासरा बनाएर सुरु गर्दैछु, त्यो पनि अर्को काम गरेर, अनि अब त्यहीँबाट चाहिँ अब भनौँ न अब हामीले अब चाहिँ तपाईँको चाहिँ व्यवसाय गर्दाखेरि अब आफ्नो लगानी हुन्छ, अब बाहिर अरूको काम गरेर अनि त्यसबाट गर्ने त्यहाँबाट आएको तलबले चाहिँ अनि बाँस किन्ने, प्लास्टिक किन्ने, तरो मेन्टल गर्ने त्यो गरिरहेको छु।
1: आफ्नो समय राम्रो भएपछि त त्यसबाट अर्को सुरु गर्नु
4: त्यही
1: भन्नु पर्यो नि त। पहिला दुध व्यवसायबाट राम्रै नाफा भयो
4: हजुर,
1: त्यसपछि
4: त्यसपछि अनि अब एउटा मात्रै व्यवसायले पुगेन होइन, अब भैँसी पानीहरू मैले जो जति देखाएको छु नि घाटा भयो, अब चाहिँ नाफा भएन, अब चाहिँ भैँसीबाट डुब्यो यहाँ त्यहाँ यसो उसो भन्नुहुन्छ, तर त्यो चाहिँ होइन रहेछ, मान्छेले गर्न नजाने। तपाईँको यो भैँसीकै एउटा भैँसीलाई अब 1.5-2 लाख रुपियाँ हालेर ल्यायो, तपाईँको 3-4 महिनामा दुध अब सङ्ग्रह नभएपछि त्यो 3-4 महिना त हामी दुध दिने, 3-4 महिना भैँसी थाक्यो अनि त्यो भैँसी पठाइदियो, तपाईँको 3-4 महिनामा खुला खनाउनु पऱ्यो, त्यो साउँगुडी त कुरै छैन उल्टो घाटा, त्यसरी चाहिँ घाटा भएर मान्छेहरू धेरै बाहिर भागेका पनि अवस्थाहरू धेरै छन् क्या, अब विदेशहरू लागेका छन्, अब भागेर रातारात अब गोठ बेच्ने, अब वस्तु बेच्ने होइन, अब जति आउँछ त्यति बेच्ने, विदेशतिर लाग्नेहरू पनि धेरै छन्, तर त्यसमा चाहिँ मेरो लागि मेहनत कम भएको हो कि भन्ने लागिरहेको छ।
1: तपाईँले चाहिँ यसबाट नाफा गरेर चाहिँ
4: नाफा चाहिँ नाफै छ अहिलेसम्मको तुलनामा,
1: त्यसपछि च्याउ खेती
4: हजुर, त्यसपछि
1: त्यसपछि पनि त अरू पनि त हुन्छ होला,
4: पछि पछि अब तरकारी हुनसक्छ,
1: तरकारी अहिले चाहिँ गर्नुभएको छ?
4: अहिले पनि छ, अहिले
1: अहिले पनि छ,
4: अहिले पनि छ,
1: धेरै थोरै
4: थोरै भयो भनौँ न, अब यसो अलिअलि, अब तपाईँको व्यापारीले आएर किन्दाखेरि अब सस्तो, अब आफूले बजार व्यवस्थापन गरेर बेच्ने हो भने ठिकै छ।
1: तरकारी चाहिँ कतिमा लगाउनु भएको छ?
4: तरकारी 2 रुपियाँ,
1: 2 रुपियाँमा व्यापारीहरू आफै आएर लैजान्छन् होला
4: हजुर, अब कोही अब चाहिँ घरको लागि किन्न आउनुहुन्छ त्यस्तै छ, तर व्यवसायको लागि यता ठिक छ।
1: मान्छेहरू अलिकति राम्रो भनौँ न भविष्यको लागि, बच्चा बच्चीहरूको लागि नै भनौँ न, सहर छिर्छन् गाउँ छोडेर सहर छिरे हुन्छन्, तर कतिपयले चाहिँ मेसो नपाएका पनि हुन्छन् कसरी काम गर्ने, तर तपाईँले चाहिँ छुट्टै तरिकाले काम गर्नुभएको रहेछ, के सिक्नुपर्छ जस्तो लाग्छ?
4: अब हाम्रो चाहिँ अब मेरो चाहिँ अहिलेसम्म आफै लगानीमा भनौँ न, अब सरकारी सङ्घ संस्थाबाट लोन सुन गरेर आफैले गरेको छु, अब चाहिँ अनुदानको लागि आउँछ भन्नुहुन्छ होइन, अब फर्म दर्ता यता गर्ने यो पनि धुरी भएर अब महानगरपालिकाले फर्म दर्ता गर्न नदिने नियम रहेछ होइन, अब गाउँकोले एक नेता नहुने त्यही भएर नि अलि आफ्नै लगानीमा अरूको ज्याला पनि गरेर भयो भने आफ्नो व्यवसायलाई चाहिँ बढाउँछु हुर्काउँछु भन्ने लागिरहेको छ।
1: 28 वर्षको हुनुहुन्छ
4: हजुर,
1: बागमतीमा पनि त के गर्न सकिन्थ्यो होला, गरिँदो रहेछ
4: बागमतीमा नि गर्न सकिने नसकिने त होइन, अब बाख्रा पालन पनि राम्रै हुन्छ, तपाईँको चाहिँ खेती अरू पनि केराहरू हुन्छ, बोट बिरुवाहरू, अब उहाँ गाउँमा बुवाले हेरिरहनु भएको छ, उहाँ नि छ, नभएको त होइन, तपाईँको चाहिँ 28 क्षेत्र पनि जग्गा छ, अनि अब त्यो यता चाहिँ बच्चा पढाउनको लागि खासै अब इङ्ग्लिसमा कमी कमजोरी भएको कारणले गर्दाखेरि बच्चाको लागि यता
1: बच्चाहरूकै भविष्यको लागि
4: हजुर।
1: अनि नाफाको कुराकानी गर्न मन लाग्यो, तरकारी त अघि त मैले गाई मात्रै दुध मात्रै भने के छ, सबैबाट चाहिँ कति आउँछ त्यो सोध्नु पर्छ।
4: तरकारी अब खासै मैले अब अलिअलि अलिअलि गरेर गरेको छु, अब जस घर खर्चलाई धाने छ भन्नु,
1: तरकारीको मात्रै घर खर्च धान्छ तरकारीले मात्रै, यतापट्टिको त बच्छ त्यो झन्डै 50,000 महिनाको लग्न आफै
4: राम्रोसँग। तपाईँको भनौँ अब यो सिजन भनेको तपाईँको काउलीहरू अब टनेलाको व्यवस्था छैन होइन, अब लगानी गर्न नसकेको अवस्था हुनुपर्छ, त्यसलाई चाहिँ अब सिजन अनुसारको तरकारी लगाएर पनि मलाई घर खर्चले पुगेछ सर, बचत यसलाई खुवाएर रहेको बचत भनौँ न,
1: बचत मात्रै कति
4: बचत मात्रै तपाईँको महिनामा तरकारी यताउति सबैले गर्दाखेरि लगभग 60-65 हजारको हाराहारी
1: हुन्छ। के भन्नुहुन्छ अरूलाई?
4: होइन त्यो गर्ने तरिका नभएर पनि हुनसक्छ होइन, एक कुरो, अर्को कुरो तपाईँको चाहिँ के हुन्छ भने रासायनिक मल बढी प्रयोग गरिदिने, अनि तपाईँको कम्पोस्ट मलहरू वस्तुको मलहरू चाहिँ कम गरिदिने भएर पनि त्यस्तो हुनसक्छ, तपाईँको हावापानी अब यहाँको माटोलाई चाहिँ तपाईँको के छ भने एक वर्ष त केही आम्दानी नै हुँदैन तरकारी लगाउँदा नि, तपाईँको त्यो माटोमा भएको सबै अब हुनु पनि किटाणु नष्ट पारिसकिहाल्छ त्यसले, अनि तपाईँको एक वर्ष मल हाल्दा अर्को वर्षदेखि एकदम राम्रो आम्दानी हुन्छ।
1: अनि खानु कतिको सजिलो छ?
4: ठिकै छ,
1: राम्रै छ,
4: राम्रै छ,
1: त्यति समस्या छैन। हामी त भन्छ नि नेपालमा कामको अवसर छैन, विदेश जानुपर्छ, विदेश गएर पैसा बचत पनि हुँदो रहेछ भनिन्छ, के लाग्छ?
4: मैले पनि आजभन्दा 10 वर्ष अगाडि कुरो गर्नुपर्छ, है तपाईँको लगभग 68 सालतिर मैले चाहिँ पासपोर्ट बनाएर पासपोर्ट अहिलेसम्म सिरानीहरूले सोचिरहेको छु विदेश जान भनेर तपाईँको चाहिँ पासपोर्ट एप्लाई गरौँ भनेर मेन पावर गएँ अनि त्यहाँ साथीहरू विदेश गरेर आउने साथीहरू जोडाएर प्रोसेसले पनि भेट्यो अब कोही चाहिँ अब तपाईँको भर्खर आएको पनि भेट्यो कि अब मेन पावरले यति ठग्यो यसो गर्यो उहाँ यो कामलाई भनेर पठायो यो काम चाहिँ यस्तो गर्नु पर्यो भने कसैले भने अब टोयलेटमा त्यो दिनरात तपाईँको 24 घन्टा टोयलेट सोर्नुपर्ने अवस्था होइन त्यही गर्यो त यी नेपालमा फलिहाल्छ नि अनि अर्का देशमा गएर टोयलेटै सोर्नु पर्ने भर्खरै सोर्नु पर्ने होइन बाख्रै चराउनु पर्ने घाँसै काट्ने अर्का देश किन्दैन आफ्नो देशमा छ नि तपाईँको चाहिँ मसिना पाडाहरू चाहिँ तपाईँको 50-60 पालेर मजासँग चाहिँ विदेशमा जसरी यहाँ खटेर गऱ्यो भने त यहीँबाट हुन्छ नि तपाईँको 6 महिना मात्र पाल्नु हुन्छ पाडाबाट तपाईँको टेबल फाइदा हुन्छ नि
1: गाउँमा झन गर्न सकियो भने
4: अब गाउँमा चाहिँ अब के हुन्छ घाँसपात हुन्छ जङ्गल हुन्छ अब आफ्नै एरियामा पनि घाँस छ मेरै गाउँमा गर्ने हो भने यो बगेरना भैँसी तपाईँको बगेरना चाहिँ यो थारा पाडा पोहीहरू लडेर पाल्ने राँगासँग पाल्ने हो भने तपाईँको वर्षमा 5 लाखको आमदानी गर्न सकिन्छ
1: मजाले अनि विदेश जानेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
4: विदेश जानेहरू चाहिँ यो नेपालमा चाहिँ एउटा बुढापाकाले उहाँ भन्छ नि यो सुकुल गुन्डा नेपालमा सुकुल गुन्डा उहाँ गएर चाहिँ के झुन्डा भन्थ्यो एउटा त्यस्तै हो
1: अवसर चाहिँ नेपालमा नभएको
4: नभएको होइन छ यो गर्ने सिस्टम नभएको सिस्टम नभएको र अर्को कुरो सरकारको नियम नभएको राम्रो तपाईँको अब बैङ्कहरूले कृषिलाई भनेर लोन दिए भन्ने छ होइन कृषिलाई अनुदान भनेको छ प्रदेशको अनुदान भनेको छ अब चाहिँ बैङ्कले अब अनुदानको लागि यति दिए भनेको छ अब सङ्घ सरकारी सङ्घ संस्था यति भनेको छ त्यहाँ चाहिँ के छ भने तपाईँको ठुला बडा अब त्यहीभित्रका मान्छेहरूले कि नेताहरूले अब जसको फन्ड छैन जसले व्यवसायकै गरे होइन उसले अन्न ल्याएर खाइरहेछ जो व्यवसाय गर्छ नि त्यो मान्छे चाहिँ तलको तल मात्रै छ उसले पाएको छैन कि
3: उहाँ हुनुहुन्थ्यो ललितपुरको बुङ्गमतीमा 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसी कार्यक्रम देश परदेशमा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भइरहेकाहरूको अनुभव सुनिरहेका छौ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
5: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack.
6: जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
3: हाम्रा सेवाहरू
7: ओपिडी सेवा
3: विशेषज्ञ ओपिडी सेवा
7: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
7: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
7: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
7: पूर्वकर्म पञ्चकर्म सेवा
3: छार सूत्र सेवा
7: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98514-2463

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आय आर्जन गर्ने अनेक उपाय छन्। पैसा कमाउने चाहना मात्रै भएर हुँदैन, सही समयमा सही योजना र फरक सोच पनि आवश्यक हुन्छ। विदेश गएर दुःख गरेर मात्रै सफल भइन्छ भन्ने सोच बदलिनुपर्छ। आज धेरै मानिस अवसरको खोजीमा गाउँ छोडेर शहर पुगेका छन्। यस्तो अवस्थामा घरकै स्वाद खोज्ने चाहनालाई अवसरमा बदल्दै आमा छोरी अचारले रैथाने परिकारले बजारसम्म पुर्याएको छ। आमाको सिप, छोरीको सोच र परिवारको मेहनतले शुरू भएको यो प्रयास आज सफल व्यवसाय बनेको छ। अब पाल्पाको रामदी पिपल डाँडा स्थायी घर भई हाल काठमाण्डुको अनामनगरमा बस्दै आमा छोरी अचार सञ्चालन गरिरहनुभएका अर्याल परिवारका निरज अर्यालसँगको कुराकानी सुनौ।
2: थ्याङ्क यू भेरी मच, नमस्ते।
1: सुरुमा यो आमा छोरी अचार भनेको के हो, कसरी सुरु भयो, यसको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
2: हजुर, यो आमा छोरी अचार अब तपाईँले नामबाटै थाहा भइसक्नु भयो होला, आमा र छोरी मिलेर स्टार्ट गर्नुभएको एउटा व्यवसाय हो। यो चाहिँ कोभिडको समयमा मेरो दिदी र दिदीले चाहिँ मम्मीले यस्तै अचार बनाउनु भएको थियो घरमा खानाको लागि, अनि दिदीले के भन्नुभयो भने ल मम्मी यही अचार अब बेचेर अब केही गरौँ न त भन्ने एउटा भिजनले स्टार्ट भएको चिज हो। घरकै अब किचनमा बनेको चिजलाई चाहिँ हामीले यो बजारमा लिएर आएर अब केही गरौँ कि भन्ने आश गरेर हामीले स्टार्ट गरेको हो। खास गरी अब 5-6 वर्ष भयो। अब खास गरी म अब यसरी मार्केटमा हिँड्न लागेको चाहिँ तपाईँको धेरै भएको छैन, 1-1.5 वर्ष भयो होइन। नत्र हाम्रो चाहिँ खालि सीमितमा मात्रै थियो, अहिले चाहिँ के भएको छ भने अनलाइनमा छ। अब ठाउँ ठाउँमा जहाँ स्टल हुन्छ त्यहाँ पनि राख्न थालेको छौँ हामीले। अब यस्तै भइरहेको छ।
1: घरमा आफूले जसरी आफ्नो लागि प्रयोगको लागि तपाईँहरूले उत्पादन गर्नुभएको थियो, त्यसैलाई नै अलिकति व्यावसायिक तरिकाले अरूको लागि पनि अरूले पनि घरको स्वाद लिउन् भन्ने सोचले चाहिँ तपाईँहरू सुरु गर्नु।
2: हजुर हजुर, यो खास गरीमा त्यही हो। घरमै अब बस्दा बस्दै आएको चिज आइडिया हो। अब घरमा पनि अब हामीले मम्मीले बनाएको हातको खा सबैलाई त मिठो लाग्छ नि त। अब हुनुहुन्छ नि अब विदेशमा हुनुहुन्छ कोही, अब तपाईँले भन्नुभयो नि पाल्पा छोडेर यहाँ काठमाडौँमा आएका हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो मम्मीले बनाएको आमाले बनाएको स्वाद चाहिँ यो डिफ्रेन्ट टाइपको प्रडक्ट हो हाम्रो चाहिँ होइन। यो गालेको अचार चाहिँ होइन, तर यो एज अ तरकारी सर पनि खान मिल्छ कि। अब अहिले काठमाडौँको अवस्था के छ भने बिजी लाइफ छ नि त है, दाल पकायो त्यसपछि तरकारी बनाउन पनि टाइम चाहिन्छ, त्यसको सट्टामा के गरौँ भने यही अचार हाल्यो, 1 चम्चा 2 चम्चा हाल्यो भने नि मजाले तरकारीको काम पनि पुग्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो स्टार्ट गरेको हो। खास गरीमा चाहिँ
1: त्यसको लागि आमाले जुन एउटा गाउँकै परिवेशमा जसरी उहाँले सिक्नु भएको छ त्यसलाई नै अगाडि बढाउनु भएको कि उहाँले अन्त तालिम लिनुभएको कि कस्तो हो?
2: ए होइन होइन, यो चाहिँ मेरो मम्मीले आफैले थाहा भएको चिज बनाउनु भएको, कहीँबाट कुनै तरिकाको चाहिँ तालिम पनि लिनुभएको छैन। यो चाहिँ त्यही भएर पनि यो नयाँ डिफ्रेन्ट प्रडक्ट छ भन्ने मलाई विश्वास छ। हजुर, अब सबैले के गर्नुहुन्छ भने तालिम लिएर गरेको हुनुहुन्छ, तर मेरो मम्मीले चाहिँ कुनै प्रकारको तालिम लिनुभएको होइन। आफूले हामीलाई सानो बेलामा बच्चा बेलामा जसरी पकाएर जे पकाएर खिलाउनु भएको थियो त्यसरी नै हामीले डब्बामा तपाईँको अगाडि फेस गरेका छौँ।
1: तपाईँको घरभित्रको स्वाद अहिले तपाईँले घरभित्र मात्रै सीमित राख्नु भएको छैन, बाहिर पनि वितरण गर्नुहुन्छ,
2: यहाँबाट विदेश पनि लैजानुहुन्छ होइन, वहाँ विदेशबाट मगाउनुहोस् है भनेर आफ्नो आमा बुवालाई पनि भनिदिनुहुन्छ। त्यो देख्दाखेरि चाहिँ अलिकति खुसी लाग्छ भन्ने कुरा चाहिँ महसुस गरिरहेको छु मैले।
1: अनि अलिकति म प्रोडक्टकै बारेमा पनि गइरहन चाहन्छु, कति थरि अचारहरू बनाउनुहुन्छ?
2: हजुर, हाम्रो चाहिँ अहिले के भइरहेछ नि, अब घरमै बनाउन थालेको कारणले गर्दाखेरि सीमित प्रोडक्ट छ, 6 आइटम छ हामीसँग। छ टिमुरको छोप, बदामको अचार, तिलको छोप, अनि तपाईँको माछाको 2 आइटम छ र चिकन अचार चाहिँ हामीसँग अहिले हालै छ।
1: एउटा कुरा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि छोरी मान्छेहरू प्राय घरभित्रै बस्नुपर्छ होइन, घरको काम गर्नुपर्छ भन्ने धेरै मानसिकता, धेरैको मानसिकता अझै पनि त्यो छ, अहिलेको समाजमा पनि सहरमा पनि त्यस्तो छ। तर त्यो काम गरिरहँदाखेरि आमाले र छोरीले मिलेर अलिकति फुर्सदको समयमा सदुपयोग गरेर बनाउन अचार उत्पादन गरेर बजारीकरण गर्नु भएको छ, अलिकति छुट्टै तरिकाबाट पनि सोच्नु भएको उहाँहरू।
2: अब यो के हुन्छ भने अहिले त्यस्तो सोचहरू त अझै पनि छ, हजुरले भने जस्तो नै अझै पनि छ। यसको लागि चाहिँ के गर्नुपर्छ भने चाहिँ अब यस्तै हाम्रो मेरो दिदी र मेरो मम्मी जस्ता मानिसहरूको उदाहरण हेरेर चाहिँ हामी महिला दिदी बहिनीहरू, आमाहरू अनि भाउजूहरू, आन्टीहरू होइन यस्ता मान्छेहरूलाई हेरेर प्रोत्साहित भएर चाहिँ आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू, कहीँ नभएको आइटमहरू चाहिँ लिएर आएर बजारमा लिएर आउन चाहिँ अहिले बजार पनि निकै फस्टाएको छ नि त। जहाँ पनि जाँदाखेरि राख्न पाउँछ मजाले होइन, त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अब उहाँ अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
1: व्यवसाय चलाइसकेपछि मान्छेले आम हेर्ने भनेको त्यसबाट फाइदा हो होइन, अनि विशेष गरी अब खाली समय सदुपयोग छँदैछ होइन, आम्दानीको कुरा गर्दाखेरि कस्तो छ?
2: यस्तो अब व्यवसाय गरिसकेपछि अलिकति प्रफिट नभएको त त्यो त होइन, अब त्यो सदुपयोग मात्रै गर्नलाई त समाजसेवा गरे नि त भयो कि होइन। अब यो व्यापार हो, व्यापार भने अब त्यो डाइरेक्ट कुरा गर्दाखेरि आम्दानी छ, राम्रै छ, तर फेरि आम्दानी गरौँ भनेर फेरि त्यसरी नै हामीले चाहिँ त्यस्तै प्रकारको पनि क्वालिटी अनुसारको प्रडक्ट दिन सक्नु पर्यो होइन। त्यो चाहिँ हाम्रो चाहिँ के छ भने प्राइस अलिकति हाई भए पनि क्वालिटी राम्रो दिँदाखेरि चाहिँ कस्टमरहरूले प्रडक्टलाई चिनेर चाहिँ लिएर जानुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ। हामीलाई पनि हाम्रो पनि अलिकति अलिकति प्राइस त प्राइसी नै छ, किनभने त्यही अनुसारको प्रडक्ट भएको कारणले गर्दा त्यही भएर पनि हामी क्वालिटी भनौँ, त्यही भएर पनि हामी के गर्छौँ भने पहिला चखाउँछौँ अनि बल्ल चाहिँ कस्टमरको प्रतिक्रिया लिएर अनि कस्टमरहरूले मन पराउनु भयो भने चाहिँ ल लिएर जानुहोस् भनेर गर्छौँ। हामीले चाहिँ त्यसो गरेका छौँ।
1: अन्दाज
2: त्यस्तै एक दुई लाख जस्तो के अरे मजाले एक दुई लाख जस्तो भइरहन्छ।
1: राम्रै
2: एकदम धेरै राम्रो हो नि,
1: तपाईँको
2: गरेर यति कमाउनु भनेको त धेरै राम्रो हो, राम्रो भइरहेको छ ट्रान्जेक्सन त। अब पछि ठुलो भएपछि त आफै थाहा भइहाल्छ सबैलाई पनि होइन। अब तैपनि घरमा बसेर यसरी न्यून समय प्रयोग गरेर यत्रो आम्दानी गर्नु भनेको त धेरै राम्रो कुरा हो।
1: अब म मुख्य विषयवस्तुतिर प्रवेश गर्छु। जस्तै अहिलेको समय भनेको नेपालमा बसेर 20-25 हजारको जागिर खानु भनेको ठिक होइन भन्ने मानसिकता, र सँगसँगै अहिलेको समयमा धेरै महिलाहरू पनि वैदेशिक रोजगारीमा रोमानिया, साइप्रसदेखि लिएर अरू भनौँ अलि राम्रो ठाउँहरूमा पनि गइरहनु भएको छ होइन। यसलाई चाहिँ कसरी तुलना गर्नुहुन्छ?
2: अब कसैको के समस्या हुन्छ, कसैको आर्थिक समस्या हुन्छ, कसैको के हुन्छ भन्दाखेरि चाहिँ हामीले जसरी नै त्यो कम्पनी रेजिस्टर गर्न गाह्रो भइरहेको अनि त्यो मार्केटिङहरू गर्न नसकिरहेको, त्यो शिक्षाको पनि अभाव पनि हुनसक्छ। अब त्यो कारणलाई लिएर चाहिँ अब सबै सरकारले गर्नुपर्छ भन्ने त म भन्दिनँ, भयोभरको कुरा सबै सरकारले गरे हामीले गर्ने के होइन। त्यो कुरा चाहिँ अब त्यतातिर चाहिँ नजाउँ होइन। अब के हुन्छ भने मैले अघि पनि भने अनुसार अब यस्तै कतिपय महिला उद्यमीहरूले अहिले उद्यमी महिला सङ्घहरू आउनुभएको छ, उहाँहरूले तालिम दिनुहुन्छ, तालिममा लिन जाने होइन। अब विदेशै जाऊ नजाऊ त म भन्न सक्दिनँ होइन, तैपनि अब यस्ता तालिमहरूमा जाने, सहभागी लिने होइन, अब मान्छेहरू चिन्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। मेरो दिदी र मेरो मम्मीले पनि खास गरीमा तालिम लिनुभएको त होइन, तैपनि एउटा आँट गरेर एउटा विश्वास गरेर आफूले पनि देशमै न्यून समय प्रयोग गरेर चाहिँ अलि राम्रो आम्दानी गरौँ भन्ने सोचले स्टार्ट गर्नुभएको। अब यहाँ भएका महिला दिदी बहिनीहरूले पनि त्यसै त्यही सोचलाई चाहिँ अगाडि बढाएर लिएर जानुभयो भने चाहिँ आफ्नै देशमा पनि केही गर्नुहुन्छ भन्ने म आशा गर्दछु।
1: तुलनात्मक रूपमा अलिकति थोरै बढी होला होइन, तर जस्तो आफ्नो देशमा बसेर पनि सम्भावना नभएको होइन, अलिकति स्केल हेर्दाखेरि ठुलो सानो हुनसक्छ, तर छन चाहिँ छ,
2: धेरै छ, धेरै छ। तपाईँको हेर्दै जानुहुन्न, अब भनिन्छ नि अब देश चलाउन महिला प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो, किनभने हाम्रो घरमै पनि बुवाले चलाउनुहुन्न, हाम्रो कसले चलाउँछ त, मम्मीहरूले चलाउँछ घर पनि होइन। अब त्यही हो कि अब हाम्रो दिदी बहिनीहरूलाई पनि त्यही अनुसारको तपाईँले तालिम दिनुभयो, त्यही अनुसारको शिक्षा दिनुभयो भने उहाँहरूको अटोमेटिकली त आफ्नो भएको स्किल चाहिँ अगाडि लिएर आउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ होइन। अब त्यसको लागि चाहिँ के गर्नुपर्छ, त्यही हो कि अब तपाईँको कम्युनिकेसन भएन, तालिमहरू कहाँ कहाँ छ त्यो पनि थाहा भएन होइन। कतिपयहरूलाई त तपाईँको सामाजिक सञ्जाल चलाउन पनि आउँदैन है। त्यसको लागि चाहिँ के गर्नुपर्छ भने ठाउँ टु ठाउँ गएर चाहिँ वडावडामा गएर त्यही गर्यो भने चाहिँ पक्कै पनि हाम्रो दिदीबहिनीहरूसँग स्किल त कति छ भन्ने मलाई पुरै विश्वास छ।
1: मात्र त्यसलाई सदुपयोग कसरी गर्ने भन्ने बाटो देखाइदिनु पर्यो,
2: त्यो बाटो त्यो मार्ग प्रदर्शन गरिदिनु पर्यो भन्ने कुरा चाहिँ त्यो चाहिँ म सरकारसँग पनि फेरि आह्वान गर्दछु होइन, त्यो आग्रह गर्दछु कि अब सरकारको काम त त्यति हो नि त होइन, अब मार्ग प्रदर्शन गरिदिनु यसरी गरिदिनुहोस् है, यसरी जानुपर्छ है भनेर त्यसरी नै सहजीकरण गरिदिनु भयो भने हाम्रो हरेक घरबाट चाहिँ एउटा व्यापारी निस्किनुहुन्छ भन्ने मलाई पुरा आशा छ।
1: उहाँ हुनुहुन्थ्यो आमा छोरी अचार सञ्चालन गरिरहनु भएका निरज अर्याल। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। पछिल्लो समय धेरै पालिकाले महिलालाई उद्यमी आत्मनिर्भर र सफल व्यवसायी बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन्। यस्ता तालिममा सहभागी भएपछि धेरै महिलाले सिप सिकेर आफ्नो

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि
5: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
6: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
7: ओहो,
6: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेन्डको जिंगलको कारणले।
7: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
6: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
7: पक्कै पनि यो साँच्चै नै भनौँ न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
6: एकदम, हामी त्यही सोच्छौं।
7: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
6: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम,
7: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा पाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
6: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या?
7: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
6: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
7: एकदम सठिक उदाहरण दिनुभयो।
6: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
7: बिना अर्थ त केही पनि सम्भव छैन।
6: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर्मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
7: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
6: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
7: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औँला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि, सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
6: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
7: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
6: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
7: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
6: कसरी भत्काउँछ त?
7: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
6: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
7: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
6: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
7: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि, यो केवल पैसाको मात्र कुरा होइन,
6: अरू के को कुरा हो त?
7: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमिनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
6: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
7: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
6: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
7: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ, घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो, तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
6: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
7: कुन पाटोले?
6: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ, त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
7: पक्कै पनि।
6: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
7: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
6: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
7: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
6: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने, कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
7: राम्रो तुलना।
6: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
7: एकदम।
6: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने, मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
7: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
6: कसरी ओझेलमा पर्छ भन्नाले?
7: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने, महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरूष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
6: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
7: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
6: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरूष सदस्यको आवश्यकता नै पर्दैन।
7: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
6: वित्तीय नियन्त्रणको कडीलाई।
7: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट सुरु हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
6: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
7: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
6: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
7: एकदम।
6: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
7: गाह्रो त छँदैछ नि।
6: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने, रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
7: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो सफलताका कथाहरूको प्रसारण।
8: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
7: हो। जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
8: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
7: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
8: म पनि सक्छु भन्ने भावना।
7: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
8: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो भन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु
7: कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।

0: उनको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देश मूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
1: स्लोगनहरू बजाइरहन्छन्,
0: जस्तै घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
1: तपाईँको शंका एकदम जायज छ।
0: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
1: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईँको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
0: हो नि,
1: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
0: अनि कसरी काम गर्छ त यो जिंगलले?
1: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
0: मौन दर्शक भन्नाले अलिकति प्रस्ट्याइदिनुहोस् न, कसरी?
1: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
0: अरू के कारण हुन्छ त?
1: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
0: बाटो थाहा नभएर
1: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
0: कुन कुन?
1: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
0: गन्तव्य देखाइदिन्छ।
1: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
0: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोवैज्ञानिक कन्डिसनिङ पो रहेछ।
1: एकदमै।
0: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषा बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषा निर्माण हुन्छ।
1: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
0: संस्थागत संरचना
1: हो, र यही नै र यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड दिएको छ।
0: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
1: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
0: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा।
1: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो, सेफ्टी नेट हो।
0: आफ्नै साथीभाइको समूह जस्तो
1: हो नि। व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ, तब त्यो एक्लो व्यक्तिले सिंगो संस्थाको बल प्राप्त गर्छ।
0: यसको मतलब आमा समूह भन्नेको एउटा बफर जोन जस्तै भयो।
1: हो, एकदमै। जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत, सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
0: कति राम्रो संरचना।
1: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
0: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र, कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।

0: कस्तो चक्र?
1: हेर्नुहोस् है, सुरुमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छूट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
0: हो,
1: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
0: एकदम।
1: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
0: तपाईँले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
1: साँच्चै गजबको मोडल छ यो।
0: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदीबहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
1: साँच्चै नै यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइदैन तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्।
0: एकदम सत्य कुरा।
1: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ।
0: के विचार आयो त्यस्तो?
1: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
0: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो।
1: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो। आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि, होइन र?
0: हो नि, सँगै बसेर सुन्ने, छलफल गर्ने।
1: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्किङ र स्मार्टफोनले दिएको व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं, त्यहाँ एउटा जोखिम पनि त छ।
0: कस्तो जोखिम?
1: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रीनको सानो संसारमा एक्लिँदैछौ। स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ, तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन?
0: ओहो, यो त एकदमै गहिरो प्रश्न उठाउनु भयो।
1: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ तब रेडियो दिदीबहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला?
0: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो।
1: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता वा समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन? यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो।
0: पक्कै पनि।
1: ल त, हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौं। नमस्कार।
2: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौ र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 343 333।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: नेपालको संविधानको धारा 39(4)मा बाल बालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने उल्लेख छ भने धारा 51(1)मा राज्यका नीति अन्तर्गत 6(3) बाल श्रम लगायत सबै श्रमका शोषण अन्त्यको प्रतिबद्धता गरिएको छ। बाल बालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बाल श्रम हो। विशेष गरी घरेलु तथा होटल, रेस्टुरेन्ट, उद्योग, यातायात, सड़क, सीमा बार सामानहरू ओसार पसार गर्न तथा अन्य क्रियाकलाप गर्न बाल बालिकाको प्रयोग हुने गरेको पाइएको छ। त्यसैले यस्ता किसिमका प्रचलित कानूनले निषेध गरेका कुनै पनि क्रियाकलापहरू नगराउन अनुरोध।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: बाटो जोगाउने गरौँ जतन, वनमा जगेर लगाउने कानुनी अपराध हो। डरोले लागेको दुखीमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सामाजिक र व्यवहारिक परिवर्तनमा जोड दिँदै लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं।
2: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 582780
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: के भयो? केको हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444 543

0: Bunny, extreme energy drink.
1: सामाजिक र व्यवहारिक परिवर्तनमा जोड दिँदै लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं।
2: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: जसको नाम नै पर्याप्त छ
5: दिदी बहिनी
4: दिदी बहिनी
5: दिदी बहिनी
4: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
5: हामी गर्न सक्छौ
4: गर्न सक्छौ।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780।

0: Mania Extreme Energy Drink.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7178।
5: लौननी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुनि भयो।
7: हाम्रो वन, हाम्रो धन, डरलो बाटो जोगाउन डरो जात्रा हो। वनमा डरलो लगाउने कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिएमा हामी जोगिन्छ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने
10: अत्याधुनिक प्रयोगशाला
9: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
11: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: म दलित अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
8: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-476-39691।
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत
2: जसको नाम नै पर्याप्त छ
3: दिदी बहिनी
2: दिदी बहिनी
3: दिदी बहिनी
2: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

0: विजन वन कार्यालयको टोली हिजो दिउँसो बस्ती खाली गर्ने सूचना टाँस गर्न बर्दीवास तीनमा पुगेको थियो। त्यही बेला स्थानीयले उनीहरूलाई घेरा हालेर अवरोध गरेका थिए। राति वन कार्यालयको एउटा गाड़ीमा समेत आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मौतरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले पनि राजमार्गमा यातायात पूर्णतया अवरूद्ध छ। मौतरीका प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादव, एसपी श्याम कुमार सारू मगर, इलाका प्रहरी कार्यालय बर्दीवासका डीएसपी गुरूप्रसाद तिमर सेना सहितको टोली अहिले घटनास्थलमै रहेको र संवाद भइरहेको बताउनुभयो। बागमती प्रदेश सभामा आज प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। प्रदेश सभाको साँझ 5 बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची राखिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। यस्तै प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकको प्रस्तावमाथि पनि आजदेखि छलफल हुने बताइएको छ। सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। सो प्रस्तावमाथि आज बिहान बस्ने प्रदेशसभाको बैठकमा छलफल हुने कार्यसूची राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल स्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा केही बेरपछि ईयू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग सामूहिक भेट र संवाद कार्यक्रम तय गरिएको हो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप ऋण तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बताइएको छ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। काठमाडौँको खिचा पोखरीबाट ठूलो परिमाणमा विद्युतीय चुरोट भेपसहित एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्कालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमाण्डु ट्रेडर्स प्रहरीको गोदाममा खानतलासी गरिएको थियो। त्यसक्रममा विभिन्न कम्पनीका करिब 6 करोड़ मूल्य बराबरका 28,500 वटा बिल बीजक नभएका अवैध भेप बरामद गरिएको पक्राउ परेका खड्का पसलका संचालक हुन्। यसअघि प्रहरीले जेठ 1 गते राति भोटेकोशी गाउँपालिका 1 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेपसहित 7 जनालाई पक्राउ गरेको थियो। त्यही दिन मुस्ताङको लोमानथाङ गाउँपालिका 4 बाट 590 कार्टुन भेपसहित 2 वटा कन्टेनर र 3 जना पक्राउ परेका थिए। जेठ 7 गते रसुवाबाट 36,75,000 रूपियाँ बराबरका 1,225 वटा भेपसहित 8 जना पक्राउ परेका थिए। र राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता समेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ। क्यानको विधान अनुसार 2080 चैतमा सदस्य मनोनित गरी पठाएकामा राखेपले हिजो पत्र पठाउँदै लामालाई फिर्ता बोलाएको नेपाल क्रिकेट संघ क्यानको विधान 2055 को परिच्छेद 2 को दफा 3 उपदफा 4 मा राखेपबाट संघको पदेन सदस्यमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार लामालाई 2 वर्ष अघि क्यानको सदस्य मनोनित गरिएको थियो। राखेपबाट मनोनित भएका लामालाई आफू निकट हुँदा सचिव पारस खड्काले प्रवक्ताको जिम्मेवारी समेत सुम्पिनु भएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
2: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फ्रिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: Media Extreme Energy Drink.
1: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिस्तारै चलाउनुहोस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले आज विभिन्न देशका राजदूत र मिशन प्रमुखसँग छलफल गर्दै संसद बैठक बस्ने विभिन्न विधेयकमा छलफल गर्ने कार्यसूची।
0: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानी वासी आन्दोलित। कपिल वस्तुमा बस दुर्घटना हुँदा 38 जना घाइते।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना। सतर्कता अपनाउन मौसम विभागको आग्रह।
0: सहमतिको चर्चाका बीच दक्षिणी इरानमा अमेरिकी आक्रमण। इरानी युरेनियम नष्ट गर्न चाहेको राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज बेंगलुरू र गुजरात भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल स्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा केही बेरपछि ईयू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बताइएको छ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बिहान 11 बजेदेखि जारी बैठकको आकस्मिक समयमा सांसदहरूले विभिन्न जिल्लामा हावाहुरीले पारेको प्रभावका बारे सरकारको ध्यानकर्षण गराइरहेका छन्। आज बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री खड़गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथिको दफावार छलफल पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।
1: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानी वासी आन्दोलित बनेका छन्। उनीहरूले हिजो दिउँसोदेखि नै बीपी राजमार्ग अवरूद्ध पारेका छन्। डिभिजन वन कार्यालयको टोली हिजो दिउँसो बर्दिवास तीनको कालापानीमा बस्ती खाली गर्ने सूचना टाँस्न गएको थियो। त्यही बेला स्थानीयले उनीहरूलाई घेरा हालेर अवरोध गरेका थिए। राति वन कार्यालयको एउटा गाड़ीमा आगजनी समेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले पनि राजमार्गमा यातायात अवरूद्ध छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, डीएसपी एसपी श्याम कुमार सारू मगर, इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी गुरू प्रसाद तिमल सिन्हाल सहितको टोली अहिले पनि घटनास्थलमा रहेको र संवाद भइरहेको उहाँले बताउनुभयो।
0: कपिल वस्तुको महाराजगंजमा यात्रुवाहक बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। महाराजगंज नगरपालिका 4 बरैपुर स्थित तौली हवा बहादुरगंज हुलाकी सड़क खण्डमा काठमाण्डुबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 1266 नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा यात्रा सवार 56 जना मध्ये 38 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर छ। घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल बुटुवलमा उपचार भइरहेको छ।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज सूचना जारी गर्दै तीव्र हावाहुरी चल्ने भएकोले सतर्कता अप्नाउन अनुरोध गरेको छ। कोशी प्रदेशका झापा र मरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने छ। यस्तै मध्य प्रदेशको बारा पर्सा सर्लाही र धनुषा सहित आसपासका जिल्ला बागमती प्रदेशका मकवानपुर र चितवन सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। गण्डकी प्रदेशको नवलपुर र तनहु सहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रूपन्देही सहित आसपासका जिल्लामा हावाहुरी चल्नेछ। पश्चिम तराईमा आज पनि तातो हावाको प्रभाव कायमै रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो लहर जारी रहेको महाशाखाले जनाएको हो। आज बिहानै 33 डिग्रीको हाराहारीमा तापक्रम रहेको यी भूभागमा आज अधिकतम तापक्रम 41 डिग्री भन्दा माथि पुग्ने अनुमान छ। पश्चिम नेपालको बाँके बर्दिया र कैलाली लगायतका जिल्लामा अत्याधिक गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढ़ेपछि भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको छ। गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिट स्ट्रोकको जोखिम बढ़ेपछि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालका अनुसार पछिल्ला केही दिन यता भेरी अस्पतालमा गर्मी जन्य रोगका बिरामी बढ़दै गएको छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या भएका बिरामीको संख्या निरन्तर बढ़िरहेको उहाँले बताउनु भएको छ।
0: रौतहटमा हिजो साँझ आएको हुरीले घर भत्किँदा थिचिएर एक महिलाको मृत्यु भएको छ। वृन्दावन नगरपालिका साथ धमौरा टोलका 35 वर्षीय फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहित कुमार शर्मा बढ़ाईले जानकारी दिनुभयो। उहाँका अनुसार गम्भीर घाइते फूलकुमारीको उपचारका क्रममा राति रौतहटको गरूडा स्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो। हुरीले राएको घरको टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर पनि भत्किएको थियो।
1: काठमाडौँको खिचा पोखरीबाट ठूलो परिमाणमा विद्युतीय चुरोट भेपसहित एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्कालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमाण्डु ट्रेडर्स प्रालीको गोदाममा खानतालासी गरिएको थियो। त्यसक्रममा विभिन्न कम्पनीका करिब 6 करोड़ मूल्य बराबरका 28,500 बिल बिजक नभएका अवैध भेप बरामद गरिएको हो। पक्राउ परेका खड्का पसलका संचालक हुन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Mania Extreme Energy Drink.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-10-16-094 98-4-76-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा,
5: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
3: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बो।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: टाइमै भएर मुखै लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95 2 मेघसको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।
5: हस्पिटल जान।

0: मुख पनि बार्नुहुन्न, मैले भने अनि मान्नुहुन्न। हेर्नुहोस् अब सकिएन, मलाई घरमै डाक्टर चाहियो।
1: ढुक्क आउनुहोस्, म भोलि पठाइदिन्छु।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले दिउँसोको ठिक एक बज्यो।

0: दिउँसो एक बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। सत्तारूढ़ दल रासोपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित गराएर प्रश्न उत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधि सभाको बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसदमा ल्याउने प्रतिबद्धता जनाउनु भएको हो। विपक्षी दलहरूले प्रधानमन्त्री प्रश्न उत्तरमा सहभागी हुने अडान राखिरहेका छन्। संसद नियमावलीमा संसद सञ्चालन भइरहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्न उत्तर हुने व्यवस्था छ। यसअघि विपक्षीले स्वयं माग राखेर संसद अवरूद्ध गर्दै आएका छन्। सत्तारूढ़ दलको प्रतिबद्धतापछि आजको बैठक अगाडि बढ़ेको छ। केही दिन अघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए आजको बैठक पनि अवरूद्ध गर्ने चेतावनी दिएका थिए। यसैबीच अहिले बैठक जारी छ। बैठकमा प्रतिनिधिसभा सांसदहरूले पछिल्ला समयमा देशका विभिन्न स्थानमा हावाहुरी र बाढ़ी पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सड़कहरू प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनुका साथै कृषि बालीमा समेत प्रत्यक्ष प्रभाव परेकोले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो। सांसद गोविन्द पन्तीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिका बढ़ी प्रभावित भएकोले मूल्याङ्कन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गर्नुभएको छ। यस्तै सांसद भूमिका लिम्बु सुब्बाले मध्य पहाड़ी पुष्पला लोकमार्गका केही सड़क खण्ड अवरूद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसद सोम शर्माले विपद जोखिम व्यवस्थापनको लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्ता पाता लगाइदिन आग्रह गर्नुभयो। सांसद सन्दीप राणाले विषालु च्याउ खाएर बिरामीको मृत्यु भएको भन्दै खाना मिल्ने र नमिल्ने च्याउ वर्गीकृत हुने प्रणालीको विकास गर्न अनुरोध गर्नुभएको छ। सांसद आशिष गजुरेलले बीपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढ़ीका कारण बालबालिकाको ज्यान जान थालेकोमा चिन्ता व्यक्त गर्दै विपद व्यवस्थापनमा पूर्व सचेत कार्य प्रभावकारी रूपमा अगाडि बढ़ाउन पर्ने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकृत गर्न बनेको विधेयकमाथि सुझाव माग गरेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सिप विकासको अवसरलाई पहुँच योग्य बनाई शिक्षा र तालिमलाई सिप श्रम रोजगारी उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागि सो विधेयकलाई मन्त्रालयको वेबसाइटमा राखेर सुझाव माग गरेको हो। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत मध्यम र उच्च स्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नको लागि सो विधेयक तयार गरेको मन्त्रालयले जनाएको छ। विद्यमान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषदलाई श्रम बजारको आवश्यकता बमजिम पठन पाठ्यक्रम सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार दिएको छ। सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्रीको काला पानीवासी आन्दोलित बनेका छन्। उनीहरूले हिजो दिउँसोदेखि नै बीपी राजमार्ग अवरूद्ध गरेका छन्। डिभिजन वन कार्यालयको टोली हिजो दिउँसो बर्दीवास दिनको कालापानीमा बस्ती खाली गर्ने सूचना टाँस्न गएको थियो। त्यही बेला स्थानीयहरूले उनीहरूलाई घेरा हालेर अवरोध गरेका थिए। राति वन कार्यालयको एउटा गाड़ीमा आगजानी समेत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले पनि राजमार्गमा यातायात अवरूद्ध छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी श्याम कुमार सारू मगर, इलाका प्रहरी कार्यालय बर्दीवासका डीएसपी गुरूप्रसाद तिमल सिन्हा सहितको टोली अहिले पनि घटनास्थलमा रहेको र संवाद भइरहेको उहाँले बताउनु भएको छ। आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिको हावाहुरी चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गर्दै तीव्र हावाहुरी चल्ने भएकोले सतर्कता अप्नाउन आग्रह गरेको छ। कोशी प्रदेशका झापा र मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्नेछ। यस्तै मध्य प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला, बागमती प्रदेशको मकनपुर र चितवन सहित आसपासको जिल्लामा तीव्र हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। गण्डकी प्रदेशको नवलपुर र तनहुँ सहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रूपन्देही सहित आसपासका जिल्लामा हावाहुरी चल्नेछ। पश्चिम तराईमा भने आज पनि तातो हावाको प्रभाव कायमै रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो हावा चल्ने क्रम जारी रहेको महाशाखाले जनाएको हो। आज बिहानै 33 डिग्रीको हारहारीमा तापक्रम रहेको यी भूभागमा आज अधिकतम तापक्रम 41 डिग्री भन्दा माथि पुग्ने अनुमान छ। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायत जिल्लामा अत्याधिक गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढ़ेपछि भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको छ। गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिट स्ट्रोकको जोखिम बढ़ेपछि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको अस्पताल प्रशासनले जनाएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मैले नि होइन हो बारी काँसो लाखको लडाई गरो एक मुठी पानी तताइदेऊ बा
1: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो त्यति पानी आफै तताएर खाइन्छ
2: के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
1: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हुन्छ मुटु नारी को नि चल्छ उसै गरी त्यो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
3: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
4: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
3: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
5: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
5: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778

0: सेनेदी सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले संविधान संशोधनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेर उक्त आयोग मार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गर्नुभएको हो। यस्तै नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले प्रधानमन्त्रीलाई सदनमा हाजिर गराइदिन सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई उपस्थित गराइदिन सभामुख समक्ष माग गर्नुभएको हो। प्रतिनिधि सभा बैठक अहिले जारी छ। व्यवसायी दुर्गा परसाई रिहा हुनुभएको छ। पर्सा जिल्ला अदालतले साधारण तारिकमा छाड्न आदेश दिएपछि उहाँ आज छुट्नु भएको हो। पर्साई विरूद्ध दर्ता मुद्दामाथिको सुनवाईपछि अदालतले उहाँलाई थुनामा नराखी तारिकमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाउन आदेश दिएको हो। यही जेठ 4 गते प्रहरले पर्साईलाई वीरगंज स्थित एक होटेलबाट पक्राउ गरेको थियो। अदालतमा हिजो पर्साई विरूद्ध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुर र राज्य विरूद्धको कसुरमा सजाय हुनुपर्ने माग दावीसहित मुद्दा दायर गरिएको थियो। सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कार्यरत तथा अवकाशप्राप्त उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन एवं छानबिन प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयले आफू मार्फतका सम्पूर्ण विभाग प्रतिष्ठान र अस्पतालका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको हो। सम्पत्ति छानबिन आयोगको पत्र अनुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले सूचना जारी गर्दै मार्फतका सबै विभाग प्रतिष्ठान अस्पताल तथा सम्बन्धित निकायलाई आवश्यक विवरण संकलन तथा उपलब्ध गराउन निर्देशन दिएको हो। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2062/63 82/83 चैत्र मसान्तसम्म कार्यरत र अवकाश प्राप्त केही उच्च तहका कर्मचारीको विवरण संकलन गरिनेछ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सिप विकासको अवसरलाई पहुँच योग्य बनाई शिक्षा र तालिमलाई सिप श्रम रोजगारी उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागि सो विधेयकलाई मन्त्रालयले वेबसाइटमा राखेर सुझाव मागेको हो। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत मध्यम तथा उच्च स्तरको प्राविधिक जनशक्तिको उत्पादनका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ। विद्यमान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषदलाई श्रम बजारको आवश्यकता बमोजिम पाठ्यक्रम सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार समेत दिएको छ। र मुस्ताङमा यार्सा गुम्बा संकलन कार्य शुरू भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक क्याप जोमसोम र एक क्याप लोमाङथाङको कार्यक्षेत्रमा पर्ने उच्च लेखरमा धमाधम यार्सा संकलनको कार्य भइरहेको छ। त्यहाँका आधा दर्जन बढ़ी उच्च लेख खर्क र पाटनमा यार्सा गुम्बा संकलन भइरहेको एक क्यापले जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड

0: यता नआवै बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
9: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र।
10: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौं, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
11: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
4: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
3: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
4: विशेष जानकारी
3: 84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौं
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब

0: सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुरुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
3: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: कक्षामा आउन प्रहरीको निर्देशन।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। संसदमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको खोजी गर्दै अवरोध गरेका छन्। सभामुखले आजको कार्यसूची अगाडि बढ़ाउन खोजेपछि विपक्षी दलले उठेर विरोध जनाएका हुन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआई प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढ़ाउन सभामुखलाई आग्रह गरेका छन्। कंग्रेस प्रमुख सचेतक वासना थापाले संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउन सरकार लागि परेको आरोप लगाउनुभयो। एमाले प्रमुख सचेतक एन महरले प्रधानमन्त्रीले आफूलाई उत्पादन गर्ने संसदलाई व्यवस्था गरेको टिप्पणी गर्नुभएको छ। यस्तै नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले प्रधानमन्त्रीलाई सदनमा हाजिर गराइदिन सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई उपस्थित गराइदिन सभामुख समक्ष माग गर्नुभयो।
3: पूरा नेपाली जनताको माग छ, प्रधानमन्त्री गणतन्त्रदेखि सम्बन्धित सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनु भयो भनेर मलाई भनिदिनु भन्नुभएको छ। उहाँहरूलाई चाहिँ उपस्थित हुन र हाजिर गराइदिन माग गर्दछु। हस्त, धन्यवाद, नमस्कार।
2: यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री समक्ष राखिनुपर्ने धेरै प्रश्नहरू रहेको भन्दै छलफल संसदमा सहभागी हुनुपर्ने अडान दोहोर्याउनुभयो।
4: जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर चाहिँ कम्तीमा हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ, त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले र चाहिँ आफ्नो तर्फबाट सदनमा कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत र मिशन प्रमुखसँग छलफल गर्नुभएको छ। आज बिहान ईयूमा आबद्ध काठमाडौँ र नयाँ दिल्लीका गैरावासीय राजदूत र मिशन प्रमुखहरूसँग सामूहिक छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकारीका विषयमा छलफल केन्द्रित भएको छ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। साथै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग पनि यूसँग आबद्ध विभिन्न मुलुकका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबार स्थित मन्त्रालयमा आज नेपाल स्थित यूको कार्यालयका डेपुटी हेड अफ मिशन थोमस मिलर तथा लिथुआनिया, साइप्रस, चेक रिपब्लिक, लक्जमबर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डसका गैरावासीय राजदूतहरूले शिक्षा मन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेका हुन्।
2: सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कार्यरत तथा अवकाश प्राप्त उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन एवं छानबिन प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयले आफू मार्फतका सम्पूर्ण विभाग, प्रतिष्ठान र अस्पताल का बहालवाला तथा अवकाश प्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको हो। सम्पत्ति छानबिन आयोगको पत्र अनुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले सूचना जारी गर्दै मातहतका सबै विभाग, प्रतिष्ठान, अस्पताल तथा सम्बन्धित निकायलाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2062-63 2082-83 मसान्तसम्म कार्यरत र अवकाश प्राप्त केही उच्च तहका कर्मचारीको विवरण संकलन गरिनेछ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र स्त्री विकासको अवसरलाई पहुँचयोग्य बनाई शिक्षा र तालिमलाई सिप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागि सो विधेयकलाई मन्त्रालयले वेबसाइटमा राखेर सुझाव मागेको हो। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत मध्यम तथा उच्च स्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि यो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ। विद्यमान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषदलाई श्रम बजारको आवश्यकता बमोजिम पाठ्यक्रम सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार दिए
2: मुस्ताङमा यास्ता कुम्बा संकलन कार्य शुरू भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक याप जुमसुम र एक याप लोमाथाङको कार्यक्षेत्रमा पर्ने उच्च लेखहरूमा धमाधम यर्सा संकलन भइरहेको छ। त्यहाँका आधा दर्जन बढ़ी उच्च लेख र खर्क पाटनमा यर्सा गुम्बा संकलन भइरहेको एक एपले जनाएको छ। वर्षेनी वैशाखदेखि असार महिनासम्म संकलन गरिने यर्सा संकलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसहरूले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले तोकेको शुल्क तिरेर अनुमति पत्र पुर्जेली उच्च लेख र पाटनतर्फ प्रस्थान गरेको एक क्याप जोमसुमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक कोलीले जानकारी दिनुभएको छ। यासा संकलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक क्याप कार्यालयबाट पूर्व लिखित अनुमति पत्र लिनुपर्ने प्रावधान रहेको उहाँको भनाइ छ। मुस्ताङको पाँच स्थानीय तहमध्ये थसाङ घरप झोङ वारागुङ मुक्ति क्षेत्र र लोघे कर र दामोदर कुण्ड गाउँपालिकाका उच्च लेख खर्क पाटनमा यर्सा संकलन कार्य शुरू भइसकेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। व्यवसायी दुर्गा प्रसाई रिहा हुनु भएको छ। पर्सा जिल्ला अदालतले साधारण तारिकमा छाड्न आदेश दिएपछि उहाँ छुट्नु भएको हो। प्रसाई विरूद्ध दर्ता मुद्दामाथिको सुनवाईपछि अदालतले उहाँलाई थुनामा नराखी तारिकमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाउन आदेश दिएको हो। यही जेठ 4 प्रहरीले प्रसाईलाई वीरगंज स्थित एक होटलबाट पक्राउ गरेको थियो। अदालतमा हिजो प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुर र राज्य विरूद्धको कसुरमा सजाय हुनुपर्ने माग दावी सहित मुद्दा दायर गरिएको थियो।
3: काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्ने 26,888 जना विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। महानगरपालिकाका अनुसार यसरी आवेदन दिनेमा 16,549 जना छात्र 10,333 जना छात्रा र 6 अन्य विद्यार्थी रहेका छन्। आवेदक मध्ये 23,479 जनाको आवेदन स्वीकृत भइसकेको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले 3,302 जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकाले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रणाली मार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरूलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ। अहिलेसम्म 84 जनाको आवेदन स्वीकृत भइसकेको छ। सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागज पत्र राखिएका र आवेदकको फारम अस्वीकृत गरिएको हो। जेठ 13 गतेसम्म फारम स्वीकृत गर्ने प्रक्रिया चल्ने जनाइएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले शान्ति सम्झौता अघि अमेरिका सामू विभिन्न शर्त तिर्साएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले कुनै पनि सम्झौतामा पुग्नु अघि अमेरिकाले विश्वास निर्माण गर्न 5 प्रमुख कदम चाल्नुपर्ने बताउनु भएको छ। अजिजीका अनुसार इरानको मुख्य मागहरूमा लेबनान सहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्ने, प्रतिशोधात्मक आक्रमणको पुनरावृत्ति नहुने ग्यारेन्टी गर्ने, नौसेना नाकाबन्दी हटाउने, होर्मुज जलमार्गमा इरानी प्रणाली स्वीकार गर्ने, तेल प्रतिबन्ध हटाउने र कब्जा गरिएका इरानी सम्पत्तिहरू फिर्ता गर्ने समावेश छन्। उहाँले अमेरिका र इजरायलले युद्ध चाँडै अन्त्य गर्न चाहेको दावी गर्नुभयो। इरानको प्रतिक्रियाले उनीहरूलाई युद्ध विराम र वार्ताको सहारा लिन बाध्य तुल्याएको उहाँको भनाई छ। यदि अमेरिकाले यी 5 कदम चाल्यो भने बाँकी मुद्दाहरू 30-60 दिनमा थप वार्ता मार्फत छलफल गर्न सकिने उहाँले बताउनु भएको छ। युद्ध विरामकै बीच अमेरिकाले दक्षिणी इरानमा हमला गरेपछि दुई देश बीच थप तनाव बढ़ने संकेत देखिएको छ।
3: अब खेल समाचार। नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर पूनम चन्दलाई 7 दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। केही समय अघि अस्ट्रेलिया गएकी प्रहरी जवान पूनम चैत 15 गतेदेखि गैर हाजिरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सार्वजनिक सूचना जारी गर्दै प्रहरीले पूनम सहित 7 प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैर हाजिरी रहेको र लामो समयसम्म सम्पर्कमा नआएको भन्दै 7 दिनभित्र हाजिर हुन भनेको हो। 7 दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढ़ाइने सूचनामा उल्लेख गरिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीद्वारा आज पनि संसद बैठक अवरोध, कार्यसूची अगाडि नबढ़ाउन सभामुखलाई आग्रह।
3: प्रधानमन्त्री शाहद्वारा ईयू आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग छलफल, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने अपेक्षा।
4: मुस्ताङका उच्चलेखमा ग्यार्सो गुम्बा संकलन शुरू, समितिको अनुमति अनिवार्य।
3: युद्ध अन्त्यका लागि अमेरिका सामू इरानका 5 शर्त प्रतिबन्ध फुकुवा गर्दै होर्मुज जलमार्गमा इरानी प्रणाली स्वीकार गर्नुपर्नेमा जोड़।
4: र भलिबल खेलाड़ी पूनम चन्दलाई 7 दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 33

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 4 बज्यो।

0: को विरोध नरोकिएपछि सभामुख डोल प्रसाद अर्यालले सदन 15 मिनटका लागि स्थगन गर्नुभएको थियो। विपक्षी सांसदको विरोधकै बीच सभामुखले मन्त्री पौडेललाई विधेयक पेश गर्न अनुमति दिनुभएको थियो। विधेयक पेश भएसँगै त्यसमाथिको सामान्य छलफल चलिरहँदा विपक्षीको विरोध चर्किएपछि सभामुखले सदन स्थगन गर्नुभएको हो। साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्सी परिसूचक 9.24 अंकले ओह्रालो लागेको छ। यो 0.33% गिरावट हो। यससँगै नेप्सी घटेर 2777.10 बिन्दुमा झरेको छ। आज 4,85,07,76,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ, जसमा 69 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 190 कम्पनीको मूल्य घटेको छ। 11 कम्पनीको मूल्य स्थिर रह्यो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोड़ौं रकम ठगी गरेको अभियोगमा प्रहरीले 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा WWICS अध्यागमन सेवा नेपाल प्रालीका संचालक भारत पंजाब मोहालीका अमित कुमार र भारत हरियाणा फरिदाबादका राहुल कुमार सहित मुस्कान घिमिरे, जनक बहादुर वाइभा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे रहेका छन्। उनीहरूले क्यानाडा, ग्रीस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने भन्दै पीड़ितहरूबाट लाखौंदेखि करोड़ रूपियाँसम्म उठाएर सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये 2 जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं र बाँकी 5 जनालाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। र गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम मार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो। उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरीबी निवारणमा टेवा पुर्याउने नव प्रवर्तन, प्रविधि मैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई विनियोजन विधेयक 2083 समेटिएका छन्। विधेयकले सीमान्तकृत, लोपोन्मुख र पिछड़िएका वर्ग तथा क्षेत्र लक्षित कार्यक्रम मार्फत कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवं उत्पादकत्वमा वृद्धिमा जोड़ दिइने उल्लेख छ। त्यसै गरी स्थानीय तहसंघको समन्वय र साझेदारीमा एक पालिका एक गन्तव्य एवं आदर्श ग्राम अवधारणालाई अगाडि बढ़ाउने, उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गर्ने सरकारको लक्ष्य छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भोलि बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: हुन्छै क्या अति भयो यो लौरो पनि कहाँ गएछ यतै राखे जस्तो लाग्थ्यो
1: होइन बा तपाईँ त बिरामी हुनुभयो जस्तो छ नि अस्पताल जानु पर्यो ल अब तयार हुनुहोस् त
0: अब केलाई अस्पताल जानु पर्यो बाबु डाँडामाथिको घाम आज हो कि भोलि हो कति नै बाँचिएला र छोड्दे बाबु भयो चिन्ता नगर
1: ल बा पनि कहाँ त्यस्तो भनेर हुन्छ हजुर हुनुहुन्छ र पो घर पनि उज्यालो छ म तपाईँलाई जसरी पनि उपचार गराउँछु नि बा यो त मेरो कर्तव्य हो नि
2: हजुर ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन् उनीहरूलाई पारिवारिक माया र सम्मान गरौ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: दिदी किन हो यो छिमेकीले त सधैँ झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
7: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ
6: हिंसा सहेर नबसौ विभेद मुक्त समाज निर्माणमा जुटौ
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-601।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगा

0: लैंगिक हिंसा विरूद्धको 16 दिनी अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
1: ए हेर्नुस् त यो समाचार त कस्तो असम्भवको छ, शेयर गर्दिन कि क्या हो?
2: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

Yo, ladies and gents, this is DA69.

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852279582780।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
2: नाम नै पर्याप्त छ।
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी गर्न सक्छौ,
2: गर्न सक्छौ।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444 543

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूह।

0: को समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068 420 003 420 001 मोबाइल नम्बर 98 576 21 917 98 576 36 567 र 98 451 20 736।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: California.
1: Extreme energy drink.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले साँझको ठिक छ बज्यो।

0: पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, इजरायलसँग सम्बन्ध विस्तारको विश्वसनीयतामाथि प्रश्न, इरानी नागरिकमाथि अमेरिकाले नयाँ हतियार प्रणाली परीक्षण गरेको आरोप,
1: र आईपीएल 2026 फाइनल पुग्न गुजरात र आरसीबी भेट्दै फिफा विश्वकप खेल्ने कोलम्बियाको टोली घोषणा, प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न।

0: यो नयाँ वर्षको अवसरमा सेनसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एयर कूलर सिलिंग फैन स्टैंड फैन मिक्सर र आइरन को खरीद में एक्साइटिंग ऑफर पाउनुहोस् हरेक 15 दिन में क्रम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यस नेपाली खबरका साथमा
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रधानमन्त्री र युका राजदूतहरूसँग भेटवार्ता सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तरको आशा आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ युका तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा उहाँले वर्तमान क्षणको अत्यावश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको हो प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त बैठकमा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने बताउनु भएको छ
4: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एक हप्ताभित्रै जवाब दिने हुनुभएको छ आजको प्रतिनिधि सभा बैठकमा रासपा महामन्त्री कविन्द्र बुढलाकोटीले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री शाह संसदमा आउने बताउनु भएको हो पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उहाँले प्रतिनिधि सभा बैठकलाई यस्तो आग्रह गर्नुभएको हो प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरे उहाँले भन्नुभयो प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ सम्भवत एक हप्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु
3: संसदमा आज पनि प्रतिपक्षीको अवरोध कायमै रहेको छ नेपाली कंग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाहले बहुमतको दम्ब देखाएर अघि बढ़ेको आरोप लगाउनुभयो प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सरकारले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन नसकेको आरोप लगाउनु भएको छ प्रतिपक्षी दलहरूले बैठकमा उठेर विरोध जनाएपछि सभामुख रोल प्रसाद अर्यालबाट समय लिएर उहाँले यो अभिव्यक्ति दिनुभएको हो प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार बहुमतको अहंकारमा अघि बढ़ेको आरोप लगाउँदै यी घटनाले लोकतान्त्रिक व्यवस्थाको आत्मामै प्रहार भएको बताउनुभयो कंग्रेसले संसद अवरोधका लागि अवरोध नचाहेको स्पष्ट पार्दै थापाले सरकारलाई साझा एजेण्डा सहित अघि बढ़न आग्रह गर्नुभएको छ यस्तै नेकपा एमालेका प्रमुख सचेतक एन महरले पनि प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नको जवाब दिनुपर्ने बताउनु भएको छ
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद जगदीश खरेलले भने प्रतिपक्षको विरोधलाई तमासा देखाएको भन्ने दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग भएको छ नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्नुहोस् भन्नु तमासा देखाएको हुन्छ भन्दै प्रश्न गर्नुभयो आजको बैठकमा विपक्षीको विरोध चल्दा खरेलले आक्रोश पोख्नु भएको थियो 15 मिनटका लागि स्थगित भएपछि बसेको बैठकमा मल्लले उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ तर खरेलले आफूले बोलेको तमासा भन्ने शब्द असंसदीय नरहेको जिकिर गर्नुभएको छ खरेलले आफ्नो भनाई असंसदीय अशिष्ट नभएको दावी गर्नुभयो उहाँले तमासा भन्ने शब्द नेपाली शब्दकोशमा हल्ला खल्ला कोलाहल हुने भन्दै अशिष्ट नभएको दावी गर्नुभयो सभामुखले आरोप प्रत्यारोप नगर्न आग्रह गर्नुभएको थियो
3: आजको प्रतिनिधि सभा बैठक चलिरहेका बेला मर्यादा पालकहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता कुमारी सेन दाङलाई बाहिर निकालेको विषयमा सचेतक निष्कल राईले आपत्ति जनाउनु भएको छ सभामुखको आदेश बेगर मर्यादा पालकले घेरेर सांसद सेन दाङलाई बाहिर निकालेको निष्कलको भनाइ छ कंग्रेस सचेतक राईले यस विषयमा कुरा राखेपछि सभामुख डोल प्रसाद अर्यालले जवाब दिनुभएको छ निष्कल राईले उठाएको विषयमा ध्यानकर्षण भएको छ सदन चलिरहेको बेला गीता कुमारीले सभामुखतर्फ देखिने गरी मोबाइलबाट फोटो र भिडियो खिच्ने प्रयास गर्नुभयो यो सभा संचालन मर्यादा विपरीत थियो सभामुखले मर्यादा पालकलाई फोटो भिडियो खिचिएको कि छैन भनेर हेर्न निर्देशन दिएको छ चेक जाँच गरिएको हो बाहिर निकालिएको होइन विषय तोडमोड नगर्न ध्यानकर्षण गराउँछु सभामुखको भनाइ थियो
4: प्रतिनिधि सभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी हावाहरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सड़कहरू प्रभावित भएको विषयमा ध्यानकर्षण गराइएको छ सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषि बालीमा समेत प्रभाव पारेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद सोम शर्माले विपद जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्ता पाता लगाइदिन आग्रह गर्नुभयो। सांसद सन्दीप राणाले विषादी च्याउ खाएर मानिसको मृत्यु भएको दृष्टान्त पेश गर्दै खाना मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गर्नुभयो। सांसद गोविन्द पन्थीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिका बढ़ी प्रभावित भएकाले मूल्यांकन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गर्नुभयो। सांसद भूमिका लिम्बु सुब्बाले मध्यपहाड़ी पुष्पला लोकमार्गका केही सड़क खण्ड अवरूद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित भएको तर्फ सरकारको ध्यानकर्षण गराउनुभयो। सांसद आशिष गजरूले बीपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढ़ीका कारण बालबालिकाको ज्यान जान थालेकोमा चिन्ता गर्दै विपद व्यवस्थापनमा पूर्व सचेतना कार्य प्रभावकारी बनाउन सुझाव दिनुभयो। सांसद नरेन्द्र कुमार केरुङले बेमौसमी मनसूनका कारण मध्यपहाड़ी पुष्पला लोकमार्गको फलैचा दोबाने लगायत क्षेत्रमा क्षति भएको उल्लेख गर्दै क्षतिको यकिन गरी निर्माण कार्य सञ्चालन गर्न अनुरोध गर्नुभयो। सांसद क्षितिज थेबेले गत जेठ 8 गतेको भीषण पानीले ताप्लेजुङ र पाँचथरमा विपदजन्य घटनाका कारण प्रभावित जनतालाई क्षतिपूर्ति दिन माग गर्नुभयो। हामीसँग देशभर पछिल्लो 24 घण्टामा 44 विपदका घटना भएका खबर सहितका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियोर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
6: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
7: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
6: हो र?
7: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
6: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
7: आजै एस्पेक्ट 1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
8: New year, new fight.
9: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशभर पछिल्लो 24 घण्टामा विभिन्न प्रकारका 44 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 3 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार आगलागी, पनडडेलो, चट्यान, बाढ़ी, पैह्रो, सर्पदंश तथा लेक लाग्ने घटना विभिन्न जिल्लामा भएका हुन्। सबैभन्दा बढ़ी 22 घटना हुरी बतास सम्बन्धी रहेका छन्। हुरी बतासका घटनामा 3 जनाको मृत्यु भएको र 5 जना घाइते छन्। यस्तै आगलागीका 6, वन डढ़ेलोका 7, चट्यानका 1, बाढ़ीका 1, पहिरोका 3, सर्पदंशका 3 र लेक लाग्ने 1 घटना भएका छन्। प्राधिकरणका अनुसार घटनाबाट 11 जना घाइते भएका छन् भने 11 चौपाएको क्षति भएको छ। विपदका घटनाबाट 25,16,000 रूपियाँ बराबरको अनुमानित आर्थिक क्षति भएको जनाइएको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा हुन सक्ने सम्भावित विपद प्रति कार्यको योजना सार्वजनिक गरेको छ। कार्यकारी समितिको 34 बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सार्वजनिक गरेको हो। वैशाख 31 पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेतृत्वको कार्यकारी समितिले प्रतिकार्य कार्ययोजना स्वीकृत गरेको थियो। मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 अनुसार यस वर्षको मनसून जन्य विपदको सम्भावित जोखिम पूर्वानुमान गरेर प्रतिकार्यको लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायको कार्यालयको कार्य जिम्मेवारी निर्धारण गरिएको छ। प्रति कार्यालय प्रभावकारी बनाउन विगतको तथ्याङ्क विश्लेषण गरेर सम्भावित जोखिमको आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक विपद प्रति कार्यमा 26,000 सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ।
3: लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत आज बसेको 7 बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल शुरू भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथिको धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अगाडि बढ़ाएको हो। बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 39 उपनियम 1 बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ। प्रदेश सभाको अर्को बैठक जेठ 13 गते बुधबार दिउँसो 1 बजे बस्ने तय भएको छ।
4: मुस्ताङका उच्च लेकमा यार्सा गुम्बा संकलन शुरू भएको छ। जिल्लाका 5 मध्ये 4 स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलन शुरू भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप जोमसुम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरूमा धमाधम यार्सा संकलन भइरहेको छ। यहाँका आधा दर्जन बढ़ी उच्च लेक खर्क र पाटनमा यार्सा गुम्बा संकलन भइरहेको एक्यापले जनाएको छ। समुद्री सतहको 4,000 माथिको उचाइ क्षेत्रमा वन्य औषधीय जड़ीबुटी यार्सा पाइन्छ। वर्षेनी वैशाखदेखि असार महिना संकलन गर्ने यार्सा संकलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले तोकेको शुल्क तिरेर अनुमति पत्र पूर्जी लिई उच्च लेक र पाटनतर्फ प्रस्थान गरेका एक्याप जुमसुमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो।
3: नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिवर्तन गर्ने अपेक्षासहित सगरमाथा आरोहीहरूको योगदान र साहसलाई सम्मान गर्ने उद्देश्यले भोलि काठमाण्डुमा एभरेस्ट समिटियर समिट 2026 हुने भएको छ। एभरेस्ट एलायन्स नेपालले जारी गरेको विज्ञप्ति अनुसार समिटको दोस्रो संस्करण नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आयोजना हुन लागेको हो। कार्यक्रममा विश्वका 26 देशका 176 जना सगरमाथा आरोहीलाई विशेष पदक तथा प्रमाणपत्रसहित सम्मान गरिनेछ। कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलको विशेष उपस्थितिमा हुने भएको छ।
4: झिमरूक जलविद्युत आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा 3 दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। आइतबार रातिदेखि विद्युत आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था मोबाइल सेवा खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ। बुटवल पावर कम्पनी लिमिटेडले 15 MVA क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ। प्रमुख जिल्लाधिकारी शान्तिराम प्रसाई अनुसार मरमतमा समय लाग्ने देखिएपछि अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइन मार्फत वैकल्पिक विद्युत आपूर्तिको प्रयास भइरहेको छ। साँझसम्म केही क्षेत्रमा सेवा पुनः सञ्चालन हुन सक्ने प्रशासनको अपेक्षा छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। तुन विस्थापन गरी नागरिकलाई सहज रूपमा आवत जावत गर्न निर्माण शुरू गरिएका 49 झोलंगे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार झोलंगे पुल निर्माणको जिम्माली अलपत्र पार्ने निर्माण व्यवसायलाई जिम्मेवार बनाउन सुझाव दिइएको छ। ब्रिज डिभिजनबाट आर्थिक वर्ष 2070-70 आर्थिक वर्ष 78-79 झोलुङ्गे पुल निर्माणका लागि 1,39,12,00,000 रूपियाँ बराबरको खरिद सम्झौता भएको थियो। त्यसमध्ये 78,34,43,000 रूपियाँ बराबर भुक्तानी भएको छ। बजेट लिएर पनि 49 पुल निर्माण प्रक्रिया अलपत्र पार्ने निर्माण व्यवसायलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गरिएको छ। सार्वजनिक खरिद नियमावली अनुसार अधुरा ठेकाको पेस्की जमानत प्राप्त गर्ने, पूर्व निर्धारित क्षति पूर्ति लगाउने, कालो सूचीमा राख्ने र काम पूरा गर्न नपुग रकम भराउने प्रावधान भए पनि सो अनुसार नभएको प्रतिवेदनमा उल्लेख छ।
2: शेयर बजार एकल अंकले घटेर बन्द भएको छ। शेयर कारोबारको पहिलो दिन हिजो नेप्से परिसूचक 27 अंकले बढ़ेकोमा आज 9.24 अंकले घटेर 2,777.10 बिन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा कमी आएको छ। आज 4,85,00,000,000 बराबरको कारोबार भएको छ। 342 शेयर कारोबारको 1,18,72,005,07 किता शेयर 4,85,44,44,170 रूपियाँमा खरिद बिक्री भएका छन्। हिजो करिब 6 अर्ब बराबरको शेयर कारोबार भएको थियो।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तान सहित मुस्लिम तथा अरब मुलुकलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाँझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारेका हुन्।
2: इरानले अमेरिकामाथि गम्भीर आरोप लगाउँदै युद्धका क्रममा नागरिकलाई लक्षित गरी नयाँ हतियार प्रणाली परीक्षण गरिएको दावी गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै यो घटना युद्धको पहिलो दिनमै भएको बताउनुभयो। उहाँका अनुसार 28 फेब्रुअरीमा भएको अमेरिकी मिसाइल आक्रमण अमेरिका र इजरायल बीचको युद्धको शुरूआती चरणमै इरानको एक खेलकुद हलमा भएको थियो। उक्त आक्रमणमा 24 जनाको मृत्यु भएको दावी गरिएको छ, जसमा 2 वर्षकी बालिका पनि रहेको उल्लेख छ।
1: अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल 2026 को पहिलो क्वालिफायर खेलमा आज साँझ गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलोर आरसीबीले खेल्दैछन्। नेपाली समयअनुसार यी दुवै टोलीले अहिले साँझ 7:45 धर्मशालामा खेल्न शुरू गर्नेछन्। पहिलो क्वालिफायरमा जित निकाल्दा एक टोलीले 2026 को आईपीएलको फाइनल खेल्नेछ। आजको खेलमा हार बेहोर्ने टोलीले भने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। तालिकाको शीर्ष स्थानमा रहेको आरसीबी राम्रो फर्ममा छ। त्यसै लीगको शुरूआती खेलमा संघर्षरत गुजरातले निकै राम्रो कमब्याक गरिरहेको छ। विशेषत गुजरातका लागि बलरले निकै राम्रो प्रदर्शन गरिरहेका छन्। खेलमा 70-80% गुजरातले आफ्नो पकड बनाएको छ। साबिक विजेता आरसीबीले प्रतियोगितामा निकै राम्रो प्रदर्शन गरिरहेको छ। पछिल्लो समय उपाधि जिताको रणनीति आरसीबीले निरन्तर राखिरहेको छ। लीगको पहिलो चरणमा आरसीबीले 5 र दोस्रो चरणमा 4 जित दर्ता गर्यो। आरसीबी लय कायम राख्दै धर्मशालाबाट सिधै अहमदाबादको यात्रा आज तय गर्न चाहन्छ।
2: नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता 2083 को चौथो संस्करण सम्पन्न भएको छ। आज जंगी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिद्धेलले उक्त प्रतियोगितामा च्याम्पियन हुने त्रिभुवन आर्मी क्लब, पुरूष एकल तथा महिला एकल प्रतियोगिताका विजेता प्रदीप खड्का र शिवाली गुरूङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका हुन्। यसै गरी सो प्रतियोगिता अन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाड़ीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो। एजिट 4 गतेबाट शुरू भएको उक्त प्रतियोगिता जंगी अड्डा र दशरथ रंगशाला स्थित टेनिस कोर्टमा संचालन भएको थियो। प्रतियोगितामा 12 क्लबका 2 18 जना खेलाड़ीले 13 विधामा विदाका खेलमा प्रतिस्पर्धा गरेका थिए।
1: फिफा विश्वकप 2026 का लागि कोलम्बियाको अन्तिम टोलीको घोषणा भएको छ। टोलीमा कप्तान जेम्स रोड्रिगेज समावेश छन्। 34 वर्षीय मिडफिल्डर रोड्रिगेज यस सिजन स्वास्थ्य समस्याका कारण धेरै खेल खेल्न सकिरहेका छैनन्। मार्चमा फ्रान्ससँगको मैत्रीपूर्ण खेलपछि उनी अस्वस्थ भई अस्पताल भर्ना भएका थिए, तर पूर्ण रूपमा फिट भएपछि उनलाई विश्वकप टोलीमा समावेश गरिएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षक पुनः एकपल्ट।
2: प्रधानमन्त्रीद्वारा ईयूमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग छलफल, सरकारको प्राथमिकतामा सहकार्य गर्न तयार रहेको जानकारी, नागरिकको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध रहेको दावी।
1: आरोप जगदेश खरेलको तमासा भन्ने अभिव्यक्तिले संसदमा आरोप प्रत्यारोप र नियमापत्ति, प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा आउने राष्ट्रसभाको आश्वासन।
2: एकै दिन विपदका 44 घटना, 3 जनाको मृत्यु, 11 घाइते, मनसून प्रति कार्यका लागि 26,000 सुरक्षाकर्मी परिचालन गरिँदै मुस्ताङका उच्च लेकमा यार्सा गुम्बा संकलन शुरू, 26 देशका 176 सगरमाथा आरोही नेपालमा।
1: पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, इजरायलसँग सम्बन्ध विस्तारको विश्वसनीयतामाथि प्रश्न, इरानी नागरिकमाथि अमेरिकाले नयाँ हतियार प्रणाली परीक्षण गरेको आरोप।
2: र आईपीएल 2026 को फाइनल पुग्न गुजरात र आरसीबी भिड्दै, फिफा विश्वकप खेल्ने कोलम्बियाको टोली घोषणा, प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: के भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-6।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकारीमा कुष्म नगरपालिका पर्वत।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: दलितहरू मलाई धारामा पानी थाप्न नै दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने यस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु।

0: ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: होइन हो बारी, कास्टो लाको लाइ गरो, एक मुठी पानी तताइदेऊ।
7: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
8: के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
7: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
9: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
10: जसको नाम नै पर्याप्त छ,
11: दिदी बहिनी,
10: दिदी बहिनी,
11: दिदी बहिनी,
10: रेडियो दिदी बहिनी,
11: हामी
10: गर्न सक्छौ,
11: हामी
10: गर्न सक्छौ,
11: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

नियुक्तिमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक शुरू भएको बैठकमा समेत विपक्षी दलहरूले अवरोध कायमै राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाब दिनुहुने जानकारी गराउनुभयो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रूलिङ गर्न माग गरेपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाफ दिने तयारीमा रहनु भएको जानकारी गराउनुभयो। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति र समय पनि घोषणा गर्ने स्पष्ट

भन्दै सांसदहरूले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको वृहत लगानी आकर्षित गर्ने प्रक्रियालाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपालले सन्तुलित एवं व्यवहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट गर्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभयो। साथै उहाँहरूले सुशासन आर्थिक विकास र समृद्धिको म्याण्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकामा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। मोफा मित्र सेवा 77 जिल्ला प्रशासन कार्यालय विदेश स्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो। मोफा मित्र मोबाइल एपबाट सहज रूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय मातहतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले

0: अस्पतालहरूमा गर्मीजन्य रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो, झारापखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपड़ा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगंजका फिजिसियन डाक्टर संकेत रिजाल।
1: एक्चुअली हाम्रो मेडिकल साइन्समा

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासुना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धुप चापाचाप जस्तै व्यस्तता अलिक बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलिक पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलिक कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित
0: के छ, त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन शुरू भइरहेछ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनुपर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही भन्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्म नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एण्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: सभामुखले त समय त
1: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको किन त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट नै हेरिरहेका छ,
1: त्यो चाहिँ हेरिरहेको छ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिन्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन, हजुरको अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकिएर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि? अथवा
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ। किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिगुरको डाँडामा बसेर
0: आइटी कमाउँछ
1: भन्ने कुरा त अहिले सत्य साबित भयो नि, उहाँहरूले पनि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि, अनि यस्ता कुराहरूलाई हामी समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
0: नेपाली कांग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म?
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: सरकारले गरेको काम,
1: हजुर सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छ। र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ
0: कि,
1: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु, यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीं जाँदा भेटिने मात्रै हो?
1: हाम्रो हुन्छ,
0: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
1: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने होइन मिलाउने कुराहरूमा चाहिँ हुन्छ।
0: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली कांग्रेसले पनि राम्रै ठानिरहेछ?
1: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 37 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ। फेरि
0: त्यसलाई टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
1: त्यहाँ लेखिएको पनि छ, प्रष्ट लेखिएको छ। अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला, गिरिजाप्रसाद गरेर हस्पिटलबाट उठेर आएर जब त्यो केपी ओली सरकारले उहाँ प्रधानमन्त्री न उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि त्यो हामीले देखि नै रहेछौँ। तर यसले के चाहिँ बुझाउँछ भने जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री
0: भनेको, प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलकोमा।
1: अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त। अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौँ उठेर बसेर।
0: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको,
1: अब समिति हो त्यही त, कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन त्यहाँ, पूर्ण रूपमा दुईटा समिति बसेर दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन सुरु भएको छ. समितिहरूमा सबै कुराहरू उठाएर राखिएको छैन र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेको छ समितिहरूमा चाहिँ यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन् पास गर्न खोजिरहेछन्. अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो. यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी उचाइ गर्दैन.
0: यसलाई सच्याउनको लागि काँग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
1: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ.
0: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलिक सुनाउन तपाईँको?
1: चुनाव
0: आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
1: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठूलो हुन्छ, सबैलाई समेटेर लिएर जान पनि, सबैलाई मिलाएर लिएर जान पनि, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ. तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठूलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, र सबैभन्दा ठूलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू. जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपल्ट हामीले रूखमा भोट हाल्नु.

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: हार्ट चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गर्नु।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
3: सम्पर्क फोन नम्बर 0774-2027
4: 24-027।
3: सम्पर्क मोबाइल नम्बर 98572-5597 98511-89918।

0: Mania Extreme Energy Drink.
1: मरे के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स आयो एम्बुलेन्स आयो ल ल उठाउ त उठाउ लगिहाल लगिहाल यो
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: जसको नाम नै पर्याप्त छ
6: दिदी बहिनी
5: दिदी बहिनी
6: दिदी बहिनी
5: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
6: हामी
5: गर्न सक्छौ
6: गर्न सक्छौ
7: रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु
8: वीरगंजका मेयर सिंह विरूद्ध पक्राउ पूर्जी जारी पन्ध्र बुधे सहमतिपछि मधेस सरकारको राजनैतिक गाँठो फुक्यो आजै तीन दलका नयाँ मन्त्रीहरूको शपथको तयारी
9: बिरामी हुन्छन् मर्न थाल्छन् तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलगेर
8: नेपालगंजमा फोहोर मैलाको संकट बढ़दै गएपछि फोहोर व्यवस्थापन प्रभावकारी नेपालमा फैलिँदै बर्ड फ्लूको बिरामी कोशीदेखि काठमाण्डौसम्म उच्च सतर्क अप्नाई कुखुराहरू नष्ट गरिएको सरकारवालाको भनाई
9: बिरामी हुन्छन् मर्न थाल्छन् तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ
8: र विश्वमा शान्तिको कामना गर्दै संयुक्त राष्ट्र संघको सक्रियता तीव्र
10: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
8: नेपालले प्राकृतिक स्रोतको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग साझेदारी पर्यटन र धार्मिक क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दा धेरै फाइदा हुने देखिन्छ नयाँ सरकारले यी विषयमा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्नुपर्दछ छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ अब खबर सुशीला श्रेष्ठबाट
11: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन बारा र नवलप्रासी पश्चिम हुँदै काठमाण्डु उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा पंक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने जुनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस कुखुरा बट्टाई लौकाट अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको सीआईएनसँग बताउनुभयो।
12: भइरहेको छ होइन, गत गरेको एक हप्ता हुन थाल्यो, त्यो देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले एउटा शिशुलाई निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ दुई दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले त्यसलाई रोक्नको लागि शिशुलाई निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, बाँकै केसमा चाहिँ अगाडि बढिरहेका छौँ। दुई तिन एकवटामा चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
11: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
13: प्रभावकारी न भ्याक्सिनेसन अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनासाथ तत्कालै पन्छी र पन्छीने पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय, पश्चिम शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय लगभग नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ। र मैले भनिहालेँ त्यो रोग देखिन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
11: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
9: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले चाहिँ सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो। यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनुपर्छ जस्तो मलाई लाग्छ।
11: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ्दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख चुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन नै प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
14: सभामुख महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढंगले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौं, सम्माननीय सभामुख महोदयलाई म हार्दिकतापूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौं हामीले बारम्बार यो कुरा दोहोर्याइरहेछौं। तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौं।
11: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
1: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38 एकको सुविधा लिने सरकारले त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56 कर्तव्य चाहिँ पूरा गर्नुपर्छ कि पर्दैन, यो संसदमा यो जवाफ हामीले खोज्नु जायज हो कि नाजायज हो। यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र लोकतन्त्र डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि होइन। भलै अहिले सत्तारूढ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौं, तर सँगसँगै आधा जनसंख्याको आधा नागरिकको प्रतिनिधित्व गर्ने प्रतिनिधि प्रतिपक्षको बेन्चमा पनि हुनुपर्छ भन्ने कुराको हेक्का यो संसदले राख्नुपर्छ।
11: सदनभित्रको तनावबीच नेपाली कांग्रेसले आफ्ना सांसद गीता कुमारी सेङदाङलाई बैठक कक्षबाट बाहिर निकालिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस सचेतक निष्कल राईले फोटो खिचेको विषयलाई आधार बनाएर सभामुखको स्पष्ट आदेश बिना मर्यादा पालकले सांसदलाई बाहिर निकालेको दावी गर्दै तत्काल जवाफ माग गर्नुभयो।
15: हाम्रो पार्टीको सांसद गीता सेङदाङलाई फोटो खिचेको न्यूमा मर्यादा पालकज्यूहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले सांसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो, तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई 3 मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन सभामुख महोदय।
11: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद समेत प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो,
16: सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो, त्यो के भने 8 अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ। मलाई किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 हामीले 72 बनेको संविधानपछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैँ सकारात्मक मात्रै हुँदैन। जनताका सवालमा कानून निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 भएछ, 48 बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढ़िराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो, संसद कानून बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 बन्न नसकिरहेको यो कानून बनाउनको लागि, ऐन बनाउनको लागि विधेयक माथिको छलफलमा छौं, र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु।
11: यसैबीच सत्तारूढ़ दल रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले 1 संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्दै विषय उठाएपछि सभामुख डोल प्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले छिमेकी विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढ़िरहेको बताउनु भएको छ। काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउनु भएको हो। प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। यसैबीच यूका प्रतिनिधिले नेपालको विकासका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन्। विभिन्न देशका राजदूतहरूले जेएनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तन नेपालको विकासमा यू सँगै सहकार्यका लागि प्रतिबद्ध रहेको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए। साझा खबरमा अब खेल खबर। नेपालकी युवा टेनिस टेबल टेनिस खेलाड़ी योङ्गी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। दक्षिण कोरियाको इन्चोनमा जेठ 2 गतेदेखि आजसम्म आयोजना गरिएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर अन्तर्गतको प्रतियोगितामा पौडेलले 19 वर्ष मुनिको विधामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हात पार्नु भएको हो।
8: सुशीला श्रेष्ठ। प्लास्टिक जन्य फोहोरका कारण पछिल्ला वर्षहरूमा समस्या बढ्दै गएपछि सचेतना अभियान
17: नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चिजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ।
8: बाँकेको राप्ती सोनारीमा सरसफाई अभियान रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।

0: Patagonia.
1: Extreme energy drink.
2: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी,
7: हामी गर्न सक्छौ,
6: हामी गर्न सक्छौ,
7: गर्न सक्छौ।
8: कुखुरा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। दोस्रो विश्वयुद्धले गरेको व्यापक जन नरसंहार र जनधनको क्षतिले सिकाएको पाठको नतिजा स्वरूप 79 वर्ष अघि स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्र संघले अहिले विश्वमा फैलिएको अशान्तिमा काम नगरेको भनेर आलोचना भइरहेको अवस्थामा अधिकारीहरूले भने अब विभिन्न देशमा भइरहेको युद्ध र अशान्ति रोक्नको लागि पहल गर्ने बताएका छन्। मेलमिलाप र एकताको माध्यमबाट विश्वमा भातृत्व सन्तुलित राख्नको लागि भूमिका खेल्ने बताएका हुन्। नेपालमा प्लास्टिक जन्य फोहोरको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकामा मात्र पछिल्लो 4 वर्षमा 50 भन्दा बढ़ीलाई फोहोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच वड़ा नम्बर 6 भने सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान शुरू भएको छ।
11: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ़दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 औपचारिक कार्यक्रम मार्फत अभियान शुरू गरेको छ। अभियानपछि स्थानीयहरू उत्साहित देखिएका छन्।
12: सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाई पनि हुन पाइयो भनेर खुशी सुन्यौं। अब यो जुन अभियान शुरू गरिसकेपछि हाम्रो बस्तीमा टोल टोलमा घर घरमा होइन हामीले पनि पर्सनल घरमा कोठामा पनि डस्टबिनहरू राख्ने, डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दत्तीहरूको पनि रूमहरूमा प्रयोग गर्ने भन्ने अभियान वडा पालिकाले गरेको एकदम धेरै खुसी लागेको छ।
11: नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष गंगा चन्दले घर परिवारबाटै सरसफाईको अभ्यास शुरू गर्नुपर्ने बताउनुभयो। गाउँपालिकाभित्र रहेका 70 बढ़ी सहकारीलाई समेत अभियानमा जोडेर सचेतना फैलाइने उहाँको प्रतिबद्धता छ।
12: सहकारी मार्फत हामीले एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी 75 सहकारीहरू छ। यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदी बहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 दिनमा अभियानहरू गरेर सफाई राख्नेछौ र हामी रोगबाट मुक्त हुनेछौ।
11: स्थानीयहरूले अभियानलाई दिगो बनाउन विशेष गरी नकुहिने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमालले गुटका सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड राख्न सुझाव दिनुभएको छ।
12: हाम्रो चोक चोकमा हामीले बोर्ड अभियान राखिदियो भने त्यो बोर्डमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोर्ड हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हितकचाह जस्तै लाग्छ नि। अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ। त्यस्तो पनि भइदिएको भए त अझै राम्रो हुन्थ्यो भन्ने चाहना छ।
11: अभियान अन्तर्गत विद्यालय, समुदाय, वन उपभोक्ता समिति, सहकारी महिला स्वास्थ्य स्वयंसेविका लगायत महिला स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाई बारे जनचेतना फैलाउने, डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। महनपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाका अनुसार अहिले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास शुरू गरिएको छ।
12: हामीले चाहिँ डस्टबिनमा जम्मा गर्ने, त्यसपछि त्यही डस्टबिन नै जलाउने, नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ, कुहिने चिजहरू चाहिँ आफ्नै मल खाताहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिरहनु भएको छ।
11: फतेपुर गाविस हुँदा खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुन मगरले अहिले पनि सरसफाईमा उदाहरणीय बन्नुपर्ने बताउनु भएको छ।
0: सायद प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ, किनभने हामी घरैसी काममा बढी केन्द्रित हामी नै हुन्छौं।
11: राप्ती सोनारी गाउँपालिकामा पछिल्लो चार वर्षमा 66 जना क्यान्सर मृगौला पीड़ित लगायतका दीर्घ रोगीलाई सिफारिस गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै वडा नम्बर 6 वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।
13: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन। फतेपुर गाविसमा एकजनालाई एक नम्बरमा कसैलाई क्यान्सर भयो भने पुरा फतेपुर डरले थरथर कान्थ्यो। आज घर पछि टोल पछि क्यान्सरको बिरामी बढ़िरहेको छ। त्यहाँ हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको हो होइन? तपाईँ हाम्रो आनी बानी, तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौं त्यो बानीले आज क्यान्सर पीड़ित भइरहेका छौं। फलानुलाई छ, फलानुलाई क्यान्सर छ भन्दा भन्दै कुन दिन हामीलाई क्यान्सर लाग्छ त्यो थाहा छैन।
11: अभियानलाई सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन्। निशु जोशी, सीआईएन, कृष्ण सारेफएम, नेपालगंज, बाँके।
10: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने,
14: आईटीको सेक्टरमा मौसम मात्रै होइन उसै भएर सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
10: सम्वाद श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब साप्ताहिक श्रृंखला हेलो मौसम, आजको श्रृंखलामा मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने अनुभव बोक्नुभएका किसान कमल घिमिरेसँग साथी लीलप्रकाशनले कुराकानी गर्नुभएको छ।
14: सुन्तला पनि हुन्छ, पहिलेदेखि एउटै बोट कागती हुन्छ, दुई चार बोट मौसम लगाएको हुनुहुन्छ, केराको रुखहरू हुन्छ होइन, कहीँ चाहिँ कफी पनि हुन्छ, पहिल्यैदेखि लगाउनु भएको एउटै बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले, बुवा पुस्ताहरूले, अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामी त्यसबाट पनि अध्ययन गर्न सकिन्छ। पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन, स्थानीय सरकार छ, त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ, उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ। सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता, धैर्यता नै पैसा हो,
17: कुर्न सक्नु पर्यो,
14: कुर्न सक्नु पर्यो। बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो त सम्भव छैन होइन, नत्र भने तपाईँको कृषिमा चाहिँ कसरी केरा खेती नै गर्नुभयो, एउटा केराको बोटलाई तपाईँ कति पर्यो, पचासै रुपियाँ परेछ अरे एउटा केराको बोटलाई, एक्जाम्पल दिएँ मैले। अब तपाईँको 100 बोटला आयो भने तपाईँ कति पर्यो, 5000 त पर्यो, त 5000 लगानीलाई त हामी त्यति ठुलो लगानी त देख्नु भएन नि त। अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ। सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता, धैर्यता नै पैसा हो,
17: कुर्न सक्नु पर्यो,
14: कुर्न सक्नु पर्यो। बिहान काम गरेर मलाई

0: धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन तर त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो.
1: हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ अलि भिरालो धेरै भयो अथवा चिस्याङ धेरै भयो खडेरीपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने माटो परीक्षणको कुरा पनि आइसक्यो सिंचाई कति चाहिन्छ कति आमदानी होला के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ.
0: 40 वर्ष जति पहिला जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो. उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो. त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन. तर 50-60 वर्षको अगाडि कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ कति बिक्री हुन्छ अहिले अकबर खोर्सानी कुरा छ त अकबर खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेछ. पहिला र अहिले फरक के छ भने पहिला जस्तो छुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाड़ी एरियामा त्यही थियो
1: अनुभवको आधारमा
0: त्यो त्यति बेला आवश्यकता पनि त्यही
1: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति.
0: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन. जस्तो बुवाले अहिले पनि घरमा ल बादल लगाएको आज पानी पर्छ कि भन्नुहुन्छ नि त तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको पनि सम्भावना नै छैन. होइन कहिले कहिले टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ होइन. यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको जो पालामाभन्दा हामीलाई धेरै सजिलो छ अहिले
1: प्रविधिको कारणले.
0: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्नु पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो अरूले उत्पादन गरे नि त अन्न त र तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो हरेक कुरा त्यहाँ जे हुन्छ अहिले तपाईँको अमृषो भन्नेहरूलाई थाहा छ होइन. अमृषोको त्यो असारमा अमृषोको बोट मात्रै राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमृषो छ भने त्यो अमृषाको बेर्न बेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ.
1: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिर्नाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो.
0: एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिले भनिसकेँ पहिला जो कुरा बिग्दैन थियो अहिले त्यो कुरा बिग्छ. पहिला अमृषा तपाईँको अमृषाको जंगलै भए पनि तपाईँको त्यहाँ बेर्न बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन मलाई पनि थाहा थिएन किन बिग्दै बिग्दैन थियो. अनि अहिले चाहिँ तपाईँको त्यो अमृषो खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन आउनुहुन्छ नि त अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जानु पनि पर्दैन घरै घरै आउनुहुन्छ बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा.
1: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा राम्रै सहयोग पुगिरहेका छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव
0: हजुरले रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर त्यस लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं. सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्.
2: नेपालमा गत 2 महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ. प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकामा प्रश्न उठाएका छन्। सत्तारूढ़ दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ. मध्य प्रदेशमा लामो समयदेखि देखिँदै आएको सत्ता गठबन्धनभित्रको तनाव 15 बुधे सहमतिसँगै टुंगिएको छ. वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरूद्ध पक्राउ पुर्जीदारी भएको छ र नेपालकी युवा टेबल टेनिस खेलाड़ी योंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि दिताललाई धन्यवाद. भोलि जेठ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार. शुभरात्रि.
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz. यो रेडियो दिदी बहिनीको समय सूचक हो.

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित। प्रधानमन्त्रीको विषयमा सभामुख र सांसद बीच सवाल जवाब एक साताभित्रै संसदमा आउने दावी।
0: मध्यस्थमा सरकार चलाउन तीन दल बीच 15 बुधे सहमति, गठबन्धन चुनावसम्म जाने दावी।
1: वीरगंज महानगरका मेयर सिंह विरूद्ध पक्राउ पूर्जी जारी। सिन्धुली हिरासत मृत्यु प्रकरणमा एसपी सहित 10 जनालाई कार्यवाही सिफारिश।
0: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता, देशबीचको सम्बन्ध अझै प्रगाढ़ बन्ने विश्वास।
1: र आईपीएलको पहिलो क्वालिफायरमा गुजरात विरूद्ध बेंगलोर टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ। पारित विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 छन्। बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यी विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानून संशोधन सम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन्। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ।
1: प्रतिनिधि सभाको आजको बैठकको अधिकांश समय प्रधानमन्त्रीको विषयलाई लिएर सभामुख र विपक्षी दलका सांसद बीच सवाल जवाफ चलेको छ। विपक्षी दलका सांसदले प्रधानमन्त्री आउने मिति सुनिश्चित गर्न भन्दै विरोध जनाइरहे पनि सभामुखले ठोस जवाफ दिन सक्नु भएन। बैठकको शुरूमै शून्य समयमा बोल्ने एमालेकी सांसद यशोदा कुमारी बरालले व्यङ्ग्य गर्दै प्रधानमन्त्रीलाई संसदमा हाजिर गराउन सभामुखसँग माग गर्नुभयो।
4: नेपाली जनताको माग छ, प्रधानमन्त्री गणतन्त्रदेखि सम्मानित सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनु भयो भनेर मलाई भन्दिनु भन्नुभएको छ। उहाँहरूलाई चाहिँ उपस्थित हुन र हाजिर गराइदिन माग गर्दछु।
1: पछि समय लिएर बोल्ने प्रतिपक्षी दलका सांसदहरूले पनि प्रधानमन्त्री संसदसँग किन तर्सिएको भनी प्रश्न गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रमुख सचेतक खुशबु ओलीले राष्ट्रपा सभापति रवि लामिछानेले भने जस्तो धूमधड़ाका साथ बोल्न आफ्ना माग नभएको भन्दै प्रधानमन्त्रीबाट सांसदले उठाएका प्रश्नको जवाब खोजेको बताउनुभयो।
5: अहिलेको विषयहरू हामीले उत्थान गर्ने, उहाँसँग प्रश्न उत्तर गर्ने भनेका प्रत्यक्ष रूपमा जनताको भान्सा, रोजगारी, सुरक्षा, सम्मान र राष्ट्रिय स्वाभिमानका विषयहरू हुन्। उहाँका व्यक्तिगत विषयका होइनन्। सत्तापक्षका सभापतिज्यूले भने जस्तो धुमधडाका हामीलाई चाहिँदैन। उहाँले सामान्य रूपमा आएर हामीले उठाएका प्रश्नहरूको उत्तर दिनुभयो भने त्यो नै पर्याप्त हुन्छ।
1: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्रीले कि संविधान मान्दैन नत्र भने जसरी पनि संसदमा उपस्थित भएर जवाब दिन माग गर्नुभयो।
6: यो सम्मानित सदनमा लोकतान्त्रिक अभ्यासद्वारा उठेका प्रश्नहरूमाथि अहिलेको वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूले कम्तीमा उठेका सवालमाथि जवाब दिनुभयो भने न आउने तपाईँको चाहिँ पुस्तामा पनि एउटा नयाँ नजिर भएर स्थापित भएर जान्छ। कि त भन्नु पर्यो संविधान मान्दिन, संसद मान्दिन, लोकतन्त्र मान्दिन भन्नु पर्यो।
1: जवाफमा सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदको माग जायज भएको भन्दै प्रधानमन्त्री संसदमा आउने तयारीमा रहेको दावी गर्नुभयो।

0: संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैँ सकारात्मक मात्रै हुँदैन।
1: आजकै बैठकमा कांग्रेसकै सांसद गीत कुमारी सेन्दाङलाई मर्यादा पालकले सभामुखको रूलिङ बिना नै प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालेका छन्। बैठकको फोटो खिचेको निहुमा सभामुख रियालको अनुमति बिनै मर्यादा पालकले उहाँलाई बाहिर निकाल्नु भएको हो। सोही यसपछि यसबारे कांग्रेसका सचेतक निष्कल राईले सभामुखले कानखुसी गरी आफ्ना सांसदलाई बाहिर निकालेको भन्दै आपत्ति जनाउनुभयो। सभामुख अड्यालले भने आफूले मर्यादा पालकलाई जाँच गर्न लगाएको जवाफ दिनुभएको थियो।
2: मधेसमा सरकार चलाउन कंग्रेस एमाले र नेकपाले 15 बुधे सहमति गरेका छन्। आज उनीहरूले 15 बुधे सहमतिमा हस्ताक्षर गरेका हुन्। आगामी चुनावसम्म यही गठबन्धनलाई निरन्तरता दिने गरी सहमति भएको एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनुभयो।
3: मन्त्रालयको संख्यामा नेकपाका साथीहरूले अहिले हामीलाई एउटा पाएर 4 वटा मन्त्रालय दिनुहोस्, हामी 1.5 महिनापछि बजेट बनिसकेपछि हामी 2 मन्त्रालय मात्रै दिन्छौँ भनेको त्यसपछि गठबन्धन चुनावसँगै
2: तीन दलबीच मन्त्रालय घटाउनेदेखि बजेट निर्माणसम्मको 15 बुधे सहमति भएको हो। सहमति अनुसार मुख्यमन्त्री सहित 9 सदस्य मन्त्री परिषद कायम गरिने भएको छ। मन्त्रालय बाँडफाँडमा एमाले 3 वटा, कंग्रेसले 3 वटा र नेकपाले 2 वटा मन्त्रालय पाउने सहमति भएको छ। सहमतिको पहिलो बुदामा सरकार सञ्चालन दलीय सहमति समन्वय र समझदारीका आधारमा चुस्त तथा गतिशील र सुशासनको प्रत्यक्ष अनुभूति आम जनताले गर्ने गरी काम गर्ने भनिएको छ। त्यस्तै आगामी बजेट निर्माण गर्दा विकास योजनामा 1 करोड़ रूपियाँ भन्दा कम रकम विनियोजन नगरिनुका साथै विकास निर्माणका योजनाहरू खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट सञ्चालन गरिने र आर्थिक वर्ष शुरू भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढ़ाइने सहमति भएको हो। प्रदेश सरकारको काम कार्यवाही थप प्रभावकारी बनाउन मुख्यमन्त्रीको संयोजकत्वमा सरकारमा सहभागी दलका संसदीय दलका नेताहरू रहने गरी कार्यदल गठन गरिने भएको छ। त्यस्तै प्रदेशका कानूनको संशोधन पुनरावलोकन तथा आवश्यक नयाँ कानून निर्माणलाई प्राथमिकतामा राख्ने सहमति भएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ़दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वत वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको पर्वहरु नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
8: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
1: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: प्रधानमन्त्री बालिन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको छ। आज युरोपेली मुलुकको उच्चस्तरीय प्रतिनिधि मण्डल संघको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। उहाँले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो। यस्तै आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारी को पूर्ण रूपमा बोध गरिरहेको धारणा राखेको उहाँको सचिवालयले जनाएको छ। शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको र वृहत लगानी आकर्षित गर्न प्रक्रियालाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो। टोलीले नेपाल सरकारको सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जना सम्बन्धी प्राथमिकतासँग आफूहरू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएको थियो। भेटमा संयुक्त अरब इमिरेट्स, युरोपेली संघ, फिनल्याण्ड, नर्वे, म्यानमार, अस्ट्रेलिया, रूस, थाइल्याण्ड, स्वीडेन, बेल्जियम, पोर्चुगल, साइप्रस, बुल्गेरिया, इस्टोनिया, नेदरल्याण्ड्स, स्पेन, इटाली, ग्रीस, डेनमार्क, रोमानिया, स्लोभेनिया, लक्जमबर्ग, अस्ट्रिया, स्लोभाकिया, ब्राजिल, मलेसिया, पोल्याण्ड र चेक गणतन्त्रका राजदूत तथा नियोग प्रमुखहरूको सहभागिता रहेको थियो।
1: सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोज तलाश तथा उद्धारलाई थप सहज बनाउन मोफा मित्र एप सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमबीच मन्त्री शिशिर खनालले एपको औपचारिक शुभारम्भ गर्नुभएको हो। विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोज तलाश तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नयाँ मोबाइल एप सार्वजनिक गरिएको उहाँले बताउनुभयो।
9: खोज तलाश तथा उद्धार लगायतका कन्सुलर सम्बन्धी विषयलाई सहज बनाउने उद्देश्यले कन्सुलर सेवा विभागले कन्सुलर तथा कानूनी परामर्श सेवा अनलाइन प्रणाली legal.nepalconsular.gov.np स्थापना गरी सञ्चालनमा ल्याइरहेको नै छ। कन्सुलर तथा कानूनी परामर्श सेवा अनलाइन प्रणाली हाल सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेश स्थित नेपाली नियोगहरू र करिब 500 स्थानीय तहमा सेवा विस्तार भइसकेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 स्थानीय तहमा यो प्रणाली विस्तार गर्ने लक्ष्य मन्त्रालयको रहेको छ।
1: कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको मोफा मित्र एफले कन्सुलर सेवा प्रभावलाई थपचुस्त, पारदर्शी र पहुँचोग्य बनाउने विश्वास लिएको छ। यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाईमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेश स्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्।
2: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सत्र निकायमा 4,348 जनाको आवेदन परेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 17 विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा 4,348 जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा नेपाल पर्यटन बोर्डमा 885, नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578, पशुपति क्षेत्र विकास कोषमा 476, लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्। यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा 186, ललितकला प्रज्ञा प्रतिष्ठानमा 166, सांस्कृतिक संस्थानमा 151, नेपाल पर्यटन होटल तथा पर्वतीय प्रतिष्ठानमा 149 र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा 46 जनाको उम्मेद्वारी परेको छ। यसै गरी बौद्धनाथ क्षेत्र विकास समिति, तारागाउँ विकास समिति, पाटन संग्रहालय लगायत अन्य निकायमा पनि उल्लेख्य आवेदन परेको छ। सबै आवेदनको मूल्याङ्कन समितिद्वारा अध्ययन तथा छानबिन भइरहेको मन्त्रालयले जनाएको छ।
1: बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पेश गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको हो। सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधि मैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सरकारले आगामी आर्थिक वर्षमा नयाँ सड़कको ट्र्याक नखोल्ने रणनीति लिएको छ। यस्तै आजै गण्डकी प्रदेश सरकारले पनि बजेट तथा कार्यक्रम मार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ।
2: सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कार्यरत तथा अवकाशप्राप्त उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन एवं छानबिन प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयले आफू मातहतका सम्पूर्ण विभाग प्रतिष्ठान र अस्पतालका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको हो। सम्पत्ति छानबिन आयोगको पत्रानुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले सूचना जारी गर्दै मातहतका सबै विभाग प्रतिष्ठान अस्पताल तथा सम्बन्धित निकायलाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2062-63 2082-83 चैत मसान्तसम्म कार्यरत र अवकाशप्राप्त केही उच्च तहका कर्मचारीको विवरण संकलन गर्नेछ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र अस्थिर विकासको अवसरलाई पहुँचयोग्य बनाई शिक्षा र तालिमलाई सिप श्रम रोजगारी उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागि कस्तो विधेयकलाई मन्त्रालयले वेबसाइटमा राखेर सुझाव मागेको हो। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत मध्यम तथा उच्च स्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ। विद्यमान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषदलाई श्रम बजारको आवश्यकता

0: पाखो एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। व्यवसायी दुर्गा प्रसाई रिहा हुनु भएको छ। पर्सा जिल्ला अदालतले साधारण तारिकमा छाड्न आदेश दिएपछि उहाँ छुट्नु भएको हो। प्रसाई विरूद्ध दर्ता मुद्दामाथिको सुनवाईपछि अदालतले उहाँलाई थुनामा नराखी तारिकमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाउन आदेश दिएको हो। यही जेठ चारमा प्रहरीले प्रसाईलाई वीरगंज स्थित एक होटलबाट पक्राउ गरेको थियो। अदालतमा हिजो प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुर र राज्य विरूद्धको कसुरमा सजाय हुनुपर्ने माग दावी सहित मुद्दा दायर गरिएको थियो।
3: मुस्ताङमा यार्स गुम्बा संकलन कार्य शुरू भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन अन्तर्गत एक्याप जोमसम र एक्याप लोमानथाङको कार्यक्षेत्रमा पर्ने उच्च लेखहरूमा धमाधम यार्स संकलन भइरहेको छ। त्यहाँका आधा दर्जन बढ़ी उच्च लेख खर्क र पाटनमा यार्स गुम्बा संकलन भइरहेको एक्यापले जनाएको छ।
4: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोड़ौं रकम ठगी गरेको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा WWICS अध्यागमन सेवा नेपाल प्रालीका संचालक भारत पंजाब मोहालीका अमित कुमार र भारत हरियाणा फरिदाबादका राहुल कुमार सहित मुस्कान घिमिरे जनक बहादुर वाइवा मिलन घिमिरे कमल थापा र नितु घिमिरे छन्।
3: काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूबाट कक्षा 11 र 12मा छात्रवृत्ति प्राप्त गर्न 26,888 जना विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। महानगरपालिकाका अनुसार यसरी आवेदन दिनेमा 16,549 जना छात्र 10,333 छात्र र 6 जना अन्य विद्यार्थी रहेका छन्। आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ।
4: नेपालगंजमा गर्मी बढ़ेपछि जिल्लामा रहेका सामुदायिक विद्यालयले बिहानी कक्षा शुरू गरेका छन्। गंजका 12 विद्यालय र कोहलपुरका अधिकांश सामुदायिक विद्यालयमा स्वास्थ्य समस्या नदेखियोस् भनेर बिहानी कक्षा शुरू गरिएको शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो।
3: मुगुको सोरू गाउँपालिकामा रहेको एकमात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार कक्षा कोठा नहुँदा विद्यार्थीहरू टहरामा पढ्न बाध्य भएका छन्। प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरू जस्ताको टहरामा पढेर बसेर पढ्न बाध्य भएका छन्। कक्षा कोठाको अभावले विद्यार्थीलाई जस्ताको टहरोभित्र बसालेर पढ़ाउनु परेको प्रधानाध्यापक रत्नराज चौलगाईले बताउनुभयो।
4: साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 9.24 अंकले ओह्रालो लागेको छ। यो 0.33 प्रतिशतको गिरावट हो। यसैले नेप्से घटेर 2770.10 बिन्दुमा झरेको छ। आज 4,85,07,76,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ, जसमा 69 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 190 कम्पनीको मूल्य घटेको छ। 11 कम्पनीको मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारत र अमेरिका बीच खनिज आपूर्ति सुरक्षित गर्न ऐतिहासिक सम्झौता भएको छ। दुवै देशका विदेश मन्त्रीले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर गरेका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गर्नुभएको हो। वहाँको अनुसार सम्झौतामा खानी प्रशोधन प्रबन्धन र सम्बन्धित लगानी समावेश हुनेछ। सम्झौता महत्वपूर्ण खनिज आपूर्तिलाई सहज बनाउने उद्देश्यले गरिएको जनाइएको छ। सम्झौतासँगै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ़ बन्ने विश्वास गरिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। सम्झौतालाई वाशिङटन र नयाँ दिल्ली बीचको साझेदारी सुदृढ पार्ने प्रमाणका रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यान्वयनमा केही चुनौती भए तापनि धेरै अवसर भएको बताउनुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रूबियोले आफ्नो देशका लागि भारतको महत्वमा प्रकाश पार्दै सम्झौता एक ठोस उदाहरण भएको बताउनुभयो।
4: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा अहिले रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशाला क्रिकेट स्टेडियममा बेंगलोरले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा 8 ओभर 1 बलमा 1 विकेटको क्षतिमा 93 रन बनाएर खेलिरहेको छ। यस सिजनमा दुई टोली दुई पटक आम्ने सामने भएका छन्, जसमा दुवै टोलीले एक एक खेल जितेका छन्। गुजरातले अन्तिम खेल चार विकेटले जितेको थियो भने बंगलोरले अघिल्लो खेल पाँच विकेटले जितेको थियो। बंगलोर अंक तालिकाको शीर्ष र गुजरात दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका हुन्। यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित। प्रधानमन्त्रीको विषयमा सभामुख र सांसद बीच सवाल जवाफ, एक साताभित्रै संसदमा आउने दावी।
3: मध्यस्थमा सरकार चलाउन तीन दलबीच 15 बुँदे सहमति, सहमति भएसँगै मन्त्री परिषद विस्तार।
4: वीरगंज महानगरका मेयर सिंह विरूद्ध पक्राउपूर्जी जारी। सिन्धुली हिरासत मृत्यु प्रकरणमा एसपी सहित 10 जनालाई कार्यवाही सिफारिश।
3: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता, देशबीचको सम्बन्ध अझै प्रगाढ़ बन्ने विश्वास।
4: र आईपीएलको पहिलो क्वालिफायरमा गुजरात विरूद्ध बंगलोर टस हारेर ब्याटिङ गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुरक्षाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: बागलुङ मेडिकल हल कुशमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गर्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
3: सम्पर्क फोन नम्बर 0767 24 27
4: 24 027।
3: सम्पर्क मोबाइल नम्बर 98572597।
4: 98511 89918।

0: Media Extreme Energy Drink.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।
7: व्यक्तिहरू नेपाल आउनु पर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नु पर्ने गरी नै मिलाइएको अवस्था छ।
8: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कारवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुज्तबा खामेनेईले अमेरिकी सैन्य अखड़ाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले कलिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढ़ेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिस पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
9: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
8: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
10: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढ़ाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
8: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
11: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
8: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
12: सरकार बहुमतको दम्बमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्ब देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
8: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
13: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ, गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यो गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
8: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि शुरूमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अप्नाइरहेको छ भनेर सोधेका छन्।
7: कंगोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो तीनवटा स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी पुनिया र माभिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
14: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट
7: गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरे

0: नेपाल आइजाइको दर चाहिँ सामान्य त कस्तो रहने गर्छ?
1: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्यको मिसन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिसन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौ, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ, त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
0: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अपनाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा
1: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ, किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जाने दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
2: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ, तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ, तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्धविरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो वन नै सघा भुनि भयो।
2: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू:
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779, 582780।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: दलितहरू मलाई धारामा पानी थाप्न नि दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ 16 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 16 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767420227
3: 24027।
2: सम्पर्क मोबाइल नम्बर 98572597।
3: 98511 89918।

0: Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: मैले नि होइन हो वारी कास्तो लाग्यो लाइक गरो एक मुठी पानी तताइदेऊ बा
1: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो त्यति पानी आफै तताएर खाइन्छ
2: के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
1: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: मानसिक समस्याबाट बच्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
5: असल साथीहरूसँग मात्रै संगत गरौं
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं
5: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं
6: नेपाल सरकार विज्ञापन बोर्ड
2: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444 543 333।

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दुष्ट नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
4: जसको नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
5: हामी
4: गर्न सक्छौ,
5: गर्न सक्छौ।

नयाँपन, नयाँ उत्साह, नयाँ विचार, नयाँ पाइला र नयाँ सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
5: एकछिन कल्पना गर्नुहोस् त, दुईवटा परिवार एउटा कोठामा चिया पिउँदै गफ गरिरहेका छन्।
6: एउटा सामान्य पारिवारिक जमघट जस्तै
5: हो। ठ्याक्कै, उनीहरू बीच कुनै पैसाको लेनदेन भएको छैन, कसैले कसैलाई धम्काएको पनि छैन, अनि कसैलाई शारीरिक चोट पनि पुगेको छैन नि। उनीहरूले भर्खरै एउटा कुरामा सहमति मात्र जनाएका छन् कि विवाहपछि बेहुला पक्षले केही सुन र नगद उपहारको रूपमा लिनेछ।
6: सुन्दा त यो हाम्रो समाजमा हुने एकदमै सामान्य पारिवारिक छलफल जस्तो लाग्छ नि, होइन र?
5: हो नि, तर अचम्मको कुरा के छ भने, नेपालको कानून अनुसार त्यो चियाको टेबलमा बसेर सहमति जनाउने व्यक्तिहरू त्यही बिन्दुबाट अपराधी ठहरिन्छन्।
6: बाफ्रे, मंजूरी गर्दा पनि?
5: लेनदेन नहुँदै। आज हामी रेडियो दिदी बहिनी, कुष्मा नगरपालिका र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त कानूनी जानकारीका स्रोतहरूमा आधारित रहेर यस्तै गहिरा विषयहरूको यो गहन छलफलमा चिरफार गर्दैछौ।
6: यो साँच्चै नै एउटा शक्तिशाली कानूनी अवधारणा हो क्या। अपराध भइसकेपछि सजाय दिनु त छँदैछ, तर अपराध हुनुभन्दा अगाडिको मानसिकतालाई नै अपराध मानेर रोक्न खोज्नु यो कानूनको एकदमै गहिरो पाटो हो। दाइजोको हकमा कानूनले सलाई कोरिसकेपछि आगो निभाउने होइन कि सलाई बोक्न नै प्रतिबन्ध लगाएको छ भन्न सकिन्छ नि।
5: एकदम सही कुरा, अनि यही कुराले मलाई हाम्रा आजका स्रोत सामग्रीहरूप्रति एकदमै आकर्षित गर्यो क्या। हामी प्राय कानून भन्नासाथ खै लामा र निरस दफाहरूको सूची मात्र सम्झिन्छौ नि त।
6: सुन्दै बोर लाग्ने खालको।
5: तर यसलाई अर्कै तरिकाले पनि हेर्न सकिन्छ। जस्तै कुनै पनि देशको संविधान भनेको एउटा घरको बलियो जग जस्तै हो। तर जग जति नै बलियो भए पनि त्यसले मात्र आधी बिहारीबाट त बचाउँदैन।
6: माथि केही त चाहियो नि।
5: हो, मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐन जस्ता कानूनहरू चाहिँ त्यो घरका पर्खाल र छाना हुन् क्या, जसले वास्तविक रूपमा समाजका आधी बिहारी र दुर्व्यवहारबाट मानिसलाई जोगाउँछन्।
6: त्यो जग र छानाको उपमा एकदम सान्दर्भिक लाग्यो मलाई, किनभने हामीले जतिसुकै राम्रा पर्खालहरू बनाए पनि यदि जग नै कमजोर छ भने त त्यो घर टिक्दैन नि त।
5: हो नि,
6: नेपालको सन्दर्भमा त्यो जग भनेको संविधानको धारा 18 र धारा 38 हो।
5: त्यहीनिर मलाई अलिकति अलमल हुन्छ क्या। हामी अक्सर समानताको हकको कुरा गर्छौ, धारा 18 समानताको कुरा गर्छ भन्ने त पढियो, तर समाज त व्यवहारमा एकदमै असमान छ नि।
6: त्यो त हो।
5: महिला र पुरूष बीचको शक्ति सन्तुलन, आर्थिक अवस्था, सामाजिक हैसियत, यी सबै कुरा यति फरक छन् कि एउटा कागजमा सबै समान हुन् भनेर लेख्दैमा त्यो कसरी लागू हुन्छ र?
6: कानून निर्माताहरूलाई पनि यो कुरा के अरे राम्ररी नै थाहा थियो कि समाज असमान छ, त्यसैले धारा 18 समानताको हक सुनिश्चित गर्दा गर्दै एउटा असाधारण व्यवस्था गरेको छ नि।
5: कस्तो व्यवस्था?
6: लिंगका आधारमा भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था त छँदैछ, तर सँगसँगै यसले सकारात्मक विभेद अर्थात पोजिटिभ डिस्क्रिमिनेशनको लागि विशेष व्यवस्था गर्न सकिने बाटो पनि खुला राखेको छ क्या।
5: ए हजुर।
6: ऐतिहासिक रूपमै पछाडि तारिएका वर्ग विशेष गरी महिलाहरूको लागि राज्यले विशेष कानून वा सुविधा बनाउन सक्छ भन्ने यसको मर्म हो।
5: एकैछिन है, म यहाँ अलिकति रोकिन चाहन्छु। यो सकारात्मक विभेद भन्ने शब्द नै आफैमा अलि विरोधाभासपूर्ण लाग्दैन र?
6: सुन्दा त्यस्तै लाग्छ।
5: धेरै मानिसहरूको तर्क के हुन्छ भने, समानता भनेको त सबैलाई एउटै तराजुमा राख्नु हो, सबैलाई एउटै नियम लगाउनु हो नि त, अनि फेरि कसैलाई विशेष सुविधा दिनु अर्थात विभेद गर्नु कसरी समानताको बाटो हुन सक्छ?
6: बाहिरबाट हेर्दा यो साँच्चै विरोधाभास जस्तो लाग्न सक्छ, तर यसलाई खै एउटा दौड़ प्रतियोगिताको रूपमा हेरौं न।
5: दौड़ प्रतियोगिता
6: मानौ, एउटा ट्र्याकमा दुईजना धावक छन्। एकजना एकदम स्वस्थ छ र उसले महिनौदेखि तालिम लिएको छ, अर्को धावकको चाहिँ खुट्टामा चोट लागेको छ र उसलाई भारी पनि बोकाइएको छ।
5: बाफ्रे,
6: अब समानताको नाममा दुवैलाई एउटै शुरूवाती रेखाबाट दौडाउनु र एउटै नियम लगाउनु न्याय हो त? पक्कै होइन नि?
5: अह, त्यो त सिधै अन्याय भइहाल्यो नि। चोट लागेको मान्छे त सुरुमै हार्छ।
6: हो, ऐतिहासिक, सामाजिक र सांस्कृतिक रूपमा महिलाहरूलाई त्यही भारी बोकाइएको छ क्या। उनीहरूलाई शिक्षा, सम्पत्ति र निर्णय प्रक्रियाबाट सयौं वर्षसम्म टाढा राखियो नि त।
5: एकदम सही कुरा।
6: त्यसैले अहिले आएर अचानक ल अब सबै समान छौ, सँगै दौड भन्नु वास्तविक समानता होइन। त्यो भारी बिसाउन र त्यो चोट निको पार्न राज्यले जुन विशेष अवसर र आरक्षण दिन्छ त्यसैलाई सकारात्मक विभेद भनिन्छ।
5: ए, भनेपछि यो समानताको विरुद्धमा छैन?
6: बिल्कुल छैन, यो समानताको विरुद्धमा होइन, बरु समानतामा पुग्ने एउटा पुल हो क्या।
5: कस्तो राम्रो कुरा। भनेपछि समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु मात्र होइन रहेछ, आवश्यकता अनुसारको व्यवहार गरेर सबैलाई एउटै स्तरमा पुर्याउनु पो हो त।
6: ठ्याक्कै।
5: यो कुराले धारा 38 बुझ्न अझ सजिलो बनायो मलाई। धारा 38 महिलाको हकको कुरा गरिएको छ र त्यहाँ एउटा लाइन छ जसले मेरो ध्यान एकदमै तान्यो।
6: कुन चाहिँ लाइन?
5: त्यसमा स्पष्ट भनिएको छ कि धार्मिक, सामाजिक, सांस्कृतिक वा परम्पराको नाममा कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य वा मनोवैज्ञानिक हिंसा गर्न पाइने छैन।
6: यो व्यवस्था दक्षिण एसियाटिक सन्दर्भमा एउटा क्रान्तिकारी कदम मानिन्छ नि, किनभने हाम्रो समाजमा हुने धेरै जसो हिंसाहरू त अपराधको रूपमा होइन संस्कार वा परम्पराको आवरणमा आउँछन् क्या।
5: हो नि, हाम्रो त चलनै यस्तै हो वा धर्मले यस्तै भन्छ भन्ने कुरा हामीले कति सुनेका छौं, होइन र?
6: एकदम। छाउपडीदेखि लिएर बोक्सी प्रथा र दाइजोसम्मका कुराहरूलाई हिजोसम्म समाजले परम्पराकै नाम दिन्थ्यो। घरभित्र बुहारीलाई दिइने मानसिक यातनालाई संस्कार सिकाएको भनिन्थ्यो। तर संविधानले नै तिम्रो धर्म वा तिम्रो परम्पराले मानव अधिकार हनन गर्न पाउँदैन भनेर एउटा स्पष्ट रेखा कोरिदिएको छ। धर्मभन्दा माथि मानिसको ज्यान र सम्मान हुन्छ भन्ने कुरालाई यसले स्थापित गरेको छ।
5: यो त भयो संविधानको जगको कुरा। तर अघि मैले भने जस्तै जगले मात्र त पानी छेक्दैन, एउटा दफाले मात्र घरभित्र भइरहेको हिंसालाई तत्काल कसरी रोक्छ त?
6: यो राम्रो प्रश्न हो।
5: जब ढोका बन्द हुन्छ र त्यहाँभित्र आर्थिक वा मानसिक यातना शुरू हुन्छ तब यो समानता र हकका कुराहरू कसरी व्यवहारमा लागू हुन्छन्? कानूनले यस्ता अपराधलाई चाहिँ कसरी हेर्छ नि?
6: त्यही नै हामी मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनभित्र प्रवेश गर्छौ क्या। बन्द ढोकाभित्र हुने अपराधलाई कानूनले अत्यन्तै सूक्ष्म रूपले परिभाषित गरेको छ।
5: जस्तै
6: घरेलु हिंसा भन्नाले केवल कुटपिट वा शारीरिक चोटलाई मात्र मानिँदैन। यदि कसैले घरभित्र मानसिक तनाव दिन्छ, अपशब्द प्रयोग गर्छ वा सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक रूपमा यातना दिन्छ भने त्यो पनि घरेलु हिंसा हो।
5: साँच्चै आर्थिक यातनालाई पनि कानूनले घरेलु हिंसा मान्ने कुरा निकै रोचक छ नि। यसको मतलब कसैले कमाएको पैसा खोस्नु वा खाना लाउन नदिनु पनि कुटपिट सरहकै अपराध हो?
6: बिल्कुल हो, र यसको सजायको व्यवस्था पनि स्पष्ट छ नि त। यस्तो कसुर गर्नेलाई 3,000-25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ। अझै यसमा उद्योग गर्ने अर्थात हिंसाको प्रयास मात्र गर्ने वा हिंसा गर्न मदत गर्ने व्यक्तिलाई पनि मुख्य अपराधीले पाउने सजायको आधा सजाय हुन्छ।
5: ए, त्यो पनि छ। तर यी सबै व्यवस्थाहरू मध्ये मलाई सबैभन्दा अनौठो लागेको एउटा नियम छ है। हाम्रा स्रोतहरूका अनुसार यदि घरेलु हिंसा गर्ने व्यक्तिले कुनै सार्वजनिक पद धारण गरेको छ भने
6: त्यो विशेष व्यवस्था,
5: मानौ कोही वडा अध्यक्ष हो, कुनै विद्यालयको शिक्षक हो, प्रहरी हो वा सरकारी कर्मचारी हो भने उसलाई थप 10% सजाय हुन्छ नि। म त यो व्यवस्था देखेर केही बेर घोरिए क्या। यो त एउटा वडा अध्यक्ष र एउटा सामान्य नागरिकलाई एउटै अपराधमा फरक फरक सजाय दिए जस्तो भएन र?
6: सुन्दा त्यस्तै लाग्छ, तर यसको पछाडिको कानूनी दर्शन धेरै गहिरो छ नि। राज्यले कुनै पनि व्यक्तिलाई सार्वजनिक पद दिँदा उसलाई एउटा विशेष विश्वास पनि सुम्पेको हुन्छ क्या। समाजले त्यो व्यक्तिलाई आदर गर्छ र कानूनको पालना गराउने अपेक्षा गर्छ।
5: ए, भनेपछि यो केवल हिंसा मात्र भएन। मलाई त यो सुन्दा कस्तो लाग्यो भने कानूनले उनीहरूमाथि एउटा विश्वासघातको कर जस्तै लगाइरहेको छ क्या।
6: हो, ठ्याक्कै।
5: जस्तै तपाईँसँग समाजको विश्वास थियो, तपाईँले त्यो भत्काउनु भयो, त्यसैले अब तपाईँले सामान्य नागरिक भन्दा बढी मूल्य चुकाउनु पर्छ। मेरो मतलब एउटा ब्रिच अफ ट्रस्ट ट्याक्स जस्तो।
6: एकदम सटीक विश्लेषण। जो व्यक्ति समाजलाई बाटो देखाउने कुर्सीमा बसेको छ उसैले कानूनको उल्लंघन गर्नु भनेको त दोहोरो अपराध हो नि।
5: हो नि,
6: एउटा त उसले घरभित्रको व्यक्तिमाथि हिंसा गर्यो र अर्को उसले पद शक्ति र समाजले दिएको विश्वासमाथि घात गर्यो। त्यसैले कानूनले सार्वजनिक पद धारण गर्नेहरूलाई बढ़ी जवाफदेही बनाएको हो।
5: कति गहिरो कुरा। अब अघि हामीले शुरूमा कुरा गरेको त्यो चिया टेबलको दाइजो सम्बन्धी प्रसंगमा फर्काउन।
6: हुन्छ,
5: घरभित्र हुने हिंसाको एउटा ठूलो कारण दाइजो पनि हो नि। कानूनले दाइजोको लेनदेनलाई कसरी हेर्छ त?
6: दाइजोको हकमा कानून झनै कड़ा छ क्या। यदि कसैले दाइजो माग्छ वा दाइजोका कारण दुःख दिन्छ भने 3 वर्षसम्म कैद वा 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। तर तपाईँले अघि सुरुमै भने जस्तै यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको लेनदेनको मंजूरी मात्र गर्नु पनि अपराध हो।
5: त्यही त, पैसाको लेनदेन भएकै छैन, सुनको हार किनेकै छैन, तर ल ठिक छ बिहेपछि दिउँला नि त भनेर बोलेको भरमा अपराधी ठहरिने, यो त मानसिकतालाई नै कानूनले समात्न खोजेको जस्तो देखियो नि। यो कसरी प्रमाणित हुन्छ र किन यति कड़ा बनाइएको होला?
6: यसलाई कानूनको भाषामा भन्नुपर्दा प्रिभेन्टिभ मेजर अर्थात रोकथामको उपाय भनिन्छ क्या।
5: ए हजुर।
6: दाइजोका कारण पछि गएर महिलामाथि हुने शारीरिक यातना, जलाइने घटना वा मानसिक प्रताड़नाको जड़ भनेकै विवाह अगाडि हुने त्यही मंजूरी वा सम्झौता हो नि त।
5: हो, शुरूआत त त्यहीबाट हुन्छ।
6: जबसम्म लेनदेनको सम्झौतालाई नै अपराध मानिँदैन तबसम्म दाइजो प्रथा रोकिँदैन। कानूनले यहाँ स्पष्ट सन्देश दिएको छ, विवाह भनेको दुई व्यक्तिको मिलन हो, कुनै व्यापारिक सम्झौता होइन।
5: साँच्चै आगो लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो नि। घरभित्र हुने आर्थिक र मानसिक हिंसाको कानूनी दायरा त हामीले बुझ्यौं। अब अलिकति गम्भीर शारीरिक सुरक्षा र महिलाको शरीरमाथिको अधिकार, जसलाई हामी बडीले अटोनोमी भन्छौ नि, त्यसतर्फ लागौं न।
6: हुन्छ, शरीरमाथिको अधिकार त मानव अधिकारको सबैभन्दा आधारभूत पक्ष हो क्या। मेरो शरीरमाथि मेरो मात्र अधिकार छ भन्ने कुरालाई कानूनले कसरी संरक्षण गर्छ भन्ने कुरा जबरजस्तीकरणी वा बलात्कार सम्बन्धी सजायको व्यवस्थाबाट प्रष्ट हुन्छ।
5: स्रोत सामग्रीहरू हेर्दै गर्दा मैले सजायको वर्गीकरण देखे र मलाई त्यो एकदमै गणितीय लाग्यो क्या। कानूनले उमेर अनुसार सजायलाई एकदमै खण्डीकृत गरेको रहेछ नि।
6: हो, कानूनले उमेरलाई सजायको मुख्य आधार मानेको छ यहाँ।
5: जस्तै यदि पीड़ित 10 वर्षभन्दा कम उमेरकी बालिका छिन् भने सिधै जन्म कैद अर्थात 20 वर्षको सजाय छ। 10 देखि 14 वर्षसम्मको हकमा 18 देखि 20 वर्ष कैद, 14 देखि 16 वर्षसम्म भए 16 देखि 18 वर्ष कैद, 16 देखि 18 वर्ष भए 14 देखि 16 वर्ष कैद र 18 वर्ष वा सो भन्दा माथि भए 10 देखि 12 वर्ष कैद। उमेर अनुसारको यो यति स्पष्ट र सूक्ष्म वर्गीकरण किन आवश्यक पर्यो होला?
6: खै, सुन्दा अलि धेरै नै गणितीय लाग्न सक्छ।
5: के यसको उद्देश्य अदालतमा धेरै बहस नगरी सिधै सजाय तोक्न सजिलो होस् भनेर हो र?
6: छिटो न्याय दिन त यसले पक्कै मदत गर्छ नै, तर यसको मुख्य कानूनी दर्शन अर्कै छ नि। कानूनले भल्नरेबिलिटी अर्थात जोखिममा पर्न सक्ने अवस्थाको मापन गरेको हो क्या।
5: ए, जोखिमको मापन?
6: हो, उमेर जति कम हुन्छ प्रतिकार गर्न सक्ने क्षमता, घटनाको प्रकृति बुझ्न सक्ने मानसिक परिपक्वता र शारीरिक सामर्थ्य त्यति नै कम हुन्छ नि त।
5: ए, भनेपछि एउटी 10 वर्षकी बालिकाले त आफूमाथि के भइरहेको छ भनेर बुझ्न पनि सक्दिनन् नि त।
6: ठ्याक्कै, त्यस्तो अवस्थामा हुने अपराधलाई कानूनले क्रूरताको चरम सीमा मान्छ। राज्यको दायित्व कमजोर र असुरक्षित नागरिकलाई बचाउनु हो। जति सानो उमेर त्यति नै बढ़ी सुरक्षाको आवश्यकता र त्यति नै कड़ा सजाय।
5: एकदम सही।
6: यसले अपराधीलाई यो सन्देश दिन्छ कि तिमीले जति निहत्था र कमजोर व्यक्तिमाथि हात हाल्छौ राज्य त्यति नै कठोर रूपमा प्रस्तुत हुनेछ।
5: यो तर्कले साँच्चै नै त्यो गणितीय वर्गीकरणलाई अर्थपूर्ण बनायो क्या। शारीरिक स्वायत्तताकै कुरा गर्दा अर्को एउटा व्यवस्था छ जसले हाम्रो समाजको परम्परागत सोच र विवाहको परिभाषालाई नै चुनौती दिन्छ, त्यो हो वैवाहिक बलात्कार।
6: यो एकदमै गम्भीर विषय हो।
5: हाम्रो जस्तो समाजमा जहाँ बीए गरेपछि त श्रीमानको हक लाग्छ नि भन्ने डरलाग्दो अन्धविश्वास छ नि, त्यहाँ यो कानूनले कसरी काम गर्छ त?
6: कानूनले त्यो अन्धविश्वासलाई सिधै खारेज गरिदिएको छ क्या। यदि श्रीमानले श्रीमतीको सहमति बिना जबरजस्ती करणी गरेमा पनि 5 वर्षसम्म कैद हुने स्पष्ट व्यवस्था छ।
5: बाफरे, भनेपछि विवाहले छुट दिँदैन?
6: दिँदैन नि। विवाह भनेको शारीरिक स्वायत्तता गुमाउने सम्झौता पत्र हुँदै होइन। सहमति बिनाको यौन सम्बन्ध जहिले सुकै जहाँ सुकै र जो सुकैबाट भए पनि त्यो बलात्कार नै हो।
5: विवाहको लाइसेन्सले शरीरमाथि कब्जा गर्ने अधिकार दिँदैन भन्ने कुरा कानूनले स्पष्ट पारेको छ। र मैले अर्को कुरा पनि देखे, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई पनि कानूनले एकदम गम्भीर रूपमा लिएको छ। त्यसमा 3 वर्षसम्म कैद र 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ नि।
6: अनि त्यसमा एउटा थप व्यवस्था पनि छ नि।
5: कुन चाहिँ?
6: यदि हाकिमले कर्मचारीलाई अर्थात आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई दुर्व्यवहार गरेमा थप सजाय हुन्छ। त्यही हो
5: ठ्याक्कै त्यही। यहाँ पनि शक्ति र पदको दुरूपयोगलाई कानूनले अझ ठूलो अपराध मानेको छ क्या। जो व्यक्ति तपाईँको संरक्षणमा छ वा तपाईँको अधीनमा काम गर्छ उसको रोजगारी खोसिने डर देखाएर गरिने दुर्व्यवहारलाई कानूनले सामान्य दुर्व्यवहार भन्दा माथि राखेर हेर्छ। यौनजन्य हिंसा र शक्ति सन्तुलनलाई कानूनले यसरी सम्बोधन गरेको देख्दा निकै आशा जाग्छ। तर समाजमा यस्ता अपराधहरू पनि छन् नि जसको उद्देश्य केवल शारीरिक चोट पुर्याउनु मात्र हुँदैन, व्यक्तिको अस्तित्व, उसको पहिचान र बाँच्ने इच्छालाई नै सखाप पार्नुहुन्छ। म विशेष गरी एसिड प्रहार र बोक्सीको आरोप जस्ता अमानवीय क्रूरताको कुरा गर्दैछु है।
7: यो अपराधहरू साँच्चै नै जघन्य छन्। यिनीहरूले व्यक्तिको सामाजिक पहिचान नै मेटाउन खोज्छन् क्या। एसिड प्रहारको कानूनी व्यवस्था हेर्ने हो भने कसुरको गम्भीरता हेरी 20 वर्षसम्म कैद र 10 लाख रूपियाँसम्म जरिवानाको व्यवस्था छ।
5: यहाँनिर मलाई अचम्म लागेको कुरा के हो भने सामान्यतया अदालतले गर्ने जरिवानाको रकम त राज्यको ढुकुटीमा वा सरकारी कोषमा जान्छ नि, होइन र?
7: धेरै जसो केसमा त्यस्तै हुन्छ।
5: तर एसिड प्रहारको कानूनमा त्यो 10 लाख रूपियाँ सिधै पीड़ितको